0: नगरपालिका एक जयनगरकी 40 वर्षीय सेहरा खातुनले 17 माघ 2073 घर खर्च चलाउन गाउँकै साउ जय मंगल महतोसँग 1,50,000 रूपियाँ सापटी लिइन्। महतोले वार्षिक 36% ब्याज लिने शर्तमा एक वर्षको भाकामा ऋण दिए। आफूले दिएको रकम जोखिममा पर्ने भन्दै उनले मूलधनको चौबर लगभग 6,00,000 रूपियाँको तमसुकमा खातुनलाई ल्याप्चे लगाउन बाध्य पारे। खातुनले 2,00,000 तिरिसक्दा पनि ऋण चुक्ता भएको छैन। चौतहर्के भिन्द्रावन नगरपालिका 5 का शिवशंकर महतोले गुजरा नगरपालिका 8 का शिवप्रसाद राय यादवबाट 2072 सालमा घर बनाउन भन्दै 27,00,000 रूपियाँ लिए। उनले 100.3 का दरले ब्याज तिर्ने भनेर एक वर्षका लागि कागज पनि गरे। सँगै 1 बिघा 4 कठा जमीन रजिस्ट्रेशन पास नै गरेर यादवलाई दिए। महतोले एक वर्षमा ब्याज र साभा तिर्न सकेनन्। तर 6 वर्षपछि 25,00,000 रूपियाँ तिरे। यादवले भने 1 बिघा 4 कठा जमीन 84 लाखमा बेचिसकेका रहेछन्। महतो भन्छन्, मैले 25,00,000 तिरे, अझै लाखौं रूपियाँ तिर्न भन्छन्, जग्गा बेचिसकेछन्, अब म के गरू। खातुन र महतो मिटर ब्याज पीड़ितका प्रतिनिधि पात्र हुन्। साहु महाजनको चरको ब्याज असुलीले यस्ता हजारौं नागरिकको उठिभास लागेको छ। मिटर ब्याज पीड़ितलाई न्याय दिलाउन भन्दै 2079 गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा 24,000 भन्दा बढ़ी पीड़ितको उजुरी छ। पीड़ितले 36% ब्याज र कतिपय अवस्थामा ब्याजको पनि ब्याज अर्थात स्याज तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। कतिपय पीड़ित पनि 48%सम्म ब्याज लिने गरेको बताउँछन्। मिटर ब्याजको समस्या नयाँ भनी होइन, केही वर्ष यता मिटर ब्याज पीड़ितको आन्दोलन, सरकारसँग सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनको चक्र चलिरहेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच शुक्रबार 4 पटक सहमति भएको छ, तर समाधान कहिले हुन्छ भन्ने सुनिश्चित छैन। मिटर ब्याजको यो समस्याले मुलुकको वित्तीय नीति र समावेशी वित्तीय पहुँचका लागि राज्यले अघि बढ़ाएका नीति तथा कार्यक्रमको चित्तमा भने प्रश्न उठाइरहेको छ। मुलुकको वित्तीय प्रणालीमा आम नागरिकको सहज पहुँच स्थापित हुन नसक्दा तथा नागरिकको आवश्यकता अनुसार सेवा दिन नसक्दा साहु महाजनबाट चरको ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको विज्ञहरूले टिप्पणी गरेका छन्। बैंकहरूको ब्याज दर निकै कम छ। वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याज दर 6.64% छ। बैंकहरूमा ऋण दिन मिल्ने रकम 15 खर्ब 60 अर्ब रूपियाँ हारारी छ। तर आम नागरिक बैंकमा नगई साहु महाजनबाट 48%सम्म ब्याज दरमा ऋण लिइरहेका छन्। बैंकको ढोका भन्दा साहुको दैलो सजिलो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: बेलायतमा नेपाली वस्तुको निर्यात, नेपालले शून्य भन्सार दरको सुविधा दावी नै गरेन शीर्षकमा आर्थिक अभियान राष्ट्र दैनिकमा यो खबर छापिएको हो। बेलायतले नेपालका झण्डै 100% वस्तुमा शून्य भन्सार दरको सुविधा दिए पनि विभिन्न वस्तुको निर्यातमा नेपालले सो सुविधा उपयोग नगरेको बेलायतको व्यवसाय तथा व्यापार विभाग डीबीटीले जनाएको छ। बेलायतले सन् 2023 को जूनदेखि पुरानो जनरलाइज्ड सिस्टम अफ रिफरेन्सेस सुविधालाई प्रतिस्थापन गर्दै डेभलपिङ कन्ट्रीज ट्रेडिङ स्मिक लागू गरेको छ, जस अनुसार नेपाल लगायत अल्प विकसित मुलुक न्यून र न्यून मध्यम आय भएका अन्य मुलुकहरू गरी जम्मा 65 देशलाई उत्पत्तिको प्रमाणपत्र सम्बन्धी सजिलो व्यवस्था गरी अधिकांश वस्तुलाई शून्य भन्सार दरमा बेलायती बजारमा प्रवेश दिने नीति लिइएको छ।

छक्का। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको संस्थापन पक्षसँग कुरा नमिलेपछि चाँडै नै नयाँ पार्टी बनाएर जाने तयारीमा लागेको संस्थापनेतर समूहले सर्वस्वीकार नेतृत्वको खोजीमा छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले कसको नेतृत्वमा जाने भन्ने टुंगो लगाउन नसक्दा नयाँ पार्टी निर्माण अभियान अन्यलमा परेको छ।
2: संघ प्रदेश सरकारबाट असार 2082 बाहिरिएको नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सरकारमा जाने दाउमा छ। कंग्रेस एमाले गठबन्धनमा खटपट आएपछि नेकपाले प्रदेश सरकारमा जान गृह कार्य शुरू गरेको हो। सुदूरपश्चिम कर्णाली लुम्बिनी बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपाले कंग्रेस र एमालेसँग समानान्तर सम्वाद थालेको छ।
1: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै मिडवेयी शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयको संख्या 12 घटाएर 8 झार्ने तयारी गरेको छ। गत जेठ 1 गते बसेको प्रदेश मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भएको छ। अब राजनीतिक सहमति जुट्न साथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ।
2: मुलुकभित्र रोजगारी सिर्जना र पुँजी निर्माणका लागि अत्यावश्यक हुने विकास खर्च गत आर्थिक वर्षमा पछिल्लो दशककै सबैभन्दा कम उपयोग भएको छ। कोरोना संक्रमणका कारण बाहिर निस्कनै नसक्ने समय अर्थात आर्थिक वर्ष 2076-77 बाहेक अन्य सबै वर्षमा गत आर्थिक वर्षभन्दा बढ़ी विकास खर्च भएको छ। कोरोनाको उक्त समयमा पनि विकास खर्च करिब गत आर्थिक वर्षकै हाराहारीमा छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 अवसरमा गरिमा विकास बैंक डिजिटल बैंकिङ सेवाको विस्तार तथा आफ्ना ग्राहकलाई थप सहज सुरक्षित र आधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले आफ्नो डिजिटल इको सिस्टममा एकैसाथ 3 नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ।
2: कञ्चनपुरको बेलौरी नगरपालिकाले यहाँका 4 विद्यालय समायोजन गरेको छ। विद्यार्थी संख्या न्यून भएका विद्यालय समायोजन तथा केही तह मिलान गरिएको नगरपालिकाले जनाएको हो।
1: निर्माण व्यवसायहरूले सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार भएको बताएका छन्। संशोधनले वर्षौंदेखिको अत्याधिक न्यून दर लो बिडिङको प्रतिस्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिस्पर्धामा जान सहयोग गर्ने उनीहरूको भनाइ छ।
2: अब शेयर बजार। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेपाली स्टक एक्सचेन्ज नेप्सेका अनुसार शुक्रबार बजार 79.74 अंक अर्थात 3.06% बढ़ेर 2677.54 अंकमा कायम भएको छ।

0: 채널 다크에서 보너스 파운 미스터 톱10 너디스 호흡 계속 맞아 비대와 너의 호흡 भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बनहम बेलायतका नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ। उहाँले गत महिना राजीनामा घोषणा गर्नुभएका प्रधानमन्त्री कियर स्टारमरलाई प्रतिस्थापन गर्नुहुनेछ। सत्तारूढ़ लेबर पार्टीको नेताका रूपमा स्टारमरका उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बनहम एक्लो उम्मेद्वार बन्नुभएको हो। बेलायती संसदीय परम्परा अनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ।
3: अब खेल खबर। विश्वकपमा 60 वर्षपछि अर्जेन्टिना स्पेन भेट्दैछन्। फुटबलमा सामान्यतया यस्तो हुन्न, तर विश्वकप 2026मा त्यस्तै भयो जस्तो कसैले प्रतियोगिता शुरू हुनु अगाडि नै पटक कथा लेखिसकेको थियो। नत्र विश्वका नम्बर एक र दुई वरियताका टीम फाइनलमा भिड्ने थिएनन्। अझ कोपा अमेरिका च्याम्पियन र युरोपेली विजेता नै उपाधि भिडन्तमा ओर्लिने थिएनन्। अनि विश्व फुटबलकै सर्वकालीन महान खेलाड़ी लियोनल मेस्सीसम्म एउटा अर्को जादुमय प्रदर्शनको अवसर जुट्ने थिएन। अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप 40 टीमबाट कुम्चेर दुई टीममा झरेको छ। सोमबार बिहान निर्णायक खेलका लागि न्यूयोर्क न्यूजर्सी रंगशालामा एकअर्का विरूद्ध खेल्दैछन् डिफेण्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन। सेमी फाइनल आइपुग्दा लागिरहेको थियो। फ्रान्स नै यसपल्ट उपाधि जित्न सबैभन्दा बढ़ी बलियो टीम छ। इंग्ल्याण्डले पनि 6 दशक यता पहिलो पटक फाइनल खेल्न बेर छैन। ती सबै सम्भावना निस्तेज पार्दै अर्जेन्टिना र स्पेन नै फाइनलमा पुगेका छन्। यो हुनेछ एउटा सच्चा फुटबल समर्थकले मनमा चिताएको अन्तिम खेल। सबैभन्दा पहिले 4 वर्ष अगाडि फर्किनुपर्छ, जति बेला अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियाको हातबाट पराजित रह्यो। एकै खेलपछि सबैले भन्न शुरू गरेका थिए मेसीले अब केही गर्न सक्ने छैनन्, न त उनको टीम अर्जेन्टिनाले। तर शीर्ष दुई फुटबल महाशक्ति अर्जेन्टिना र स्पेन फिफा विश्वकप उपाधिको अहिले होडमा रहेका छन्।
2: अब विचार विश्लेषणको पालो। लैंगिक हिंसाको समाजशास्त्र शीर्षकमा डाक्टर सावित्री देवी न्यौपानेको विचार गोर्खापत्रमा लेखिएको छ। महिला तथा पुरूष बीचको विद्यमान असमानता हटाई समतामूलक समाज स्थापना गर्न राज्य र समाजले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। लैंगिक समानताले महिला र पुरूषबीच देखा पर्ने प्राकृतिक र जैविक विविधता बाहेक अन्य सबै पक्षमा उनीहरूबीच समान हैसियत स्थापित गरी कानूनी र व्यवहारिक रूपमा वास्तविक समान अधिकारको सिर्जना गर्नुपर्छ। समाजका मानव निर्मित तथा हाम्रा पुर्खाबाट निर्मित लैंगिक हिंसा अन्त्य गर्नुपर्छ। नारी र पुरूषमा समान व्यवहार, समान कर्तव्य, समान दायित्व, समान वातावरण प्रदान गरी जैविक फरकका कारण सकारात्मक विभेदलाई अझ प्रभावकारी पार्दै घर परिवार तथा समाजमा महिला र पुरूषमा समानता ल्याउन योगदान दिनुपर्दछ।
3: कक्षा कोठामा 35 वर्षमा गोविन्द लुइटेल शीर्षकमा सुशीला घिमिरेले वरिष्ठ संचारकर्मी तथा सेवानिवृत्त शिक्षक गोविन्द लुइटेल कृत कक्षा कोठामा 35 वर्ष शीर्षकको पुस्तक पढेर उहाँको अनुभव विचारका रूपमा लेख्नुभएको छ, जुन विचार हिमालय टाइम्समा छापिएको छ। शिक्षण पेसालाई हाम्रो समाजले त्यति मर्यादित ठान्दैन। अन्य सेवामा उच्च स्थानमा पुगेकाहरूले पनि शिक्षकका कारणले म यहाँ पुगेको हुँ भन्ने सोच्दैनन्। बरू उल्टै आफू यहाँ पुग्दा पनि आफूलाई पढाउने वा आफूसँगै काम गर्ने शिक्षक जहाँको त्यही छ भन्ने सोच्छन्। सरकारले शिक्षकलाई हेर्ने दृष्टिकोण पनि सम्मानित छैन। सरकारी स्कूल र निजी स्कूलको शिक्षा प्रणाली, शिक्षण शैली, यिनमा भएको भिन्नता, सरकारी विद्यालय कमजोर हुनुका कारण, विशेष गरी यसमा मानिसको मनोविज्ञान, शिक्षाको गुणस्तर स्तरको कुरा र विद्यार्थीहरूलाई कुन कुरा कहाँ फल्छ, कसरी फल्छ र कसरी उपलब्ध हुन्छ भन्ने जानकारी नहुनु जस्ता विषय उहाँले यस पुस्तकमा औल्याउनु भएको छ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Radio NRN 99.1. अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा 82 साल साउन 3 गते आइतबार जुलाई 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको षष्ठी तिथि
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशका विभिन्न 10 वटा सड़कमा सवारी साधन सञ्चालनमा पूर्ण र आंशिक रोक। बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा। आज साँझसम्मै उच्च सतर्कता अपनाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने। कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ताको तयारी र थापा पक्ष बीचको संवाद एकसाथ अघि बढ़ाउने। राष्ट्रिय भेला बोलाउने निर्णय।
0: देशभर 72% क्षेत्रमा धान रोपाई। भर्खेर चैते धानको उत्पादन पनि बढ़दै। गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकार। पूर्ण र आंशिक रोक। बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा। आज साँझसम्मै उच्च सतर्कता अपनाउनु पर्ने।
1: स्थानीय तहका 75 पदमा अब बाँकी

0: क्षेत्रमा लगातार हवाई आक्रमण इराकसँग 48 बुँदे सम्झौता भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण
1: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
1: साझा खबरको सबैभन्दा शुरूमा जोखिमयुक्त क्षेत्र रहेका विभिन्न राजमार्गहरूमा 10 सड़कमा प्रहरीले सवारी साधन सञ्चालनमा आंशिक र पूर्ण रूपमा रोक लगाएको प्रसंग
0: नेपाल प्रहरीले बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न 10 सड़कमा आंशिक तथा पूर्ण रूपमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ प्रहरीका अनुसार काप्रेपलाञ्चोक सिन्धुली खुरकोट नेपाल थोक कटुन्जे बेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ काभ्रे खुरकोट नेपाल थोक कटुन्जे बेसी सिन्धुली चल्ने बीपी राजमार्ग सड़क खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्मका लागि सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि आवाजात रोक लगाइएको हो तर बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने पूर्ण सवारी साधनहरू चल्ने छन् मकवानपुर कान्ति लोकपथ वर्षाको कारण सबै किसिमका सवारी साधनलाई रातिको समयमा रोक लगाइएको छ असार 18 गते बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवाजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ललितपुर कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ ललितपुर बागमती गाउँपालिका 3 भालुखोला स्थित सड़क वर्षाको कारण कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको हो इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ अर्घाखाँची सालझण्डी ढोर पाटन सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ सिन्धुपाल्चोकको अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ भने बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ धादिङ पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको पनि प्रहरीले जनाएको छ कोशी प्रदेशका विभिन्न सड़कमा पनि पूर्णदेखि आंशिक रूपमा रोक लगाइएकाले सावधानी अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आज समय मुसलधारे पानी पर्ने पूर्वानुमान भएकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चेतावनी दिएको छ जल तथा मौसम विज्ञान विभागका अनुसार पाँच थर इलाम झापा शंखुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनौ पर्वत बागलुङ म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने
3: न्यूनचापी रेखा नेपाल नदी आसपास रहेको र न्यूनचापी प्रणाली पनि यो जुन बंगालको खाली आसपासको क्षेत्रहरूबाट चाहिँ बिस्तारै उत्तर पश्चिमतिर सर्दै गइरहेको र नेपाल नजिक आउने भन्ने पानी पर्न सक्ने सम्भावना देखिन्छ विशेष गरी कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको थोरै ठाउँहरूमा चाहिँ भारीदेखि धेरै भारी वर्षा र एक दुईसम्म अति भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ आइतबार रातिसम्मको लागि विभिन्न भागहरूमा जुन कर्णाली सुदूरपश्चिमको क्षेत्रहरूको विशेष गरी पहाड़ी तराई क्षेत्रहरू अन्य जुन पूर्वी क्षेत्रहरूमा पनि यो केही ठाउँमा नै मध्यमसम्मको पानी पर्ने सम्भावना छ
0: सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यसँग प्राधिकरणले छलफल समेत गरेको छ भर्चुअल रूपमा भएको छलफलमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी साधन स्रोत र अवस्थाका बारेमा जानकारी समेत गराएका थिए प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएका जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन थप सहयोग आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध समेत गरिएको बताउनु भएको छ विपद प्रतिकारका लागि राजमार्ग क्षेत्रमा कस्तो तयारी छ हामीले प्राधिकरणका प्रतिकार शाखाका प्रमुख रामबहादुर केसीलाई सोधेका छौं
4: राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो अहिले एउटा नयाँ एप्लिकेशन बनेको छ सेतु एप्लिकेशन भनेर एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ त्यो सेतु

0: ट्याबबाट या ब्यापमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु।
1: मुख्य गरी बर्खाको समयमा यात्रा गर्दा जोखिम धेरै हुने भएकाले सकेसम्म यात्रा नगर्न विज्ञहरूले सुझाव दिएका छन्। त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेले सीआईएनसँग भन्नुभयो,
2: यात्रा गर्दा समय तयारी गर्दा गर्दै पनि कहिले कहिले दुई तिन दिनै रोकिनु पर्ने हुन्छ, प्लान भन्दा बाहिरको विषय हुन्छ, त्यस कारणले त्यसको लागि चाहिने त्यहाँ बसेको अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना औषधि पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भइपरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ। थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने र त्यो जोखिम कहाँनिर छ नक्साङ्कन छ त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो। अर्को चाहिँ पहिरो बाढीले मात्रै ल्याउ पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्धबुझाइ हुन्छ।
3: जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्र बाहेक पहाड़ी र तराई क्षेत्रमा विभिन्न जिल्लाहरूमा छिटफुट मात्रामा अहिले पनि पानी परिरहेको छ र सबभन्दा धेरै कैलाली र कञ्चनपुरको सीमा क्षेत्र शान्तिपुर बेलौजरी क्षेत्रमा पछिल्लो एक घण्टामा 34 मिलिमिटर पानी त्यहाँ परेको छ। त्यसै गरी अरू विभिन्न जिल्लामा पनि पानी परिरहेको मौसम विज्ञान विभागले जानकारी दिएको हो। पछिल्लो समयमा सेमरी क्षेत्रमा पनि पानी परेको छ अनि अरू विभिन्न जिल्लाहरूमा पनि पानी पर्ने क्रम चलिरहेकाले सावधानी अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।
1: स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादकलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारी पत्र मा हस्ताक्षर गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना गरिएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तर परीक्षण उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने समेत तयारी गरेको छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच सहज नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने समेत अपेक्षा लिएको छ।
3: बहुप्रतीक्षित नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन 11 गते हुने भएको छ। निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको यो सुरुङ मार्गको उद्घाटन साउन 11 गते गर्ने नीति तय भएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले सुरुङ मार्गको सबै निर्माण सम्पन्न भई उद्घाटन र सञ्चालनको तयारी भएको बताउनुभयो। उहाँले साउन 11 गते उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। उद्घाटनको तयारी पनि अन्तिम मा पुगेको छ। उद्घाटन के कसरी गर्ने कोबाट उद्घाटन गराउने भन्ने बारेमा मन्त्रालय छलफलमा जुटेको पनि उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाई छ। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङ मार्गबाट सबै सवारी साधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको 3 महिनासम्म सुरुङ मार्गको परीक्षणकाल सञ्चालन अर्थात ट्रायल ओपनिङ पीरियड हुने जानकारी दिनुभयो। उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स दमकल सुरक्षा निकायका सवारी साधनलाई मात्र सुरुङ मार्गबाट आवत जावत गराउने गरी तयारी भइरहेको जानकारी दिनुभयो र त्यस क्षेत्रमा अहिले पूर्व तयारीका सबै कामहरू भइरहेको पनि बताउनु भयो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बहुबाली भित्र्याउन पाएपछि किसानहरूमा खुसी।
4: चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ। मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ।
1: गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
7: तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईका दैनिक भोगाई तपाईका प्रश्न तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: हाम्रा दुख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला अखन त यी हाम्रो खेती हो बाल्टी।
7: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद
9: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
7: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँगका सहकारी नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाएको छ। पूर्व सभापति देउबा समूहले गगन थापा नेतृत्वले सहमति र सहकार्यमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको नेताहरूले बताएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएमसँग भन्नुभयो,
12: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस

0: गरौँ भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढाएको छ।
1: देउबा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय समेत गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूले बताएका छन्। देउबा समूहले छुट्टै पार्टी कार्यालय संचालनमा ल्याएर नेताहरूसँग दूरी ल्याउँदा नेताहरूमा दूरी बढ़ेको छ भने कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ भनी हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई सोधेका छौं।
0: इतर समूहहरूलाई पनि के छ भन्दाखेरि कति लत्रेर जाने कति भुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही रेस्ट्रिक्सन गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए अब उनी सायद दिग्दार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बस्नु त हामी महिनौ दिन भयो त्यसपछि चाहिँ बिच बिचाउ गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ फ्रस्ट्रेसन पनि छ इगो पनि छ।
2: स्थानीय तह प्रदेश सभा र राष्ट्रिय सभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यो सँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित बनेको हो। यद्यपि समय हुँदाहुँदै प्रदेश सभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन नसकेको हो। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारेमा प्रस्ट्याउँदै संक्रमणकालीन अवस्थामा निवर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो नरहेको उल्लेख गर्नुभयो। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आएको उहाँको भनाइ छ। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनु अघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति रहने निर्वाचन ऐनमा उल्लेख गरिएको छ। तर 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष 4 जना उपाध्यक्ष तथा उपप्रमुख 54 वडा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन्। रिक्त पद लामो समयसम्म पूर्ति नहुँदा सम्बन्धित वडाका नागरिक प्रत्यक्ष निर्वाचित नेतृत्वबाट वञ्चित भएका छन्। प्रमुख र अध्यक्ष पद रिक्त भएका पालिकामा उपप्रमुख र उपाध्यक्षले दोहोरो जिम्मेवारी निर्वाह गर्नु परिरहेको छ।
1: मुलुकभर संचालित सबै विश्वविद्यालय र मातहतका क्याम्पसले कुल भर्ना भएका विद्यार्थीको 10% कोटा पारदर्शी तरिकाबाट छात्रवृत्तिका रूपमा वितरण गर्नुपर्ने भएको छ। यो व्यवस्था आंगिक तथा सम्बन्ध प्राप्त सबै क्याम्पसले कार्यान्वयन गर्नुपर्नेछ। यसअघि पनि विश्वविद्यालयसँग सम्बन्धित कानूनमा यो व्यवस्था थियो तर वितरण प्रणाली पारदर्शी नभएको भन्दै विद्यार्थीबाट प्रशस्त गुनासोहरू आउने गरेका थिए। शिक्षा तथा खेलकुद मन्त्रालयको पहलमा ती छात्रवृत्तिलाई विद्यालय तहकै शैलीमा परीक्षा सञ्चालन गरेर आवश्यकताका आधारमा मात्रै वितरण गर्न लागि हो। शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनमा पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय सहित अन्य विश्वविद्यालयले सूचना प्रकाशित गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढ़ाएका छन्। यो प्रक्रियाले छात्रवृत्ति वितरण प्रणालीलाई मजबूत बनाउने मन्त्रालयले अपेक्षा लिएको छ।
2: मध्य वर्खा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख भन्दा बढ़ी हेक्टर क्षेत्रफलमा धान खेती योग्य जमीन मध्ये हालसम्म 9 लाख भन्दा बढ़ी क्षेत्रफलमा रोपाई सकिएको छ। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको पनि कोइरालाले बताउनुभयो।
3: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
2: गत वर्षको साउन

कार्गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको पाइएको छ।

0: साझा खबरमा अब विदेशको प्रसंग. पश्चिम क्षेत्रमा विभिन्न प्रकारका द्वन्द्वका घटनाहरू बढ्दै गर्दा विदेशमा विभिन्न चिन्ता र चासोहरू पनि बढ्दै गएका छन्.
1: संयुक्त राष्ट्रसंघले बाइबली साइट, लेबनानी महल, एन्टी लोब माइग्रेशन मार्ग लगायतका युद्ध वा जलवायु परिवर्तनका कारण खतरामा परेको विश्वका स्थानको रूपमा सूचीबद्ध गर्ने तयारी समेत गरेको छ. संयुक्त राष्ट्रसंघले शैक्षिक, वैज्ञानिक तथा सांगठनिक सांस्कृतिक संगठन युनेस्कोका 196 सदस्य राष्ट्रले दक्षिण कोरियाको बुनासमा भेला हुँदा आगामी हप्ता शुक्रबारदेखि यसको विश्व सम्पदा र खतरामा रहेको विश्व सम्पदा सूचीमा नयाँ थपका लागि मतदान गर्ने समेत बताइएको छ. भारतमा पहिलो निजी क्षेत्रले निर्माण गरेको एउटा रकेटको सफलतापूर्वक प्रक्षेपण गरिएको छ. यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र इराक र अमेरिका बीच 48 सम्झौता तथा साझेदारीमा हस्ताक्षर भएको छ. तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ. तेल स्रोतमा धनी भए पनि इराक दशकौं लामो युद्ध र राजनैतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ. कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको समेत बताइएको छ.
0: साझा खबरमा अब खेल खबर. फ्रान्सलाई हराउँदै इंल्याण्ड फिफा विश्वकप 2026 तेस्रो बनेको छ. मियामी रंगशालामा आज बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 हराउँदै इंल्याण्ड तेस्रो बनेको हो. इंल्याण्डको जीतमा बुकाओ साकाले ह्याट्रिक पूरा गर्नुभयो. पहिलो हाफमा 2 गोल गरेका साकाले 87 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो. खेलको तेस्रो मिनटमा राइसले गोल गर्दै शुरूआतमै अग्रता लिएको इंल्याण्डले त्यसपछि लगातार गोल गर्यो. 18 मिनटमा कोन्साले हेडर मार्फत गोल गर्दै इंल्याण्डलाई 2 गोलको अग्रता दिलाउनु भएको थियो. सन् 1966 विश्वकपको उपाधि जितेको इंल्याण्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो. यसअघि सन् 2018 इंल्याण्ड चौथो भएको थियो. टोली पराजित भए पनि 2 गोल गरेको फ्रान्सका कप्तान एम्बाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनुभयो. उहाँले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमानलाई पछि पार्दा सर्वाधिक 22 गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाउनु भएको छ. विश्वकपको उपाधिका लागि आज मध्यराति 2 टोली अर्जेन्टिना र स्पेन भेट्नेछन्. उपाधिका दावेदार दुई टीम बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ. खेल मध्यराती 1:15 शुरू हुनेछ. र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित बनेको छ. मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो. इण्डोनेसियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो. यसअघि सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको थियो. नेपाली टोली यसअघि नै एसिया कपमा भने छनौट भइसकेको छ.
1: बर्खेर हिउँदे धान बालीमा धेरै उत्पादनका लागि के कुरामा ध्यान दिने? रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि छ्यो.

0: एकमात्र डीटीएच सेवा दिस होम
1: दिस होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब धान उत्पादनमा उत्साहित किसानको कुरा समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिसकेको छ तर दाङको बंगला चुली गाउँपालिका 8 किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउनलाई भ्याइने भ्याइ छ
4: दाङको बंगलासोली गाउँपालिका 8 खैरेनी स्वामीघाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन् बंगलासोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री
5: अब के काटिसक्यो के अरे अब कोही बाँकी छ अब बर्खे धान अब पानीको यसो छेको हेरेर गर्नुपर्छ त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे अब 25-30 मुरी हुन्छ बर्खे धान सार्न साह्रै गाह्रो हुन्छ
4: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ सोही ठाउँका अर्का किसान चुमान सिंह पुन मगर
6: आइसके चैती धान फेरि बर्खे चाहिँ रोप्ने सुरु हुँदैछ अलिकति केही थोरै स्याहार्न छ अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहारेर चैती धान स्याहारेर फेरि रोपेर नै भ्याउँछौँ भ्याउने तयारीमा छौँ
7: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जानु पर्दैन गाउँ घर आफ्नो घर छोड्न पर्दैन
4: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन् चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन् अन्यत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने धान काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन् बंगलासुली 8 खैरेनीका किसान रूपलाल खत्री
8: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ धेरै जसोले स्याहारिसक्नु भयो त्यति धान एक दुई घरको स्याहार्न बाँकी छ यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन एउटा तरकारी खेती गर्ने अवस्था यहाँ खै किन कसरी चासो गर्नु तैपनि खाली हुँदैन जमिन चैते धान लाग्छ अनि गहुँ सरिन्छ यसैमा त्यहाँ चैते धान चैतेमा मकै सरिन्छ मकै स्याहार्ने पनि सुरु भइरहेछ
4: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सृजनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ स्वामी घाटका किसान टोपली गेवाली
9: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ अनि एक्लै पनि धुन्छ मिलिजुली सब दिदी बहिनीहरू मिलेर अर्मपर्म गरेर गर्छौँ अनि अहिले आमाहरू ठुली आमाहरू यता फुपू हुनुहुन्छ यहाँ बिउ काट्दै हुनुहुन्छ अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ नाचगान गाउने अनि रमाइलै हुन्छ
4: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैती धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैती धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैती धानको खेती हुने गरेको छ सुशीला ओली सीआईएन रेडियो मध्ये
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: देशका विभिन्न 10 सड़कमा सवारी साधन सञ्चालनमा पुनः र आंशिक रोक बाटो खुलाउनका लागि 200 भन्दा बढ़ी उपकरण तयारी अवस्थामा आज साँझसम्मै उच्च सतर्कता अप्नाउनु पर्ने
3: स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने कांग्रेसको देउबा समूहले नयाँ पार्टी दर्ता तयारी र थापा पक्ष बीचको सम्वाद एकसाथ अघि बढ़ाउने राष्ट्रिय भेला बोलाउने निर्णय
2: देशभर 72% क्षेत्रमा धान रोपाई बर्खे र चैते धानको उत्पादन पनि बढ़दै गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकारवालाको चेतावनी
3: अमेरिकाद्वारा इरानका विभिन्न क्षेत्रमा लगातार हवाई आक्रमण इराकसँग 48 बुँदे सम्झौता भारतमा निजी क्षेत्रद्वारा रकेट प्रक्षेपण
2: र विश्वकप फुटबलको तेस्रो स्थानमा इंग्ल्याण्ड फ्रान्स 6-4 गोलले पराजित भोलि बिहान उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा समेत
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले अबिन श्रेष्ठले कान्तिपुर दैनिकमा गच्छप छबा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रहरी प्रशासन
10: जो विभिन्न प्रकारका अपराधका घटना भइसकेपछि घटनास्थलमा पुग्ने र अध्ययन अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्नुपर्ने हो। तर कतिपय स्थानमा भने प्रहरीले त्यहाँ रहेका पीड़ितहरूलाई नै अनावश्यक प्रश्न गरेर दुःख दिएका खबरहरू पनि सार्वजनिक हुने गरेका छन्। यहाँ एउटा कोठा जस्तो देखाइएको छ, त्यहाँ सामानहरू यत्रतत्र छरिएका छन् र एकजना महिला छन्। नजिकै एउटा प्रहरीको टोली त्यहाँ पुगेको छ। अगाडिपट्टि ठूलो भुँडी भएका व्यक्ति छन्, हातमा लट्ठी छ, पछाडिपट्टि राखेका छन् र दाहिने हात उठाएर केही प्रश्न सोधिराखेका छन्। तल यस्तो लेखिएको छ, चोर्दै गर्दाको भिडियो छ अनि फोटो नि, चोरको हुलिया, नाम, ठेगाना केही नै छैन भने हामीलाई किन बोलाएको त?
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692665998।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।
5: हावा हुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44,
3: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: हजुरको रेडियो 102.1 MHz।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: सूर्य ज्योति सहित लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचो सही रोजो।
6: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको छ गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजो
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0447 590 466 98 692 65 99 8

0: Surya Jyoti Sahitla. यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता. म त भन्छु आजै लिनुहोस्. तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान. सूर्यज्योति सही प्लान, सही सोचौं सही रोजो.
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.
2: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता.
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो. रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ.
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने.
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा.
3: सुन्नु भए त
2: मजाले सुने. अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे.
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

नमस्कार। कार्यक्रम बदलिंदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिंदो नेपालमा हामी समसामयिक विषयमा छलफल गर्छौं। झण्डै दुई तिहाईको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकार 100 दिनबाट अघि बढ़दै गर्दा जनस्तरबाट आलोचनाको सुर बढ़न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र नागरिकका समस्यामाथि सत्तापक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन्। शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै

0: लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्यधिक बढ़ाउँदै कानून ल्याउन लागि जस्ता विषयमा रासपाकै सांसदले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन्। सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने निर्णयको पनि विरोध भइरहेको छ। कतिपय रासपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। तर रासपाकै कतिपय नेताहरू भने सरकारले राम्रो काम गरिरहेको र भविष्यमा कसैले प्रश्न गर्न नपाउने गरी नतिजा दिने दावी गर्छन्। आजको कार्यक्रममा हामी रासपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ रासपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। प्रकाश चन्द्र परियारजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: आज हामी तपाईँसँग सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव, सरकार र सदनको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव कस्तो रह्यो?
1: जुन हिसाबले हामी संसदीय मामिलाको रिपोर्टिङ गर्थ्यौं, यसका बारेमा हामी लाइभ हेर्थ्यौं, प्रभावकारी सांसदहरूसँग उठबस गर्थ्यौं, उनका तर्क अनि कानून र जनतासँग जोड्ने कुरा, विपक्षी धर्म, सत्तापक्षीय धर्म, प्रतिपक्षीय धर्म र कानूनको दफावार छलफलको कुराहरू होला, विशेष समय, शून्य समय, होइन, आकस्मिक समय, सार्वजनिक महत्वको विधेयक, होइन, अनि सरकारी विधेयक, गैर सरकारी विधेयक, यस्ता धेरै हेर्दा प्राविधिक जस्तो तर हामीलाई सामान्य लागेको कुरा, वैचारिक सैद्धान्तिक हिसाबले त त्यसलाई हामीले थाहा पाइरहेका थियौं, तर अप्लाइड आफैले अभ्यास गर्ने कुरा, जनताको प्रतिनिधि भएर, अनि विपक्षी दल पनि छन्, सड़क पनि छ, मीडिया पनि छ, तन्नम गरिबीका रेखा मुनि रहेका नागरिक पनि छन्, भुइँ मान्छे पनि छन्, र यसलाई कानूनले व्याख्या गर्ने, संविधानको मर्म अनुसारले व्याख्या गर्ने, अपव्याख्या समेत गर्ने पनि अर्को पाटो छ। त्यो सबै पाटोलाई निहालेर हेर्दा यो अप्लाइड भने नि मैले व्यवहारिक र आफै हुनुको चाहिँ अलिकति आकाश पाताल नै फरक हुँदो रहेछ, किनकि सत्तारूढ दलको सचेतक सांसद भएर त्यसको धर्म निर्वाह गर्ने कुरा एउटा छ, आलोचनात्मक चेतसहित अलिकति रचनात्मक खबरदारी गर्ने कुरा एउटा छ, निरन्तर निगरानी गर्ने कुरा एउटा छ, तर त्यो विधेयकको मर्म, त्यो विधेयकको आशय र त्यसको ग्राभिटी अनि त्यसको अर्जेन्सी क्या, त्यसको त हतार पनि छ नि त, अनि जति हामीले यसलाई प्रक्रिया र संसदीय मामिलाको सारा मर्मलाई आत्मसात गरेर थ्रु गर्छौं, यसका धेरै चरण छन्, त्यसले चाहिँ एकदम सिधै युनिभर्सिटीबाट युनिभर्सिटीमै गए जस्तो खालको भयो, एउटा युनिभर्सिटीबाट पढेको युनिभर्सिटीबाट पढाउने युनिभर्सिटीमा गए जस्तो भयो।
0: तपाईँले भनिहाल्नुभयो तपाईँ पहिले सक्रिय पत्रकार भएर काम गर्नुभयो, संसदको रिपोर्टिङहरू गर्नुभयो, अभियन्ताको रूपमा पनि तपाईँ सक्रिय हुनुभयो, र बाहिरबाट तपाईँले संसदको रिपोर्टिङ गर्दा जे जस्तो महसुस गर्नुभएको थियो त्यहाँ पुग्दाखेरिको अनुभव चाहिँ फरक हुँदो रहेछ त्यसो भने, होइन? तपाईँको अनुभवमा
1: मैले भने नि आकाश पातलको फरक, त्यसलाई हेरिरहेको कुरा र त्यो प्राविधिक पाटो, समयको कुरा, त्यो संख्यात्मक हिसाबमा कुन जगमा आएको छ भन्ने कुरा, र 2016 सालदेखि नै अध्ययनको हिसाबले त पार्लियामेन्ट्री प्रोसिडरको अध्ययन गरिन्छ, यस्तो यस्तो भयो भन्छ क्या, तर आफै क्या आफू नमरी स्वर्ग देखिँदैन भने जस्तै, अथवा यस्तो रहेछ भन्न त सकिन्छ, किन अहिलेको युग हिजोको युग त होइन, तर आफै उभिएर त्यो दलको म प्रतिनिधि पनि छु, होइन, जनताको प्रतिनिधि पनि छु, मलाई माइक्रोस्कोपबाट हेरिएको छ भन्ने मलाई थाहा पनि छ, अनि मैले प्रभावकारी प्रस्तुति गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, मैले बोलिरहेको विपक्षीले कसरी सुनिरहेको छ, त्यसले कसरी लिएको छ, जनताले कसरी हेरिरहेको छ, मीडियाले कसरी हेरिरहेको छ, आफ्नै पार्टीका अगुवाहरूले र सहयोगी कार्यकर्ताले कसरी बुझिरहेका छन्, यो सबैको सन्तुलन प्याकेज र मर्मसहित आफू प्रस्तुत हुँदा चाहिँ यो मलाई फेरि पनि भने अप्लाइड व्यवहारिक हिसाबले फरक छ। किन फरक छ भने हरेक चरण, हरेक निर्वाचन फरक म्यान्डेट, फरक जनादेश लिएर आएको हुन्छ।

0: तर संविधान त त्यही हुन्छ, फेरि पनि संविधान संशोधन होला, शैली फरक होला, तौर तरिका फरक होला, जनता तिनै हुन्, तर जनताको आकांक्षा, मनोविज्ञान, धरातल यथार्थ र वाचापत्र फरक फरक तरिकाले आएको हुन्छ। त्यसकारणले म समग्रमा भन्दा यो अनुभव अभ्यास, अभूतपूर्व अनुभव र साँच्चै मजाको जिम्मेवारी जस्तो लाग्छ।
1: प्रकाश चन्द्र परियारजी, तपाईँ सबैभन्दा ठूलो पार्टी संसदको, सत्तारूढ़ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतक हुनुहुन्छ, सचेतकको रूपमा काम गरिरहनु भएको छ, तपाईँले अघि भनिहाल्नुभयो, नागरिकको प्रतिनिधिको रूपमा काम गरिरहनु भएको छ र एउटा जिम्मेवार राजनीतिज्ञको रूपमा र अभियन्ताको रूपमा पनि तपाईँले काम गरिरहनु भएको छ र तपाईँको नेतृत्वको सरकारले 100 दिन पूरा गरेर त्यसपछि अहिले अगाडि बढ़िरहेको अवस्था पनि छ। अब धेरैले आफ्नो टिप्पणी गरेका छन् 100 दिनलाई, तपाईँ आफैले आफ्नो पार्टीको नेतृत्वको सरकारको 100 दिनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
0: म बडो अलिक ध्यान धेरै बोल्छु यो सवालमा कि विपक्षीले जसरी उचालिरहेका छन् मैले उचालिरहेका छन् र उछालिरहेका छन् भन्ने शब्द प्रयोग गरेको छु, नेपाली मीडियाले जसरी माइक्रोस्कोपबाट यसको कपरछन गरिरहेका छन् र नेपाली जनताले जसरी आत्मसात गरिरहेका छन्, यसलाई मैले पार्टीको जिम्मेवार नेता र संघीय संसदीय दलको सचेतकको हिसाबले भन्दा पनि समग्र विश्लेषण गर्दा यो चाहिँ अत्यन्त 100मा कम्तीमा 71 भार दिँदा न्याय हुन्छ भन्छु। किनभने 100 दिन, दोस्रो कुरा हामीले कुन जगमा आयौं भनेर थाहा पाउनुपर्छ, जेएनजी विद्रोह र जेएनजी शहादतको जगमा आएको र नेपाली जनताले अभूत पूर्व मत क्रान्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजका शासन प्रशासनको बागडोर र तास पर्याइदिएको, शपथ ग्रहणको दिनदेखि अहोरात्र खटिरहेको सरकार जसले संसदलाई पनि पर्याप्त बिजनेस दिएको छ र स्वयं आफूले यति धेरै थिति बसाल्नुपर्ने, विधि बसाल्नुपर्ने अनि भ्रष्टाचार, अनियमितता, व्यतिथिको चाङलाई सोर्दै आफूले काम गर्नुपर्ने र जनताको यति धेरै आशा, भरोसा र आकांक्षा र फास्ट ट्र्याकको मनोविज्ञानलाई सम्बोधन गर्ने, फेरि किनकि हामी त नेपालको संविधान 2072 जगमा छौं, यसलाई छाता मानेर आवश्यकता अनुसारले संविधान संशोधन पनि गर्न सकिन्छ, किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको आजको अङ्क भनेको 2:2। 2016 2/3 मत आएको थियो र आज पनि 2/3 सन्निकट मत हो र 2016 लोकप्रिय मतको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको मतभन्दा कम हो। यस्तो अवस्थामा शुरूआती चरणदेखि नै जे सत्प्रयास गर्यो, जे परिणाम ल्यायो, यो चान्सो नै छैन यसमा, किनकि सत्ताले नभएको कुरालाई प्रचार गर्न पाइँदैन। विपक्षीहरूले, प्रमुख प्रतिपक्षीहरूले चाहिँ आफ्नो भाष्य बनाउने रचनात्मक शैली पनि अपनाउँछन्, मीडियाको साथ लिन सक्छन्, जनतालाई पनि हो जस्तो बनाउँछन्, तर सत्ताले जहिले पनि तथ्याङ्कको आधारमा प्रस्तुत गर्नुपर्छ। यस मानेमा के भन्नुपर्छ भने, म पैसा तिरेर स्वदेशमा राम्रो रोजगार भएन, म वैदेशिक रोजगार जान्छु भन्दा पनि पासपोर्टको लाइन र अवहेलना र अपमानलाई हेर्दाखेरि त्यहाँ आकाश पातालको परिणाम आइसकेको छ। यो सुधारको ठूलो कुरा हो।
1: अब अरू सुधार तपाईले भन्नु,
0: अर्को कुरा, लाइसेन्स नवीकरण गर्न गएको छ तर 2 वर्षदेखि त्यो चिट गोजीमा राखेर ट्राफिक प्रहरीलाई कहीँ परीक्षण गर्दाखेरि त्यही चिट देखाउनु पर्ने कुराको लगभग अन्त्यमा हामी पुग्यौं र साउनको के अरे असारको अन्तिममा पनि फेरि झण्डै 32 लाख जति हामीले छाप्ने
1: काम सकिएको छ, पुरानो स्मार्ट लाइसेन्स सकिएको
0: छ, त्यो पनि चान्चुने कुरा होइन, किनकि हामी के भनेर आयौं, सुशासन, विकास, समृद्धि, पब्लिक सर्भिस डेलिभरी। अर्को कुरा, यो शक्तिशाली भन्ने शब्द त म प्रयोग गर्दिन, यो स्थायी सरकारको सन्देश चाहिँ कस्तो सकारात्मक हुँदो रहेछ भने, तिमसिनाजी, ओहो, यो सरकारको स्पिड, यो सरकारको स्पिरिट अनुसारले हामी चल्न सक्यौन भने हामी पनि धेरै पछाडि हुन्छौं भनेर कर्मचारी तन्त्रले सरकारको रफ्तार सरकारको मर्म सरकारको काम गर्ने शैलीलाई सँगसँगै सहयोग गरिरहेको छ। यसले पब्लिक सर्भिस डेलिभरी अथवा मानिसलाई जनसेवा प्रवाहमा धेरै सुधारात्मक काम गरिरहेको छ। भले परम्परागत शैलीबाट आएको ब्युरोक्रेट्स कर्मचारी तन्त्र जो प्रक्रिया प्रक्रिया प्रक्रिया भन्छ र हामी चाहिँ छिटो छटिरो प्रक्रिया परिणाम परिणाम परिणाम जनतालाई छिटो छिटो परिणाम भन्छौं, यसको समन्वय भइरहेको छ। अर्को कुरा, हामीले यो बजेट मार्फत यो कनिकासरी छर्ने र दलै पिच्छेको नेता पिच्छेको तपाईँलाई निर्वाचन क्षेत्रमा होइन चित लेखेको भरमा बजेट दिएर यो नेपालको सरकारी बजेटलाई तहस नहस बनाउने हिजोको संस्कारलाई हामीले विस्तारै कस्तो विधि प्रक्रिया र धरातले यथार्थदेखि लिएर सङ्घाल्दै आएका छौं भने हामीले त बाहिर जे गर्दा पनि हुन्छ भन्ने बाहिर बुझिरहेका थिएन हामीले त्यो गर्यौं किन गर्यौं भने त्यो गठबन्धनको सरकार हुँदा सरकारमा बसिरहेको सरकार ढाल्ने शैली हुँदाखेरि चाहिँ अन्टसन्टको बजेट होइन राज्य कोषलाई होइन जबरजस्तीकरण शक्तिकरण र नेताकरण र दलीयकरणको पनि अति दलीयकरणको अभ्यासलाई चाहिँ हामीले यसलाई सङ्घाल्दै धरातल यथार्थ आशा जगाउने अनि अभ्यासमा आउने बजेटको जुन अभ्यास गर्यौं यो अहिले चाहिँ खासै तपाईँलाई धेरै चर्चा र अभ्यासको बारेमा ठूलो यसको स्वागत गरिएको छैन तर अर्थविज्ञ व्यापारी व्यवसायी र नेपालको अर्थ धरातल यथार्थ अनि अर्थ राजनीति बुझ्ने अनि दिगो अर्थ राजनीति बुझ्ने मान्छेले यसलाई स्वागत गरे
1: भनेपछि मितव्ययी बजेट ल्याउन खोज्यो भन्ने कुरा तपाईँले गर्नु
0: मितव्ययी मात्र होइन विकृतिलाई चिर्ने र अगाडिका खराब कुराहरूलाई सङ्घाल्दै सम्हाल्दै थितिविधि बनाएर ल्याउने कुरा किनकि राज्य भनेको त आज तुरन्त आएको होइन हिजो पनि थियो आज पनि छ भोलि पनि छ त्यसकारणले हामी राजनीति शास्त्रमा के भन्छौं भने मिलनजी राज्य भनेको अविच्छिन्न उत्तराधिकारीवाला संस्था हिजोको सरकारले के गर्यो भने उसका बजेट उसका कार्यक्रम उसका नीति सबैलाई च्याकचुत पार्ने खालको हिसाबमा हामी पनि आयौं शक्तिशाली भनिएको दुई कम दुई त्यही भनेको रगतको चगमा आएको राजनीति पोलिटिक्स होइन पोलिटिकल चेन्ज होइन राजनीतिको भाष्य नै परिवर्तन गरेर आएको सरकार भए पनि हामीले राज्यको मर्यादा राज्यको इतिहास लिगेसीलाई आत्मसात गरेर त्यसलाई त्यसका कमी कमजोरी हिजका लायबिलिटिज हिजका विकृतिहरूलाई चिरेर अब त्यसलाई चाहिँ स्वीकार्दै सङ्घाल्दै सलल बग्नुलाई तीन वर्ष हेर्नुहोस् है हामीले परम्परागत दलहरूले चाहिँ एक वर्ष अनि यही वर्षको बजेटमा बाँडचुँड भागशान्ति जयनेपाल मिलीभगत लाल सलाम बोलो मधेस लुटो मधेसको शैलीबाट पनि गर्न चलन थियो।
1: अब यो तपाईँले भन्नुभयो यो विकृति पहिलेका दलहरूले गरेको विकृति अन्त्य गर्नको लागि तपाईँहरूले प्रयास गर्नु भएको छ र केही प्रयासहरू भएको पनि देखिन् तर यसमै एउटा कुरा गर्दाखेरि तपाईँहरूले पहिलाको विकृति अन्त्य गर्न पहल भइरहेको छ भन्नुभयो तर सांसदहरूलाई स्वकीय सचिव दिने त्यो पहिलाको विकृति भयो भनेर तपाईँहरूको पार्टीले पहिला भन्थ्यो तर भर्खरै मात्रै सरकारले सांसदलाई स्वकीय सचिवको व्यवस्था गर्ने निर्णय गर्यो अब यो चाहिँ विकृतिलाई चाहिँ अन्त्य गर्न खोजेको प्रयास भन्ने अथवा चाहिँ यसलाई सुधार्न गरेको प्रयास भन्ने
0: अब यसमा चाहिँ प्रश्नमाथि पनि तथ्याङ्कै हिसाबले प्रति प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीले स्वकीय सचिवको बारेमा कहिले पनि सार्वजनिक विरोध गरेन त्यसलाई रचनात्मक बनाउन त्यसलाई कार्यविधि बनाउन के अरे आफन्तवाद श्रीमतीको नाममा भाइ भतिजको नाममा होइन आफ्ना कुनै निश्चित सर्कलका मानिसहरूलाई उसका नागरिकताको फोटो लिएर उसलाई पैसा नदिए क्वालिटी नल्याउने जुन गर्यो त्यसको विरोध
1: गर्यो
0: यसलाई सकारात्मक सन्देशको रूपमा लिने स्वागत गर्ने तर परिणाममुखी ल्याउनलाई विधि कार्यविधि बनाउने दुरूपयोग नगर्ने एक स्नातक राख्नु परेन ए जसलाई पनि बाटोमा टिपेर ल्याएर नेपाल सरकार
1: आफ्नो मान्छे पर्दैनन्
0: राज्य कोष ल्याउने आफ्नो मान्छे यसलाई चाहिँ तपाईँलाई पोजिटिभ डिस्क्रिमिनेसन गर्न नदिने एक अब्बलता पनि परिणाम पनि युवा मैत्री पनि र कार्यविधि सहित त्यसको मर्मलाई आत्मसात गर्न मान्छे ल्याउने र राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलले यसलाई आफ्नो कार्यविधि ल्याएर मात्रै थ्रु गर्छ एक दोस्रो कुरा विगतमा विकृति भएको चाहिँ सोके राख्दा स्नातक राख्दा पनि स्नातक नहुँदा पनि हुने अनि ब्याङ्क खाता पनि तपाईँलाई सांसदकै हुँदा पनि हुने अनि नाम पठाउँदा पनि हुने अहिले उसको नाम जिल्ला ठेगाना प्यान नम्बर उसको शैक्षिक योग्यता फोटो होइन अनि तपाईँलाई सबै राखेर उसलाई नियुक्ति गरेर चाहिँ संघीय संसदले तपाईँलाई जानकारी दिएर मात्रै उसलाई नियुक्ति गर्ने अब यो त सरकारको कुरा हो पार्टीले आफ्नो मापदण्ड बनाएर कसरी परिणाम ल्याउन सक्छ जस्तो हामीले संसदमै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तत्कालीन सहमहामन्त्री विपिन आचार्यले संसदमा प्रभावकारी भूमिका खेल्न सांसदलाई स्वकीय सचिव भएन भने उसले कसरी परिणाम ल्याउँछ उसलाई कसरी सहयोग गर्न सकिन्छ उसले जनतासँग कसरी एक्लैले कसरी सम्बन्ध सहकार्य र त्यहाँको धरातल यथार्थ सरकारसम्म पुर्याउने संसदमा बोल्ने र जनतासँग जोडिने एक कानून नियम अध्ययन जितेर आउनु मात्रै संसारको जान्नु हो होइन एउटा नेपाल सरकारको सहसचिवले स्वकीय राख्न पाउँछ एउटा प्रदेश सभाको सदस्यले स्वकीय राख्न पाउँछ संघीय सांसदलाई चाहिँ अवहेलना गरेर राम्रो कानून बन्छ मिलनजी म फेरि पनि सम्झाउन चाहन्छु आज अघि तपाईँले संघीय संसदीय दलको सचेतक र सांसदको हिसाबले अनुभव भन्दाखेरि म यहाँ जोड्नु पनि चाहन्छु
1: एकदम
0: 2042 सालमा चलचित्र ऐन आयो आज पनि त्यही थियो 2042 ऐन अनुसार चलचित्र बनिरहेको छ आजको युगमा त्यो 2042 सालको चलचित्र ऐनले त्यो चलचित्र कर्मी कलाकार प्रोड्युसर निर्देशक र यसका देखिने नदेखिने सबै प्रकारका नायक र लगानीकर्ताहरूलाई न्याय होला र राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी विधेयक जो अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको छ त्यसलाई हामीले ओपन्नत्व लिएर अहिले थ्रु गरिरहेका छौँ र अहिले यो संशोधनको चरणमा छ भनेपछि कति काम गर्नु बाँकी छ र हालै कानून मन्त्रीले सभामुखलाई
1: यो सहयोग गर्नको लागि त्यो आवश्यक छ म अब यसमा यसलाई यतिकै छोडेर मैले अघि नै तपाईँले भन्नुभयो सरकारका 100 दिन उपलब्धिहरू बाहिरबाट हेर्दा पनि एउटा चाहिँ पासपोर्टलाई छिटो छरितो घर घरसम्म पुर्याउने
0: उदाहरण
1: मैले तपाईँलाई धेरै धेरै तपाईँले भने अनुसार 71 अङ्क ल्याउने गरी सरकारले 100 दिनमा काम गर्यो भनेर भन्नुभएको छ योभन्दा अगाडि तपाईँले अघि नै भनिहाल्नुभयो नवयुवाको आन्दोलनको जगमा बनेको सरकार त्यसै जगबाट चाहिँ तपाईँहरूले अत्यधिक बहुमत ल्याएर सरकार सञ्चालन गरिरहनु भएको र योभन्दा अगाडि नवयुवाका प्रतिनिधिसँग हामीले कुरा गर्दाखेरि सरकारले जसरी काम गर्नुपर्थ्यो जसरी नागरिकका गुनासाहरू अन्त्य गर्ने गरी काम गर्नुपर्थ्यो त्यो गर्न सकेन उदाहरणको लागि पहिले जस्तै अहिले पनि किसानले मल पाएका छैनन् सुकुम्बासी समस्या झन् सरकारले बढाएको छ जताततै कर लागेको छ साउन सुरु हुनेदेखि नै अब शिक्षामा स्वास्थ्यमा अर्को त यो बिजुली 85 युनिट भन्दा बढी बिजुली प्रयोग गर्ने बित्तिकै कर लागेको छ सरकारले जे गर्न खोजे गर्न पर्ने हो त्यो भन्दा अन्ततिर ध्यान गयो प्रश्न गर्नेहरूलाई तर्सायो त्यो कुरा त तपाईँले पनि संसदमा बोल्नु भएको थियो भनेको अब यो सरकारले धेरै कुरा चाहिँ गर्नुपर्ने कुरा चाहिँ अझ धेरै गर्न सकेन भन्ने कुरो गुनासो छ यसमा के भन्नुहुन्छ
0: गुनासो छ जायज गुनासो जेन्युइन गुनासो र साँच्चै भुइँ मान्छेबाट आएको साँच्चै त्यो चुलोमा समस्या गरेको गुनासोलाई सम्बोधन गर्ने दायित्व सरकारको हो त्यस कारणले हामीले के भनिरहेको छु भने सरकारले बाटो नबिराओस् सरकारले जुन अहिले स्पीड र स्पीडमा काम गरिरहेको छ त्यसमा हाम्रो भर्थिक छ अत्यन्त सदासेता सक्रिय सहयोग छ रचनात्मक खबरदारी हो यो एकदम वैज्ञानिक शब्द हो निरन्तर निगरानी अत्यन्त साइन्टिफिक कुरा हो तर सरकारले बाटो बिराउनु हुँदैन सरकार अल्मलिनु हुँदैन किनकि सरकारसँग ठूलो आशा छ सरकारसँग ठूलो भरोसा छ र सरकार रगतको जगमा आएको नवयुवाहरूले रगत बजाएका आज पनि घाइतेहरू अपाङ्ग छन् र संसदमा हामीले शहीदकी आमालाई सांसद बनाएर ऐना राखेका छौं यो किनभने हामीले कतै बाटो पो बिराउँछौ कि कतै हामी अल्मल्छौं कि
1: तपाईँ आफूलाई चाहिँ बाटो बिराउनु खोजिया जस्तो लाग्दैन
0: बाटो बिराएको छैन
1: अल्मल चाहिँ अलिअलि
0: होइन कहीँ कहीँ ढङ्ग नपुगेको हुनसक्छ नियतमा एक चिरा पनि कहीँ गलत छैन तर कहिले काहीँ ढङ्ग नपुग्ने कुरा कहिले काहीँ हामी माथि नै तपाईँलाई कर्मचारी तन्त्रबाट असहयोग पुग्ने कुरा र योभन्दा बढी चाहिँ विपक्षी मोर्चाहरू त इतिहासमै साह्रै कमजोर हुन्छ तर्कशीलता भन्दा पनि एकदम खराब भाप्से बनाउन उहाँहरू जुन लागिरहनु भएको छ यसले राष्ट्रलाई काम गरिरहेको छैन एक दोस्रो कुरा हामीले सचिनुपर्ने कुरा वर्षौंसम्म हुन्छ, किनकि भगवान् त सचिनुपर्छ कि हामीले मर्यादा पुरुषोत्तम श्रीराम जसलाई हामी भगवान मान्छौं, विष्णुको अवतार मान्छौं, राजा नै थिए वास्तवमा, उनी शासकै हुन्, उनीमाथि त हामी प्रश्न गर्छौं, तर्कशील भएर प्रस्तुत गर्छौं, कुनै मिशनरीको भएर तर्क गर्दैनौ, जस्तो उनले यति चाहिँ नगरिदिएको भयो, आफ्नै हातबाट ती शम्भुक ऋषिको हत्या नगरिदिएको भए त हुन्थ्यो नि भनेर हामी मर्यादा पुरुषोत्तम श्रीरामलाई प्रश्न गर्छौं। र मैले किन गान्धीलाई हत्या गरे भनेर नाथुराम गोडसेले किताब लेख्छ, र गान्धीको आफ्नै छोरा पनि असन्तुष्ट हुन्छ आफ्नो बाउसँग, जो विश्वकै एउटा अहिंसावादी नेता। अक्टोबर 2 हामी विश्व अहिंसा दिवस मनाउँछौं, किनकि हाम्रो दक्षिण छिमेकी मित्र राष्ट्रका को माटोबाट जन्मेको एसियाली व्यक्ति हो नि त, जसरी हामी विश्वका एसियाली व्यक्तित्व गौतम बुद्धलाई मान्छौं, गौतम बुद्ध लुम्बिनीको नेपालको मात्रै व्यक्ति हो र विश्वको व्यक्ति हो नि, त्यस कारणले उहाँमाथि पनि प्रश्न छ होला। तर मैले किन भनिरहेको छु भने हामी माथि प्रश्न छ, हामी प्रश्न चिर्छौं, हामी माथि आरोप छ, हामी आरोप खनन गर्छौं, तर हामीले जुन सत्प्रयासका साथ
1: तपाईँले भन्नुभयो नियतमा फरक छैन भन्नुभयो, होइन
0: अहोरात्र खटिरहेको छु, मैले त अघि भने शपथ ग्रहणदेखि लिएर 24 घण्टा खटिरहेको कुरा जो इतिहासमै छ, र हामी के सम्झाइरहेको छैनौँ भने हिजो 10 वर्ष दलपति तन्त्रको दलीय दलालीकरण, दलीय दलदल, आन्द स्टेट शैली, राज्य नै कराब झरा पार्ने, आर्थिक रूपमा तहस नहस तहस नहस, होइन ट्रेड युनियन, अघि हामीले भन्दा ट्रेड युनियन सिंहदरबारमा जाँदा मन्त्रालय पिच्छे 7-8 दलै पिच्छेको ट्रेड युनियन, हामीले आधिकारिक ट्रेड युनियनलाई ट्रेड युनियन अधिकार मात्रै सुनिश्चित गर्यौं, यस्ता धेरै विकृतिको जडलाई चरणबद्ध हामीले के गर्यौं,
1: सुधार्न खोजिरहनु भएको छ। कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: घरबाट निस्किन अघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी रासोपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग कुरा गरिरहेका छौं। अब प्रकाश चन्द्र परियारजी, अब चाहिँ तपाईँले अघि नै भनिहाल्नुभयो सरकारले गरिरहेको कामलाई तपाईँले 71 नम्बर दिनुभएको छ, तपाईँको सयमा 71 दिनुभएको छ। सबै तपाईँकै भनाइ अनुसार त अब 29 नम्बर पुर्याउने गरी त काम गर्न बाँकी छ, होइन? 29 नम्बर यो 100 दिनमा 29 नम्बरको पनि काम गर्नु छ। अब योभन्दा बढी नागरिकले सोचेका रोजेका खोजेका 100 नै ल्याउनुपर्ने गरी काम गर्नुपर्नेछ। अबको काम गराइ चाहिँ कस्तो हुन्छ? अब नागरिकले के आशा गर्ने? जस्तो अघि नै मैले भने नवयुवाहरू नै असन्तुष्ट हुनुहुन्छ, तपाईँले भने जस्तो विपक्षी र अरू विरोधीहरू मात्रै होइन आम नागरिकले पनि केही कुरा त सहज भयो तर म अस्पताल जाँदा अहिले पनि मैले लाइन बस्नुपर्छ, स्वास्थ्य सेवा राम्रो छैन, शिक्षा राम्रो छैन, झन्झन महँगो छ, होइन? मैले जे पाउनु पर्यो रोजगारीको व्यवस्था छैन, कतिपय मान्छे त्यो रोजगारीकै कारणले गर्दाखेरि रोजगारी नपाएर चाहिँ ज्यान फाल्नुपर्ने अवस्था छ। अब सुधार चाहिँ कहिले हुन्छ त? हामीले खोजे जस्तो सुधार कहिले हुन्छ भन्ने नागरिकको प्रश्नमा तपाईँ के भन्नुहुन्छ?
3: नेपाली नागरिकप्रति शिर निवराएर म अपिल गर्दछु कि हामीले सत्प्रयास गरिरहेका छौँ। यसको यो सत्प्रयासको प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद, जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौँ। स्थिति बिग्रिएको छ, खरबौं खरबको वैदेशिक ऋण छ, खरबौं खरबको बेरोजी छ, तपाईँलाई बेरोजगारको चाहन ठूलो छ, विकृतिको चाहन पनि ठूलो छ, विभेदको दुष्चक्र वर्षौंदेखि गुजार्दै आएको, हामीलाई कतिपय सवालमा भू राजनीति सन्तुलनको सवालमा पनि हामी काम गर्नुपर्नेछ, संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। जब हामी यो प्रक्रियाबाट परिणामको चरणमा आउँछौं, जस्तो अहिले लाइसेन्स छापियो, बिस्तारै परिणाम आयो, उहाँ बारेमा यो कुरा आउन छोड्दैन। जब अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थितको चरण आउँछ, किन यसको पनि चरण छ नि, सरकारले त योजनाबद्ध काम गर्छ, आन्तरिक रूपमा रोजगारी सिर्जनाको बारेमा हामी जुन मेहनत गरिरहेछौं त्यसले परिणाम ल्याउँछ, उद्यमशील समाज निर्माणमा हाम्रो जुन प्रयास छ र हामी अहोरात्र खडिरहेछौं यसले परिणाम आउँछ, सहकारी पीड़ितहरूले बिस्तारै जब रकम पाउन थाल्नुहुन्छ, ऐन पनि हामीले कानून बनाइसक्यौं, अब त्यसको चरण छ, यसले परिणाम आउँछ। जब जस्तो अहिले समता करको कुरा आइरहेछ, कर हो, कर शब्द समता कर, सबैभन्दा बढी 10,000 अथवा 15,000 तिर्न सक्ने मध्यम वर्ग अथवा मध्यम भन्दा उच्च वर्ग भन्दा अलिकति कम, निम्न मध्यम भन्दा मध्यम वर्ग, मध्यम वर्ग भन्दा त्यसको ग्रेडिङ छ भने महिनामा 15,000 तिरेर आफ्ना सन्तानलाई मासिक खर्च गरिरहनेमा त्यही

0: लु हामी बिस्तारै बुझ्दै गर्छ, हामीले बुझाउनु नि पर्छ अरे, कहिले काहीँ लियो लियो खायो खायो खायो भन्छ, ए त्यो त ठिक रहेछ भनेर बुझाउने कुरा हो। यो बुझाउने कुरामा हामी अहिले त्यसलाई समय दिँदैनौँ, बिस्तारै समयले बुझाउँछ। एक दोस्रो कुरा, यो अलिक स्थिर सरकार, अलिकति सामरिक महत्वको सरकार, अलिकति लामै सोचको सरकार, अलिकति परम्परागत शक्ति ढलेर विचित्र भएको सरकार भएको कारणले अहिलेको हाम्रो काम जब परिणाम आउन थाल्छ यसले सकारात्मक दिन्छ, अनि हामी जनतासँग टाढा छैनौं, जनताको भावनालाई हामीले संसदमा पनि रचनात्मक हिसाबले आफ्नै सरकार हुँदा पनि कान सुन्ने बनाइराखेका छौं र सरकार पनि कान्ठाडो पारेर त्यसलाई परिणाम ल्याएका छ। हामीले संसदमा बोल्यौं, संसदमा बोलेका कुराहरू छिटो सम्बोधन होस्, यो त दुई महिनाको कुरा त छ, सरकार के भनिरहेछ। हरेक सांसदले, यहाँ सत्तारूढ दलको सांसद भनेको छैन, प्रमुख प्रतिपक्षी दलको सांसद भनेको छैन, विपक्षी दलको सांसद भनेको छैन, 275 जना संघीय संसदका सांसदहरूले जनताका कुरा सम्मानित सदनबाट उठाइसकेपछि त्यसलाई ध्यान दिएर कुन मन्त्रालयको कहाँ गर्ने, तुरन्त रिपोर्टिङ गर्ने, त्यो रिपोर्टिङलाई दस्तावेज गरेर सरकारवाला मन्त्रीले सरकारवाला विभाग महाशाखा सचिवसँग समन्वय गरेर फेरि संसदलाई उत्तर दिने र प्रगति विवरण स्टाटस रिपोर्ट दिने जुन शैली गरेको छ यसले अब हामीलाई कति सजिलो बनाउँछ।
1: त्यसले कति समय लाग्छ भन्नु नि त, त्यो आम नागरिकले जेनजी अथवा नवयुवाका प्रतिनिधिहरूले खोजिरहेका कुरा अथवा यो सरकार बन्नुभन्दा अगाडि जे आशा गरिएका थिए, सरकारले 100 दिनमा त धेरै कुरा गर्छ भनेर जे आशा गरिरहेका थिए र जुन कुराहरू नागरिकले अहिले पनि प्रश्न गरिरहेका छन्, अब त्यो सबै कुरा समस्या समाधान हुन्छ, अब चाहिँ कति समय लाग्छ?
0: यो समय जस्तो यो अहिले समय तोक्ने पिरियड होइन, किनकि हामीलाई अहिले नेपाली जनतालाई अपिल, अघि पनि मैले टाउको निहुराएर नेपाली जनतालाई अपिल गर्दछु, हामीलाई तपाईहरूले मतक्रान्ति गरेर नेपाली जनताको सेवक हुनलाई जे गर्नुपर्ने योगदान गरिसक्नुभयो, होइन चप्पल नलगाई लाइन लाएर भोट दिनुभयो, बाउ अथवा आमाको क्रिया बसिरहेको अवस्थामा पनि हामीलाई भोट दिनुभयो, व्हील चेयरमा गएर भोट दिनुभयो, होइन
1: दिक्क भएका सबैले तपाईँहरूलाई भोट दिनुभयो, होइन अरू पार्टीकाले भोट दिनुभयो,
0: हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौँ र तपाईँले आफ्नो मतक्रान्ति गरेर योगदान गरिसक्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतक्रान्ति गरेर अबको विकल्प 5 वर्ष तेरो परीक्षणकाल, कम्तीमा 3 दशक त अब यो देशको सेवक होस् भन्ने संकेत हो, किन 2 कम 2 थिए, अनि हामी फुलफुलिने अङ्कगणित अहंकार देखाउने आम द स्टेट शैलीमा जनतालाई अन्याय गर्ने कुरा यो हाम्रो,
1: तर अहंकार त देखाउन थाल्यो भन्ने भन्छन् त,
0: यो हाम्रो कुरा होइन, यो हामीमा हामीले देख्यो कि हामी यसलाई सच्चिहाल्नुपर्छ, यो हाम्रो कुरा होइन। कुरा के हो भने 5 वर्ष तपाईँले जुन जनादेश दिनुभयो 5 वर्ष हामीलाई चरणबद्ध काम गर्नु छ र नागरिकको दायित्व जनताको दायित्व आफ्नो ठाउँ छ, कानून कारण भयो कि भएन रचनात्मक खबरदारी होइन, तिमीले विधानमा यो लेख्यौ, तिम्रो कानून यस्तो बस्यो, तिम्रो कर्मचारीले त यस्तो गरिरहेको छ नि, यो के हो रचनात्मक खबरदारी गर्नुहोस्, तर राम्रा काम जुन तपाईँले पाउनुहुन्छ त्यसप्रति हामीलाई धन्यवाद दिनु परेन, यो किन हाम्रो धर्म हो, दायित्व जिम्मेवारी, यसको धन्यवाद दिनु परेन, तर हिजो सम्झिदिनुहोस्, हिजो के थियो, कम्तीमा म यो धेरै 36 वर्ष 38 भने यो 10 वर्ष के थियो, दलै पछि के थियो, भारतीय संस्थाले के गरेको थियो, दलीय दलालीकरण, हाम्रो अदालत के थियो, कुन न्यायाधीशको बेन्चमा कुन मुद्दा पर्यो भने कुन प्रकृतिको मुद्दा कस्तो निर्णय आउँछ भनेर हाम्रो राजनीतिक विश्लेषक वरिष्ठ अधिवक्ता जो अलिकति तटस्थ कानून न्याय संविधानको व्याख्या गर्नलाई थाहा हुने युगमा हामी कहाँ छौँ आज, एक कति राम्रो चरणमा गएको छ, दोस्रो कुरा हामी संविधान कानूनभन्दा माथि हो र होइन, हामी संविधान कानूनलाई पालना गरेर परिणाम ल्याउन नै लागेको लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हो, त्यसकारणले म के भन्छु भने नेपाली जनतालाई तपाईँहरूले जनादेश दिनुभयो, मतक्रान्ति गरिदिनुभयो, हामीलाई काम गर्न उद्वेलन गरिदिनुहोस्, होस्टेमा हैसे गरिदिनुहोस्, हामी काहीँ कतै चिप्ल्यौं भने काहीँ कतै ढङ्ग पुगेन भने कठालो समाधान रचनात्मक कठालो
1: हो, तपाईँ अघि नै भन्नुभएको थियो कहीँ कहीँ कतै चाहिँ ढङ्ग नपुगे हुनसक्छ, यो सरकारको नियत खराब होइन, कतै ढङ्ग नपुगेको हुनसक्छ भन्नुभयो, यो ढङ्ग नपुग्नुमा नयाँ भएकाले पनि हो, तपाईँहरू पहिला पहिला अनुभव त्यति धेरै नभएर पनि हो,
0: मिलन तिमसिनाजी धेरै अनुभवीहरू

0: सत्ताका माहिर खेलाड़ी संसदीय करियरका माइबापहरूले यो देश तहस नहस बनाएको आज हामीसँग नियत छैन। साना कुरामा तुरन्त क्षमा याचना सहित अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शुरूआतमै जुन चौतर्फी आक्रमण भइरहेछ यो राम्रो संकेत छैन। किन राम्रो संकेत छैन भने हामी जस्तै शक्तिशाली प्रमुख प्रतिपक्ष पाएका छैन।
1: प्रमुख प्रतिपक्षीहरूले खोजेका कुरा त अझै पनि संसदमा पुगेन नि, उत्तर गएन नि।
0: प्रमुख प्रतिपक्षीहरू त यस्तो होस् जो वेटिङ प्राइम मिनिस्टर होस्, कुनै पनि बेला त्यसको छाया कार्यक्रम लिएर आओस्, यस्तो हुनुपर्छ भनेर ब्ल्याक एन्ड व्हाइट लेखोस्, तर्कशील प्रस्तुति हुनुपर्नेमा किचकिचे शैली, त्यसरी त हुँदैन। रामको बुवाको नाम के? दशरथ। दशरथको बुवाको नाम के? एघार रथ। अब यो खेल बिग्रिन थाल्यो। एघार रथको बुवाको नाम के? बाह्र रथ। यसले त हजारौं लान्छ। यसलाई इनलेस लजिकले काहीँ पनि पुग्दैन।
1: अब हामी अन्तिम चरणमा, प्रकाश चन्द्र परियारजी, अब हामी तपाईँसँगको छलफलमा अन्तिम चरणमा छौँ किनकि तपाईँ अलिक हतारमा हुनुहुन्छ। तपाईँ प्रमुख दल होइन, सत्तारूढ दलको सचेतक हुनुहुन्छ। हामीले अघि नै कुरा गरौँ, सरकारले कतिपय राम्रो काम गरेको छ, कतिपय तपाईँकै शब्दमा ढङ्ग नपुगेको पनि हुनसक्छ। सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र कमजोरी भए सच्याउन दबाब दिने, यी दुई भूमिका बीच सन्तुलन तपाईँहरूले कसरी मिलाइरहनु भएको छ तपाईँ आफूले?
0: कति राम्रो कुरा यो हो। खासमा यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो, राष्ट्रिय स्वतन्त्र पार्टी छ है। पार्टी जीवनमा श्रद्धेय सभापति रवि लामिछानेले सिङ्गो पार्टीले पार्टीको तर्फबाट संसद र सरकारसँग समन्वय गर्नुहुन्छ। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह सरकार प्रमुख हुन्छ। प्रधानमन्त्रीले पार्टी सभापति र संसदसँग समन्वय गर्नुहुन्छ र हामी संसदै पदाधिकारी छौँ। संसदमा हाम्रो 182 हामी संसदै पदाधिकारी, उपनेता, मुख्य सचेतक, सचेतक र होइन अगुवा सांसदहरूबीच हामी पार्टी सरकार र संसदको समन्वय गर्छौं। हामी आत्मालोचना गर्छौं, हामीले गर्न खोजेको कुरा चाहिँ ढङ्ग पुगेन भने ढङ्ग कसरी पुगाउने, नियत ठिक हुँदाहुँदै प्रक्रिया पुगेन भने प्रक्रिया कसरी सचाउने, र जनताको जुन मनोविज्ञान छ, जनताको जुन आशा भरोसाको ग्राफ उकालो छ, त्यो उकालो ग्राफलाई सम्बोधन गर्न हामी संसदमा अहोरात्र खटिरहेछौँ, पार्टीमा अहोरात्र खटिरहेछौँ, सरकारमा अहोरात्र खटिरहेछौँ,
1: सन्तुलन मिलाइरहनु भएको छ।
0: होइन, हामी सबैले यो
1: मैले चाहिँ तपाईँको भूमिका भन्नु, सचेतकको भूमिका,
0: एकदम यो चाहिँ सचेतकको भूमिका सबैभन्दा बढी चाहिँ फेरि संसदमै हो, संसदीय पदाधिकारी हो नि हामी। हामी राम्रा बिलमा कसरी प्रभावकारी त्यसलाई छलफल गर्ने, आफ्ना पार्टीका तर्फबाट निर्वाचित सांसदहरूको प्रस्तुति होइन, तपाईँलाई संसदीय मर्म, संसदीय गरिमा, संसदको ओझ, त्यहाँ बोल्ने शैलीमा कसरी तपाईँलाई परम्परागत डरालाई चिरेर सशक्त हुने, ऐन कानून संविधान होइन, यसबारेमा कसरी अब्बलता अभ्यास गर्ने, यो सवालमा र खासमा हामीले सरकारले दिएको विधेयकलाई जुन संसदको जुन ल्याबबाट हामी चरणबद्ध जनताको अनुहार हेरेर त्यसलाई छाता बनाएर हामी पास गर्ने प्रक्रिया हुन्छ, त्यसमा हाम्रो बडो भूमिका हुन्छ। किनकि देशका धेरै चरण छन्, संशोधनका चरण छन्, सैद्धान्तिक छलफलका चरण छन् होइन, तपाईँलाई त्यसबारेमा आफ्नो बुझाएका कुराहरू छन्, हिजोको ड्राफ्ट कस्तो थियो, आजको ड्राफ्ट कस्तो थियो, हिजोको डेमोग्राफ सोच कस्तो थियो, आज कसरी त्यसलाई सम्बोधन गर्ने, यी सबै सवालमा हामी शून्य समयलाई पनि कसरी इफेक्टिभ बनाउने, आकस्मिक समयको जनता र सरकारलाई जोड्न कसरी त्यसलाई बडो प्रभावकारी बनाएर सरकारलाई जवाफदेही र एक्सन ओरिएन्टेड बनाउने, त्यसमा बढी हुन्छ। त्यसमा हाम्रो सत्प्रयास जारी छ, अब्बलताको अभ्यास गरिरहेका छौँ, यसले पुग्दैन।
1: अब कतिपय बाहिरबाट हेर्दा तपाईँले प्रयास गरिरहनु भएको छ, तर पार्टी र सरकार बीच कतै न कतै चाहिँ असन्तुलन छ, खटपड छ भन्ने कुरा नि छ। तपाईँहरूले भित्रबाट देखेको भएको यसलाई चाहिँ प्रश्न पारिदिनुहोस् न,
0: के हुन्छ भने यो भाष्यलाई कसरी तपाईँलाई हाइभ गर्ने भन्ने कुराहरू त्यो हाम्रो क्षेत्रको कुरा होइन, हामी सक्दैनौँ र यसलाई निमोठेर ए हो र भन्दै उत्तर दिएर पनि सकिँदैन। कुरा के हो भने काम कसरी अगाडि बढ़िरहेको छ, यो जुन कुरा छ, अहिलेको सदस्य सभापतिले पार्टीलाई चुस्त दुरुस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अभिभावकै भूमिका गर्ने हो। सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, परिणाममुखी बनाउने, जनताका कुराहरू संविधान, ऐन, कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको सबैभन्दा ठूलो छाता मलाई मन लाग्ने, म जहाँ पनि बोल्ने गर्छु, नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिनु भएको छ। रिबन काट्दै हिँड्ने, अन्डरसन्ड बोल्दै हिँड्ने होइन, खादामालाको थाक लगाएर के अरे समय बर्बाद गर्ने
1: प्रशंसा, नागरिकले प्रशंसा गरेका छन्, तर कतिपय ठाउँ बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन प्रधानमन्त्री भनेर गुनासो आइरहेछ के, बोल्नु नपर्ने ठाउँमा बोल्नु भएन, ठिक छ, बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन भन्ने गुनासो छ नि।
0: प्रधानमन्त्रीसँग राजनीतिक चेत छ, सुझबुझ छ र त्यसै प्रधानमन्त्री बनेको होइन, 2+2 त्यही म भन्छु नि, त्यो चाहिँ मतक्रान्ति त्यसै गरिएको होइन, यो चाहिँ एउटा ठूलो प्याकेज नै छ होइन। नेपालको वैकल्पिक राजनीतिको 10 वर्षे निरन्तर निगरानी, रचनात्मक खबरदारी, दलपति तन्त्रको अचाक्ली दलीयकरण होइन, आइम द स्टेट शैली, जेएनजी सादत, जेएनजी विद्रोह, सदस्य सभापति रवि लामिछानेमाथिको चौतर्फी राज्य आतंक, राज्यको अधिक अभियोजन र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा उदाएका युवा इन्जिनियर आशाका केन्द्रको क्रेज क्रेज र तपाईँलाई नेपाली जनताको विकास, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा होइन समृद्धिको उत्कट चाहनाको प्याकेजमा रगत बगेर त्यसको जगमा हामी आएका कारणले कहाँ काम गर्नुपर्छ काम गर्न दिने, कहाँ समन्वय गर्नुपर्छ समन्वयको जिम्मा गर्ने, कहाँ हामीले अहोरात्र खटेर जनताको अनुहार हेरेर कानून बनाउनुपर्छ र पार्टी सरकारसँग समन्वय गरेर परिणाम ल्याउनुपर्छ, यसको त्रिकोणात्मक अभ्यास हामीले गरिरहेका छौं। यो अभ्यास साँच्चै अभूतपूर्व छ, साँच्चै अमिट छाप छोड्ने खालको छ, साँच्चै परिणाम ल्याउने खालको छ र साँच्चै दशकौंमा सम्झिरहने र नेपाललाई साँच्चै एउटा जुरुक्क उठालेर अघि मैले भनेको कर्णालीबाट सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने कुरा चाम्चुने कुराले छैन। त्यस कारणले बाहिर आएको कुरालाई चिर्नु पर्ने दायित्व हाम्रै हो। भाष्यलाई आफ्नै हिसाबले भाष्य बनाइएको छ भने पनि काहीँ कमी कमजोरी छ भने त्यसलाई चिर्दै अगाडि बढ्ने कुरो दायित्व पनि हाम्रै हो। अनि कतिपय सवालमा त्यत्तिकै त्यो तपाईँलाई कपोकल्पित, भ्रामक, दुराशयपूर्ण, आफ्नै हिसाबले आफ्नै रोटी सिक्ने हिसाबले आएको कुरालाई होइन कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ भन्ने कुरा त त्यो त राजनीतिमा स्वाभाविक हो।
1: अब अन्त्यमा जाँदा जाँदै प्रकाश चन्द्र परियारजी, हामीले धेरै कुरा गर्यौं, तपाईँले नै भनिहाल्नुभयो, आम नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब राजनीतिक स्थायित्व हुन्छ, देशमा पहिले जे जे विकृति विसङ्गति थियो त्यो सबै अन्त्य हुन्छ, हामीले जे जे दुःख पायौं, जे जे भयौं, अब त्यस्तो दिन नआउला, हामीलाई पनि सहज होला, देशलाई पनि सहज होला भनेर भोट दिएका, सबैभन्दा ठूलो पार्टी बनाएका, झण्डै 2/3 बहुमत दिएका र त्यो बहुमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाइरहेको छ र अहिलेसम्म आइपुग्दा, 100 दिनसम्म आइपुग्दा नागरिकले एउटा खालको निराशा, खै हामीले त

0: नासा आउन नदिने गरी होइन तपाईँ पार्टीको जिम्मेवार पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ सचेतक हुनुहुन्छ त्यस्तो अवस्था आउन नदिने र नागरिकले खोजेको रोजेको र चाहेको कुरा ल्याउने गरी परिणाम आउँछ भनेर अघि तपाईँले भनिहाल्नुभयो त्यो आउँछ भनेर अब नागरिक आश गरेर ढुक्क भएर बस्दा हुन्छ यो सरकार अब पाँचै वर्ष टिक्छ बीचमा केही हुँदैन र अब चाहिँ अबका दिनमा चाहिँ धेरै सकारात्मक परिणामहरू आउँछ हामीले चाहिँ त्यो महसुस गर्न पाउँछौ भनेर आम नागरिक ढुक्क हुँदा हुन्छ
1: कन्फर्म ढुक्क भयो हुन्छ मैले किन जोड दिएर भने होइन सुनिश्चित छ म प्रकाशचन्द्र परियार बोलिरहेको छु र यो देश प्रकाशचन्द्र परियारले मात्रै बनाउने होइन पालेन्द्र शाह रवि लामिछाने मात्रै होइन हामी राज्यका कुरा गरिरहेछौं देशको कुरा गरिरहेछौं र कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सब प्रयास गरिरहेछौं त्यो महत्वपूर्ण कुरा हो नियत अत्यन्त राम्रो छ हामीलाई अब हिजोको विकृतिको त्यो चाङहरू व्याख्या गर्नै पर्दैन त्यो नेपाली जनतालाई थाहा छ र त मतक्रान्ति गरेका दुई कम दुई त्यही दिएका र राजकीय दायित्व दिएको यो देशको ताला चाबी दिएर यिनीहरूबाट हुँदैन भनेको तर कसैलाई अन्याय गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई छैन पार्टीलाई छैन संसदलाई छैन र हामी पनि त्यसमा बडो जवाबदेही जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ एकदम सिक्ने उत्कट चाहना छ काम गर्ने उत्कट चाहना छ हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याककै छ त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो हटो नहीँ डटो आगे बढो आगे हामी पछाडि फर्किनेवाला छैनौं चाहे विकासमा होस् चाहे समृद्धिमा चाहे सुशासनमा होस् चाहे सामाजिक न्यायमा हो चाहे स्वाधीनतामा होस् चाहे मानव मर्यादामा हो नेपाललाई विकासको सुशासनको समृद्धिको सामाजिक न्यायको राजमार्गमा अगाडि बढाउन शहादत यत्रो भइसकेको छ जिम्मेवारी आइसकेको छ अब पछाडि फर्किने कुरा होइन क्या ढङ्ग पुर्याएर विधि पुर्याएर खटेर अहोरात्र खटेर कामै गर्ने हो र संसारमै एउटा भनाइ छ ओभरनाइट एक रातमा कुनै पनि देश बन्दैन सय दिनमा कुनै पनि देश बन्दैन तर संकेत सय दिनमा यति राम्रो सकारात्मक संकेत आएको छ पुग्दैन त त्यो त स्वाभाविक हो क्या अझै राम्रो गरिदियोस् छिटै परिणाम ल्याओस् भन्ने नेपाली जनताको भावना मनोविज्ञान हामी बुझ्छौं सलाम छ
0: धेरै धेरै धन्यवाद प्रकाशचन्द्र परियारजी तपाईँले भन्या जस्तै अबको दिनमा चाहिँ आम नागरिकले गुनासो गर्न नपर्ने गरी तपाईँहरूको काम अगाडि बढ्छ तपाईँ सचेतकको रूपमा अझै कतै ढङ्ग पुगेन भने झकझक्याउने काम गर्नुहुन्छ भन्ने आशा गर्दै तपाईँको यो महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद
1: धेरै धेरै धन्यवाद श्रोताहरूलाई अनि फेरि पनि धन्यवाद टिम उज्यालोलाई
0: उहाँ हुनुहुन्थ्यो रासोपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार उहाँले सरकारले राम्रो काम गरिरहेको र अझै राम्रो गर्ने दावी गर्नुभयो नागरिकले खोजे जसरी सरकारले अब कसरी काम गर्नुपर्ला त जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरोलासँग हामीले यसअघि कुराकानी गरेका थियौं अब त्यो कुरा फेरि सुनौं
2: घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौ महँगी एकदमै बढ्दो छ त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या मेरो त्यो अपेक्षै छैन मलाई त्यो चाहिएकै छैन म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो घरमा पासपोर्ट चाहिएको होइन कि त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ 100 दिन मात्रै भएको छ होइन त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल सुरु गरोस् भन्ने अनुरोध छ होइन र अन्तिममा भन्न पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा

0: मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन्। होइन, ती संस्थाहरू भदौ 24 गते जले, होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धविरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था, संगठन, संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं, होइन, तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउँ, र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के, होइन। यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र? त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
1: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी। एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाइ बोली, र सरकारको सञ्चालन गर्ने पार्टी, होइन, सरकार चलाउने पार्टी, राष्ट्रपाका कतिपय नीति, भर्खरैमा पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
0: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई, होइन, त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि, जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ, होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन, त्यसको त्यो असर हो नि त, होइन। त्यसकारणले यो अराजक व्यवहार चाहिँ तुरुन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ, होइन, होइन, हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन, होइन, जसलाई मन लाग्यो त्यसलाई उठाइदिएछ, होइन। यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ, होइन। त्यसै गरी अघि पनि भनिहाले, यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ।
1: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरौला। यसअघि हामीले रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग रासोपा नेतृत्वको सरकारको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-8888 98-12-35-8888
6: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
8: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
9: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
8: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
9: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
8: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
9: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
8: कार्यक्रम सड़क र सवारी
10: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
10: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333 493-555

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। अविरल वर्षा र त्यसपछि आएको बाढ़ी तथा पहिरोका कारण देशभरका प्रमुख राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरूद्ध भएका छन्। बागमती प्रदेश सबैभन्दा बढ़ी प्रभावित देखिएको छ। काभ्रेको रोशी गाउँपालिका 7 र 8 स्थित कुमाउनी र गिम्बीमा पहिरो खसेका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै खुरकोट नेपाल थोक सड़क खण्डमा बाढ़ीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका स्थित अरणीको राजमार्ग 2 ठाउँमा 0 किलो र कोदारी पहिरोका कारण पूर्ण रूपमा बन्द छ। ललितपुर र मकवानपुर जोड्ने कान्ति लखपत पनि पहिरो र बाढ़ीको जोखिमका कारण ठप्प भएको छ। धादिङको जवाद खोला स्थित पृथ्वी राजमार्ग भने अहिले पूर्ण रूपमा सुचारू भइसकेको छ। कोशी प्रदेशको इलाम स्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ भने भोजपुरको मध्य पहाड़ी लोकमार्ग एकतर्फी मात्र सुचारू छ। गण्डकी प्रदेशमा काली गण्डकी करिडोर बागलुङको बेलबगरमा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। नवल फरासी पूर्वको दाउन्नेमा पहिरो खसेका कारण पूर्व पश्चिम राजमार्ग अहिले एकतर्फी मात्र सञ्चालन छ, जसले गर्दा सवारीको चाप बढ़ेको छ। लुम्बिनी प्रदेशका अर्घखाँची र गुल्मीमा पनि सड़क अवरूद्ध भएका छन्।

40 मिनटदेखि सवारी आवागमन जारी रहेको प्रहरीले जनाएको छ। बीपी राजमार्गको रोसी 7 अमलटारी मुनि गएको पहिरो तथा रोसी 9 पिन्थली बेसीमा झरेको लेदो हटाएपछि राजमार्गमा गाड़ी चल्न थालेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। यस्तै पछिल्लो अपडेट अनुसार चितवनको जलबिरेमा ठोकिएका सवारी साधन हटाएर नारायणगढ मुगलिनी सड़क खण्ड सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय चितवन र सड़क डिभिजन कार्यालय चितवनले दुईतर्फीमै बाटो खुला भएको जानकारी दिएका छन्। प्रहरीका अनुसार काठमाण्डुबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01005/05 नम्बरको बस र सर्लाहीबाट काठमाण्डुतर्फ आउँदै गरेको बागमती प्रदेश 03001/16/71 नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठोकिएका थिए। दुर्घटनामा करिब 25 जना यात्रु घाइते भएका छन्। वर्षा र पहिरोका उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति 10 बजेदेखि बन्द गराएको सड़क खण्ड बिहान 6 बजे खुलाइएको थियो। सड़क खुल्ला भए लगत्तै सवारी साधनहरूले लेन पालना नगर्दा दुर्घटना तथा जाम हुने गरेको छ। सड़क डिभिजन कार्यालयले लेन अनुशासनमा रही सीमित गतिमा सवारी साधन चलाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढ़ी पहिरो र डुबानको जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। यो सँगै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ी जोखिमको अवस्था आएमा आइतबार कोशी ब्यारेजका ढोका क्रमशः खुलिने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीले जल प्रवाहको निरन्तर निगरानी भएको र 21 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको समेत बताउनु भएको छ। प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकारका लागि आवश्यक तयारी थालेको हो। प्राधिकरणले स्थानीय तह सुरक्षा निकाय र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र राफ्टिङ उपलब्ध गराउन आग्रह गर्ने भएको छ। विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्व सम्झौता अनुसार हेली ड्रोन र राफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागेको जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा आज पनि मुसलधारे वर्षाको पूर्वानुमान गरेसँगै 23 जिल्लामा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्व तयारीलाई सुदृढ बनाएको कोशीका 9 जिल्ला झापा मोरङ इलाम 5 थर तेह्रथुम धनकुटा सङ्खुवा सभा भोजपुर र खोटाङ बागमतीका 6 जिल्ला चितवन धादिङ नुवाकोट काभ्रे सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोर्खा लमजुङ तनहु कास्की स्याङ्जा पर्वत बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित विपदको अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ इटहरी भैरवा र सुर्खेतमा नेपाली सेनाका 4 वटा हेलिकप्टर तैनात गरेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र राफ्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। आज 2 वटा संसदीय समितिको बैठक बस्दैछन्। जस अनुसार बिहान 9 बजे बस्ने कानून न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 पर महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ। त्यस्तै बिहान 9:30 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क 2058 संशोधन गर्न बनेको विधेयकमाथि सरकारवाला संघ संस्थाहरूसँग छलफल हुनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको जा
अनुगमनसँगै दुई संस्थाबीचको 15 वर्षदेखिको जग्गा विवाद समाधानको प्रयास थाल्नु भएको छ। रामपुर कृषि क्याम्पस शत्रुभुवन।

0: विश्वविद्यालय को आंगिक कैंपस में कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टे विश्वविद्यालय हो। मंत्री पोखरेल ने दुबई संस्था का शैक्षिक अनुसंधान तथा प्रशासनिक गतिविधि पूर्वाधार और प्रयोगशाला को अवलोकन करी कैंपस तथा विश्वविद्यालय का पदाधिकारी प्राध्यापक कर्मचारी और सरकार भैया छलफल कर रामपुर कृषि कैंपस और कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच लामो समयदेखि जग्गा विवाद का कारण दुबई संस्था का शैक्षिक विकास पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको विषय उठाइएको थियो। नेकपा एमालेले संघीय संसदमा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दैछ। पार्टीको संसदीय विभागको आयोजनामा बिहान 11 बजेदेखि च्यासल स्थित केन्द्रीय कार्यालयमा शुरू हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। पार्टी सचिव एवं संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार कार्यक्रममा संसद सचिवालयका पूर्व सचिव राज राईले संसद सचिवालयको काम कर्तव्य अधिकार तथा संसदीय समितिहरूको अधिकार क्षेत्र र उठाउनु पर्ने विषयहरूका बारेमा जानकारी गराउनुहुनेछ। त्यसै गरी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनुहुनेछ। सांसदहरूले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने र सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्ने विषयमा महासचिव पोखरेलले स्पष्ट पार्ने अर्यालले जानकारी दिनुभएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा दुवै सदनका सांसदहरूका साथै पार्टीका सबै विभाग प्रमुख र पूर्व सदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ। कार्यक्रमको अवसरमा सम्बन्धित विभागहरूले सिफारिश गरेका विषय विज्ञहरूले रोस्टर तयार पारिनेछ, जसले सांसदहरूलाई संसदीय विषयवस्तुमा आवश्यक परेका बेला विशेषज्ञ परामर्श उपलब्ध गराउनेछ। यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: हावाहुरी चलेको बेला के गर्ने? हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904664 9992695998।
8: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी ढंगले फुटवेयर जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न सरकार भएका सबैलाई अनुरोध गरेको छ। विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैर कानूनी रूपमा फुटवेयरको व्यापार व्यवसाय नगर्ने नगराउने विषयमा सूचना जारी गर्दै सरकार भएका सबैलाई समन्वय र सहयोगका लागि आह्वान गरेको। विभागले बजारमा लेबल नभएका नकली तथा कम गुणस्तर भएका चोरी पैठारी गरिएका फुटवेयर उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको भनी विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भएको सम्बन्धमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागू औषध सहित 22 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीबाट 5, बाँके र गोर्खाबाट 4, सुनसरी र काठमाडौँबाट 2, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट 1 जना पक्राउ परेका हुन्। टोलीले उनीहरूबाट खैरो, हिरोइन र गाँजा तथा चिकित्साको सिफारिशमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र इस्पास्पेन बरामद गरेको जनाइएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले गरेको पछिल्लो आक्रमणमा परि इरानमा 38 जनाको मृत्यु भएको छ। आक्रमणमा परि 400 जना भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ। आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्र नियन्त्रण टावर लगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ। अमेरिकाले यो कार्यवाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको, तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरिएको आरोप लगाएको छ। कार्यवाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरान विरूद्ध सम्भावित ठूलो सैन्य कार्यवाहीका लागि इजरायलमा थप दर्जनौ रिफुलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ। राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मुज जलमार्ग वरपर अहिलेसम्म भइरहेको आक्रमणभन्दा बढ़ी ठूलो आक्रमणको तयारी गर्नुभएको हो। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल 2026 फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको। इंग्ल्याण्डले खेलको शुरूआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै 4-0 अग्रता बनाएको थियो। खेलको तेस्रो मिनटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाउनुभयो। त्यसपछि 18 मिनटमा एजरी कोन्साले गोल थप्नुभयो। बोकायो साकाले 37 मिनटमा पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो। अन्तिम इन्जुरी समयमा जुड बेलिङ्गमले अर्को गोल थप्दै इंग्ल्याण्डको जित सुनिश्चित गर्नुभएको छ। साकाको यो ह्याट्रिकसँगै उहाँ विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्याण्डका दोस्रो खेलाड़ी बन्नुभएको छ। यसअघि सन् 1966 फाइनलमा सर जियो फर्स्टले ह्याट्रिक गर्नुभएको थियो। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। कप्तान किलियन एम्बाप्पेले 48 र 66 मिनटमा दुई गोल गर्नुभयो भने ब्राडली बारकोलाले 54 मिनटमा र उस्मान डेम्बेले दोस्रो हाफको इन्जुरी सम्ममा 1-1 गोल थप्नुभयो। हारका बावजुद दुई गोल गरेका एम्बाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या 10 पुर्याउँदै गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा उक्लिनु भएको छ। साथै उहाँ विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाड़ीको सूचीमा पनि अग्र स्थानमा पुग्नु भएको छ। योसँगै इंग्ल्याण्डले सन् 1966 विश्वकप जितेपछि पहिलो पटक पुरूष विश्वकपमा तेस्रो स्थान हासिल गरेको। विश्वकप फुटबलको उपाधिका लागि आज राति 1:15 साबिक विजेता अर्जेन्टिना र सन् 2010 विजेता स्पेन बीच फाइनल खेल हुनेछ। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Swarya Jyoti Sahi Plan. Yo plan le premium tireko 6 guna samma ko coverage dincha. Ani premium tirne avadhi paschat whole life coverage. 70 barsha puge paschat tapai le tirnu bhayeko sampurna rakam firta. Ma ta bhanchu aajai linuhos. Tapai ra tapai ko parivar ko lagi Swarya Jyoti Sahi Plan. Swarya Jyoti Sahi Plan, Sahi Sochon, Sahi Rojo.
1: Swarya Jyoti Life Insurance, Jeevan Ko Lagi.
2: Amma mama, timle ta kasto naya design ko gahana banayechau ta hai? Kaha banaera lyaeko? Aafno ta purana design ko bhaisakyo, aaja bholi chaleko naya design ko banauna paye hunthyo ni hai?
3: लौ के पीर गरिराको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदै छ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
4: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892, र 0 48 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिट सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
7: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिट सप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति सहित प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान, सूर्यज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064417188।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजो
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकस्थलीको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समीक्षणबाट साथ दिनुभएको छ श्रीराज महत साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbका साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसे 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि यही क्रम जारी रहेको छ आज आइतबारको अवस्था के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु र आइतबारको बसाइमा तपाईँले चाहिँ ट्र्याक सुन्नुपर्ने हुन्थ्यो तर आज हामीले ट्र्याक लिएर आएका छैनौं केही प्राविधिक समस्याको कारणले गर्दाखेरि तपाईँसँग मिठा गीत संगीतहरू राखेर मनोरञ्जन दिने प्रयास गर्दैछौ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ 0440 40 00 26 माध्यम भएर र आज चाहिँ केही समय होइन अलिक ढिला भएको छ यो समस्याको बावजुद पनि तपाईँले हामीलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं र कार्यक्रममा पनि सहभागिता हुनुहुन्छ भने आशा लिएका छौं र बर्खाको समय छ तपाईँ काली उराली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला बाढ़ी पहिरो चढ़ने ठाउँतिर सकेसम्म यात्रा नगर्नुहोला नजानुहोला पनि भन्न चाहन्छु र तपाईँले हामीलाई भन्दा बढी थाहा छ र के गर्नुहुन्छ कसो गर्नु हुँदैन भन्ने कुरा पनि तपाईँलाई थाहा नै छ कार्यक्रममा अगाडिभरि एकदमै मिठा गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछु तपाईँले चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोस् आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र साथै तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ कस्तो छ मौसम के भइरहेको छ भन्ने कुरा पनि हामीलाई जानकारी गराउन सक्नुहुनेछ र तपाईँले कार्यक्रम सुनेर रहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र साथै हाम्रो यो कार्यक्रमलाई चाहिँ सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योतिलाई नै सम्झन सक्नुहुनेछ र तपाईँले जीवन बीमा गरेर आफ्नो भविष्यको लागि केही सोच्न सक्नुहुनेछ होइन आफ्नो दुःखसँग बस्न सक्नुहुनेछ भन्दै यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
4: हेलो हेलो
3: कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ सकेसम्म हाम्रो टेलिफोनमा सम्पर्कमा पनि केही समस्या देखेको हो कि जस्तो पनि लाग्छ पानी परिरहेको छ नेटवर्कको समस्या पनि हुनसक्छ र तपाईँले प्रयास गर्नुहोस् प्रयास त गरेसम्म होइन भएसम्म लाग्नेछ फोन पनि लाग्नेछ कार्यक्रममा पनि सहभागिता जनाउने प्रयास गर्नुहोला तपाईँको गाउँ बस्तीतिर पानी परिरहेको छ होला यता पनि हाम्रो रामेछापतिरको मौसम भन्नुपर्दा पानी परिरहेको छ सिमसिम पानी परेको छ र तपाईँकोतिर के कस्तो छ हामीलाई सुनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
5: दिदी नमस्ते नमस्कार
3: नमस्ते नमस्कार यो आवाज धेरै समयपछि हाम्रो पासाङ डोलमा तामाङको जस्तो लाग्यो
5: हजुर पक्कै पनि भन्नुबसाए
3: के छ नि हाम्रो पासाङजीको खबर धेरै समयपछि आउनुभयो हामीलाई किन चटक्कै माया मार्नु भएको
5: जैन नि मैले तपाईँले सम्झिरहेको हुन्छ नि दिदी
3: खै पासाङजीले अब सम्झिनु भयो कि भएन मलाई बाडुल्की नै लागेन कहिले कहीँ बाडुल्की लाग्यो भने हाम्रो पासाङजीले सम्झिनु भएको हो भनेर ठ्याक्कै रोकिन्थ्यो तर खै मलाई सम्झना गर्नु भएन जस्तो लाग्यो
5: होइन सम्झना गरिरहेको हुन्छ आज भोलि बिजी काममा अटोको झाडु खेल्ने त्यस्तै त्यस्तै काम भएर पनि हो भन्नुपर्छ।
3: ल ठिक छ, बिजी भएर हामीसँग चाहिँ अब कुराकानी हुन सकेन, तर पनि हामीलाई सम्झिराख्नु भएको छ, खुसी लाग्यो। कार्यक्रम पनि सुन्दै हुनुहुन्छ नि?
5: सुन्दैछु। खाना खानुभयो?
3: मेरो खाना चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ, कार्यक्रम सकिसकेपछि खानेछौ। हजुरको भयो कि बाँकी छ? यताको रामेछापतिरको मौसम भन्नुपर्दा चाहिँ पानी परिरहेको थियो होइन, अघि चाहिँ एकछिन पानी रहेको जस्तो लागेको थियो, फेरि सिमसिम पानी पर्न सुरु भइसकेको छ भन्नुपर्छ। अनि त्यतातिर के कस्तो छ अहिले, हाल चाहिँ कता हुनुहुन्छ?
5: म अहिले सिलगढीतिर आइसकेँ, हिजो चाहिँ भर्खर आएको। यता पनि मौसमको कुरा गर्नुपर्दा चाहिँ तपाईँले भनेको जस्तै छ भन्नुपर्छ
3: है। त्यस्तै छ, यता पनि त्यस्तै छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, पानीहरू चाहिँ अब प्रशस्त पिउनु पर्ने हुन्छ, धमुलो पानी आउन सक्छ फिल्टर गरेर, अनि त्यसलाई चाहिँ अब तताएर उमालेर मात्रै पिउनुहोला पनि भन्न चाहन्छु है। त
5: हुन्छ, त्यति धेरै माया गर्नुहुन्छ।
3: मेरो लागि त हजुरहरू नै अब धेरैभन्दा धेरै अब सम्पत्ति, सबैभन्दा ठुलो सम्पत्ति भने जस्तै लाग्छ, किनभने एकअर्कामा समस्या अनि माया गर्न सिकेनौ भने होइन, समस्याको समाधान गर्न सिकेनौ अनि माया गर्न सिकेनौ भने चाहिँ त्यो जीवन जीवन होइन जस्तो लाग्छ मेरो लागि चाहिँ है। त ठिकै छ, कार्यक्रममा आउनुभयो, मिठो कुराकानी भयो। र आजको बसाइमा हामीले ट्र्याक लिएर आएका छैनौँ केही प्राविधिक समस्याको कारणले गर्दाखेरि, तपाईँसँग यसरी नै मिठा कुराकानी गर्नेछौँ। तपाईँको गाउँ बस्तीसरी के कस्तो भइरहेको छ भने हामी साथी अरू साथीलाई पनि सोध्नेछौँ। र कार्यक्रममा एकदमै मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है। त
5: अङ्कल देवमाथिको लागि, अनि प्यारी दिदी चन्दिका तामाङको लागि, अनि प्यारी निकिनीको लागि, बहिनी अस्मिता माथिको लागि, असिन माथिको लागि, अनि लगायत सबै साथीहरूको लागि भन्दैछु। नमस्ते बाबाई।
3: हवस् त, नमस्कार। त्यही सिन्धुलीदेखि पासाङ डोलमा तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो कुराकानीको साथमा आफ्नो गाउँ बस्तीतिर के कस्तो भइरहेको छ भन्ने कुरा पनि जानकारी दिएर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोस्। आजको विषयमा तपाईँसँग हामी निरन्तर कुराकानी गरिरहनेछौ र साथमा मिठा गीत संगीतहरू पनि राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। र साथसाथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि पठाउनुभएका सन्देशहरूलाई हामी वाचन गर्नेछौ। अनुसार दीपिका पूर्व छाने मगर्जी हुनुहुन्छ, नमस्ते। केटीएमबाट चाहिँ दीपिका पूर्व छाने मगर हो, सुन्दैछु प्रोग्राम, मिस यू अल फ्रेन्ड भन्नुभएको छ। र त्यसै गरी रामजी घिमिरेजी हुनुहुन्छ, नमस्कार है, शुभदिन, चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजी हुनुहुन्छ, नमस्ते शुभदिन, म ढकाल धर्मराज बिरतामोड छापा घर भई हाँसे दुबीबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्ति रानी परियार र विवेक खत्रीको त्यो केटी मिलाइदेऊ न है बेलाको गीत बसाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज साउन 3 गते जन्मदिन मनाउनु हुने रेडियो ढोरबहारी तनाउ कि पुरानो ब्युटिफुल आरजे ज्योति लामी छानेर म रङ्गै इटहरे के साथी रक्षा केसीलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छौ। र मेरा आफन्तजन घर परिवारलाई पनि, मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई पनि मिठो सम्झना सन्देश राख्न चाहन्छु भन्नुभएको छ। हाम्रो ढकाल धर्मराजले चाहिँ गीत रोजाइमा पार्नुभएको छ, त्यो केटी मिलाइदेऊ न है भन्ने गीत रोजाइमा पार्नुभएको छ, हामी कार्यक्रममा राख्ने नै छौ। र त्यसै गरी हुनुहुन्छ टेको छेत्रीजी हुनुहुन्छ, हजुर नमस्कार, गुड मर्निङ, मौसमी अवस्था पानी परिरहेको छ, शीतल छ, अब बस्ने भएको हजुरको हजुरलाई रेडियो होल युनिट परिवारलाई र साथीहरूलाई पनि सुनाउन चाहन्छु भन्नुभएको छ। टेकुजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सरिता छेत्रीजी हुनुहुन्छ, हेलो हजुर, गुड मर्निङ, म पनि सुन्दैछु है बैतडी घर भई हाल चाहिँ हिमचाल प्रदेशबाट चाहिँ सुन्दैछु भन्नुहुन्छ। सरिताजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ अर्को साथी बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ, हेलो हजुर सेवाई, नमस्ते। केही साथीहरूलाई अब बस्ने गीत मार्फत सम्झना सन्देश राख्नुपर्दा डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ। यति बेला धेरै साथीले चाहिँ धेरै कमेन्टहरू पठाइराख्नु भएको छ। तपाईँको कमेन्टलाई पनि एकैछिनपछि हामी वाचन गर्नेछौँ। र अहिले भने हाम्रो ढकाल धर्मराजले रोजाइमा पार्नु भएको छ गीत कार्यक्रममा राख्छौँ। त्यसपछि हामी अरू पनि साथीहरूसँग कुराकानी गर्न आउने नै छौँ। यति बेला उहाँको रोजाइको गीत, त्यसपछि हामी फेरि आउनेछौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, ताई विदेश जाने रे? खै, नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पाल्ने, लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
8: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त
6: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9845404239।
8: कति रे? 9845 अनि
6: 9845404239। फोन नम्बर चाहिँ 0485402039।
8: 0485402039।
9: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ। उसको पनि दाना बसमा हालिदिनुस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मज्जाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
10: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
11: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
13: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: अनि कार्यक्रममा एकदमै मिठो गीत हाम्रो कमेन्ट मार्फत साथी थरकाल धर्मराज सिडी रसाईमा पार्नुभएको थियो, त्यो केटी मिलाई देऊ है भन्ने शान्ति रानी परियार अनि विवेक खत्रीको रहेको थियो, भोकल विवेक खत्री अनि त्यसै गरी रहेको थियो लिरिक्स नेत्र आर्याल र म्युजिक नवीन परियारको रहेको थियो। एकदमै मिठो गीत हामीले राखिसकेको छौँ। यस्तै मिठा लोक संगीतहरू कार्यक्रम समय अवधिभरि बस्नेछ र यति बेला कोही साथी पनि हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। केही समस्या पनि हुनसक्छ, त्यही भएर उहाँको आवाज हामीले सुन्न सकेका छैनौ। हुनुहुन्छ धेरै साथीहरूले फेसबुक पेजबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्नु भएको छ। जीवन विकजी हुनुहुन्छ, दिदी नमस्ते सन्चे हुनुहुन्छ अनि खाना खानुभयो भन्नुभएको छ, मेरो खाना बाँकी छ अब केही समयपछि हुन्छ हजुरले, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। लाउथे माया घाटै घात भयो भन्ने गीत जसरी पनि बजाइदिनुहोस् न है भनिराख्नु भएको छ उहाँले। उहाँलाई चाहिँ एकदम यो गीत चाहिँ एकदम मनपर्छ, हामी राख्ने रहेछौ हजुरले सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी मेरो प्यारो बुढा भन्नुभएको छ, हेलो के छ शेष ओखलढुङ्गा चरनालोबाट निमा शेर्पा अब बस्ने सँग अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ अनि त्यसलाई पनि विशेष धन्यवाद। आइडी चाहिँ खतरा राख्नु भएको छ है। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमित या त सुनवार किराजी हुनुहुन्छ, गुड मर्निङ हजुर, खाना खानुभयो त सन्चै हुनुहुन्छ भन्नुभएको छ। म सन्चै छु, मेरो खाना बाँकी छ है, त हजुरको बाँकी बाँकी छ, हजुरलाई कस्तो छ? म चाहिँ रामेछाप देउराली, हाल चाहिँ काठमाडौँबाट सुमित या त सुनवार किराज, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। मिलन घायल बुटुजी हुनुहुन्छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दुहा कथरबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी जनक रजाली मगरजी हुनुहुन्छ, गुड मर्निङ सेज, मिस यू अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ हाफिज योनिस बहार भन्नुभएको छ, उहाँले लेख्नु भएको छ, उहाँको चाहिँ मैले कमेन्ट बुझ्न सकिनँ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सुषमा छेत्री थामीजी हुनुहुन्छ, नमस्ते सिज, म पनि बोटोलबाट सुन्दैछु है, मिस यू भन्नुभएको छ। सिन्धुली रहनुहुने मेरो बाबा मम्मीलाई धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
1: नमस्ते दिदी, नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: भिरकोटदेखि राजेन्द्र माझी बोलेको दिदी।
0: राजेन्द्र माझी भन्नुभयो दोलखाबाट?
1: हजुर।
0: के छ दोलखातिरको खबर?
1: दोलखातिर घाम लागिरहेको छ दिदी, रमाइलो छ भन्नुपर्छ यतिखेरको समय चाहिँ।
0: खाना लिनुभयो?
1: हजुर, मेरो त भयो दिदी। हजुर, अनि हजुरको भयो त?
0: मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ है भन्नुपर्छ। अनि कार्यक्रम कतिको सुन्ने गर्नु भएको छ?
1: कार्यक्रम त सुनिरहेको छु दिदी। हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ है? हजुर। योभन्दा अगाडि पहिले सुन्नु भएको थियो कि आज मात्रै सुन्नुभयो?
1: योभन्दा अगाडि पनि सुन्ने गर्थेँ दिदी, तर फोन चाहिँ गरेको थिएन,
0: फोन चाहिँ गर्नु भएको थिएन, त्यही भएर चाहिँ मैले नयाँ आवाज अनि नयाँ नाम होइन देखे अनि सुने होइन, त्यही भएर चाहिँ हजुरलाई सोधेको। अरू भन्नुहोस् के छ, त्यता घाम लागिरहेको छ भन्नुभएको छ, यता रामेछापतिर चाहिँ सिमसिम पानी परेको थियो अघिसम्म चाहिँ, अब अहिले चाहिँ के छ अवस्था थाहा छैन होइन, अब एकछिनपछि हामी जानकारी गराउँछौँ, तपाईँहरूलाई चाहिँ जानकारी गराउँदै आउनेछौँ। ठिक छ, कार्यक्रम सुनेर साथ दिनुहोला, समय मिलेछ भने कार्यक्रममा पनि यसरी नै सहभागिता जनाउनुहोस्। कार्यक्रम सुनिराख्नु भएको छ भन्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लागिरहेको छ हजुरलाई?
1: मलाई चाहिँ कार्यक्रम हजुरहरू चढाएको कार्यक्रम साह्रै राम्रो लागिरहेको छ दिदी हजुर। यसो हामीले चाहिँ जुन फुर्सदको समय म्यानेज गर्न अवसर चाहिँ यो कार्यक्रम पाइरहेको छौँ, त्यसैले चाहिँ नि मलाई त्यस्तो सल्लाह सुझाव दिन चाहिँ त्यस्तो मन लागेको छैन दिदी हजुर, किनभने हजुरहरूको कार्यक्रम एकदम सुनिराख्ने भएर मलाई मनपर्छ, यही नै ठिक छ दिदी हजुर।
0: ल ठिकै छ, कहिलेकाहीँ चाहिँ कमी कमजोरी पनि हुनसक्छ, हामीले राम्रो गरिराख्दा पनि त्यसमा कमी हुन सक्छ, त्यसलाई हामीलाई सम्झना सन्देश होइन अब भन्नु पर्दा पनि के यस्तो चाहिँ सुधार्नु पर्नेछ भनेर सल्लाह सुझाव दिँदै गर्नुहोस्। ठिक छ, कार्यक्रम आउनुभयो, खुसी लाग्यो। र आजको अवस्थामा चाहिँ हामीले ट्र्याक लिएर आएका छैनौँ, ट्र्याक सुनाउनु पर्ने हुन्थ्यो हजुरलाई। एकदमै मिठा गीत संगीतहरू राखेर मनोरञ्जन दिने प्रयास गरिराखेका छौँ र हजुरले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ दिदी हजुर, सर्वप्रथम त यो यति मिठो भोइसमा कार्यक्रम चलाउने हजुर दिदी हजुरको लागि, त्यस्तै गरी टेक्निसियनमा हुने जो हुनुहुन्छ उहाँको लागि, त्यसै गरी मेरो साथी भन्नुपर्दाखेरि बहिनी रञ्जना दाहाल, त्यसै गरी बहिनी सृष्टि तामाङ, अनि मेरो दाई कृष्ण माझी दाई, त्यसै गरी पार्वती माझी दिदी लगायत रेडियो सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई सम्झिँदै अहिलेलाई बिदा हुन चाहन्छु। हस् धन्यवाद दिदी।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो राजेन्द्र माझीजी हुनुहुन्थ्यो दोलखाबाट, उहाँले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई साथै त्यहाँको मौसम के कस्तो छ भन्ने कुरा पनि जानकारी गराएर छुटिसक्नु भएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले तपाईँको फटाफट फोन गर्नुहोला। र हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो गुड मर्निङ सिस, म बागसौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी हजुर, नमस्ते हजुर।
0: नमस्ते, नमस्कार हजुर। नवीनजी बोल्नु भयो कि सन्देशजी बोल्नु भयो त?
2: नवीनजी भन्नुपर्छ है दिदी हजुर।
0: ल, फर्स्ट नाम नै भगवानजी बोल्नुभयो
2: हजुर।
0: के छ नि नवीनजी, हजुरको खबर खाना लिनुभयो?
2: हजुर, खाना भर्खरै लिएको दिदी हजुरले लिनुभयो त?
0: मेरो चाहिँ बाँकी नै छ भन्नुपर्छ है त, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर, एकदम सुनिरहेको छु भन्नुपर्छ है दिदी हजुर।
0: ल, सुनेर साथी नै छ। अनि के कस्तो छ त्यताको मौसम सुनाउनुहोस् न।
2: मौसम धमाधमा भइहाल्छ, अलिअलि पानी परिरहेको छ दिदी हजुर, त्यही हो।
0: ल, पानी परिराखेको छ, कहिले धुम्मा हुन्छ, पानी पर्छ, उब्रन्छ, त्यस्तै छ है।
2: हजुर, सिनसिन पानी परिरहेको छ भन्नुपर्छ दिदी हजुर।
0: यता पनि त्यस्तै छ, सिनसिन पानी नै परिरहेको छ। ठिकै छ, कार्यक्रम पनि सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। रोपाईहरू त सकिसक्यो होला है?
2: हजुर, रोपाई सकेका नै फेरि अर्को कोदो रोपाई चाहिँ हुँदैछ भन्नुपर्छ है दिदी हजुर।
0: धान रोपाई सकेर कोदो रोपाईको सुरुवात भइसक्यो
2: हजुर।
0: ल, हामीसँग कोदो फलाउनु होला, धेरै फलाउनुहोस् है, हामीले पनि पुग्ने गरी।
2: हजुर, भइहाल्छ नि, आउनु न लिन।
0: ल, ठिक छ, कुनै समय यस्तो बाटो परेछ भने होइन, अब त्यतातिर आएछ भने चाहिँ हाम्रो नवीनजीको घर चाहिँ कता भन्नुभयो?
2: मेरो ठ्याक्कै यो माथि गोलुन्जर छ, ठ्याक्कै गोलुन्जरको फेदेमा हैबार भन्ने ठाउँमा पर्छ है दिदी हजुर।
0: ल, ठिकै छ, अब त्यतातिर आएछ भने हाम्रो नवीनजीलाई सम्झाउनु पर्ला, धान कति भयो, कोदो कति भयो लिन आएको भनेर हजुरलाई सम्झनेछौँ है त।
2: हजुर, भइहाल्छ नि।
0: ल, ठिकै छ, कार्यक्रम आउनुभयो, खुसी लाग्यो। अरू केही छ त सल्लाह सुझाव दिनुपर्ने कुराहरू, नभए अरू नयाँ नौलो खबरहरू केही छ?
2: केही छैन दिदी हजुर, अहिलेसम्म चाहिँ राम्रै छ, कार्यक्रम सुनिरहेको छैन, माया मारेको छैन भन्नुपर्छ, त्यही त अनि दिदी हजुर, राम्रो छ।
0: ल, ठिकै छ, सुनेर साथ दिनु समय भ्याएसम्म। अब कहिले काहीँ यस्तै हुन्छ, गाउँघरमा धेरै कामहरू भइराखेको हुन्छ होइन, त्यही भएर पनि समय मिल्दैन, समय मिलेको बेलामा यसरी आउनुहुन्छ, खुसी लाग्छ। हामी अर्को एउटा मिठो गीत कार्यक्रममा राख्छौँ, हजुरले आफन्तजनहरूलाई सम्झनुहोस् है त।
2: कार्यक्रम सञ्चालन गर्ने दिदीहरूको लागि अनि सन्देशको लाग्नेको लागि भन्न चाहन्छु, अनि त्यहाँबाट घर फ्यामिली बाबा मम्मीको लागि भन्न चाहन्छु, जसले कार्यक्रम सुन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छ। हस्त दिदी, नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर सुनिसक्नु भएको छ। यसरी नै तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस्, केही समय चाहिँ बाँकी छ, तपाईँसँग हामी कुराकानी गर्ने प्रयास गरिराखेका छौँ र मिठा गीतहरू पनि बज्नेछ। हुनुहुन्छ धेरै साथीहरूले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाइराख्नु भएको छ, तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गरिराखेको छु। हेलो हजुर, नमस्कार। हाम्रो शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन म पाँच थरी साथ गर्वै हाल्छ फिल्म चार डब्लुबाट शुक्रराज र साईले निर्दोष हो अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू हुनुहुन्छ यस प्रकारको सन जीवन सयत्री कमला र साईले प्रेमकला आचार्य डिकेन्द्र साम्बा आम्फे अरूणा साम्बा आम्फे गोपाल भाई चटपटे मनिषा शेर्पा गगन तेह्रथुमे सुमेर लिम्बु सन्चमाय केरुङ तारा शंकर विनिता गदाल सुवेदी मनमाया तिमेल सिन्हा रामकृष्ण एकलय त्रिपाठ सरे स्वर्णिम राई सुप्रिया बान्तव राई कविता घतानी मुनामु खड्का हर्पल रोशनी राई सरस्वता पोखरेल राजकले मगर धनकजबेर दिलु एम्फु राई हरिमाया चमला गाई भूपाल दुलाल अभागी सिर्जना विश्वकर्मा डम्बर तामाङ योगिनी मेहाङ लिम्बु भीम घतानी ढकाल धर्मराज धन कुमार खाते फुलमाया सेन्चुरी सुहाङमा लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद हिराबहादुर लगाईजी हुनुहुन्छ नमस्ते शिष सुन्दैछु है बुटोलबाट भन्नुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार यो आवाज चिसा पानीदेखि हो
3: हजुर
0: के छ हाम्रो सुन्दरजी त बोल्नु भयो जस्तो लाग्यो हो
3: हजुर हो
0: के छ हजुरको खबर सुनाउनुहोस् न
3: सबै ठिकै छ भन्नुपर्छ
0: सबै ठिकै छ भन्दै हुनुहुन्छ घरतिरै हुनुहुन्छ
3: हजुर
0: घरतिरै हुनुहुन्छ आज आजकल चाहिँ केमा व्यस्त हुनुहुन्छ त
3: आजकल यही घर आएपछि काममा हो भन्नुपर्छ है
0: घरैसी काम धेरै गर्नुभयो अनि कार्यक्रममा पनि कम कम नै उपस्थित हुनुभयो है धेरै काम गर्नुपर्छ अब काम सकेर फुर्सद भयो भने हामीलाई सम्झिनुहोस् है त ल अरू सुनाउनुहोस् न त्यताको खबर के छ अब पानी परिरहेको छ कि पानी परेको छैन कि के छ खाना खानु भयो कि बाँकी छ सुनाउनुहोस्
3: हाम्रोतिर चाहिँ मन्द मन्द घाम लागिरहेको छ धेरै चर्को पनि लागेको छैन अलिक गर्मी नै सक्छ है
0: गर्मी नै छ मन्द मन्द घाम लागिरहेको छ पानी परेको छैन
3: नै छैन नि
0: ल खाना खानुभयो
3: भइसक्यो अनि तपाईँले खानुभयो
0: मेरो त बाँकी नै छ अब सुन्दर चाहिँ एक्लै खानु भएछ मलाई डाक्नु भएन म त्यसो भएर चाहिँ भोकै छु त नि
3: हस् हुन्छ आउनु न बनाएर राखिदिउँ
0: ल बनाएर पो राखिदिने
3: हजुर
0: ल बनाउनु पर्दैन म एकछिनपछि यतै खान्छु धेरै दुःख नगर्नुहोस् अब धेरै काममा व्यस्त हुनुहुन्छ त्यो भएर पनि आराम पनि गर्नुपर्छ कहिले काहीँ है ल हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ गीत बच्छ कार्यक्रममा एकदमै मिठो गीत हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त गीत रोज्न पाइथ्यो सुन्दरजी हाम्रो कमेन्ट मार्फत एउटा साथीले रोजाइमा पार्नुभयो हजुरले अर्को बसाइमा रोजाइमा पार्नुहोस् आजको बसाइमा साथीले रोजाइको गीत राख्नुपर्छ भन्ने लाग्छ है त अन्य बसाइमा पक्कै पनि हजुरको रोजाइको गीत बज्नेछ है साथीलाई सम्झनुहोस्
3: धेरै टाइम तपाईँको लागेको छ फर्स्ट अफ अल त दिदी हजुरकै लागि अनि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि मेरो साथी सपन श्रेष्ठ लक्ष्मीपुरी तारा श्रेष्ठ विमला श्रेष्ठ
0: हवस् त नमस्कार हुनुहुन्थ्यो चिता पानीदेखि सुन्दर रमतेलजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ समय कम छ धेरै साथीहरूले एसएमएस मार्फत पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नु भएको छ हुनुहुन्छ देवराज मगरजी हुनुहुन्छ हेलो दिजु छोरले नमस्ते सन्चै हुनुहुन्छ खाना खानुभयो त म पानी परेको छ कि छैन रामेसातिर सिन्धुली तिनकन्याबाट पवित्र थापा मगर हो है दिजु आज बस्ने भाका सुनाउनु पर्दा मिठो स्वरको धनी दिजुको लागि मेरो घरमा रहनुहुने जीवनसाथी देवराज त्यसै गरी छोरा ओमराज कोलङ्की त्यसै गरी हुनुहुन्छ ज्वरतिर रहनुहुने बाबामा मम्मीको लागि पनि बहिनी बबिता भाउजू र त्यसै गरी हुनुहुन्छ सीता भाइ समीर सप्रिन र दाजु बुद्धिम राम श्याम र युएमा रहनुहुने भाइ पवनको लागि पनि भन्दै हुनुहुन्छ देवराजीलाई पनि विशेष धन्यवाद त्यसै गरी सत्यकलाई साराजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ मिस यु प्यारी रिमा थामी एन्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी बुद्ध वज्रचारीजी हुनुहुन्छ सुबोध गौतम सरलाई चाहिँ ह्याप्पी बर्थडे भन्न चाहन्छु भन्नुभएको छ। रेडियो टिमको अल रेडियो टिमको लागि भन्नुहुन्छ शुभ दिन भन्नुभएको छ। उहाँलाई पनि हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना छ। हाम्रो वज्र बुद्ध वज्रसारीजीले चाहिँ उयस गर्नुभएको छ र त्यसै गरी हुनुहुन्छ निसाथो करजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ लक्ष्मण मगरजी हुनुहुन्छ। हेलो नमस्कार हजुर, के छ खबर? म चाहिँ तिन सिटी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखरीबासदै धनकुटा हाल चाहिँ मलेसियाबाट। साथीहरूलाई सम्झना राख्नु पर्दा गीता मगर देव बासकोटा, भावना चामलिङ, रमला साम्पाङ राई, मिडिया प्रेमी निर्मला उमेर उनेम, त्यसै गरी सुस्मिता राई, विमला मगर, सपना शंकर, गीता लिम्बू, भूमिका राई, राजगले मगर, मिडिया प्रेमी निमु शेर्पा, सम्झना बराइली, माया राई, समीक्षा जोशी, सरिता मगर, त्यसै गरी मनिषा घरती मगर, दिलु सानो याम्पू, मम्मी बाबाको प्यारी छोरी मायावान्त राई, किराती अञ्जना, टिकाराम सुनवार, नानो सरगम भोजपुरे, कमल श्रेष्ठ, रिता राई, रोदन लगायत मेरो नाम र आवाजसँग चेर परिचित सम्पूर्ण मित्रलाई एफएम सुनेर बस्नुहुने सम्पूर्ण नाम छुटेका साथीभाइहरूलाई पनि मनमुटुदेखि नै सम्झिरहेको छु भन्दै छुटिन्छु, फेरि भेटौँला भन्नुभएको छ। लक्ष्मणजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ एक सिम्पल इच्छा थामीजी हुनुहुन्छ, नमस्ते शिष भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि भन्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि मैले वाचन गरिसकेको छु। अब चाहिँ भने छुटिनु पर्ने हुन्छ। कार्यक्रममा आजको बसाईमा सहभागिता जनाउनु भएको थियो अर्को साथी हुनुहुन्छ जनक रजाली मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ गुड मर्निङ सिस्टर अपकमिङ सङ डेडिकेट अर फ्रेन्डको लागि भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी आशिज युनिस बबहर भन्नुभएको छ, दजु सिंह पाकिस्तानबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै। आजको कसाईमा कार्यक्रममा सहभागिता जनाउनु भएको थियो पासाङ डोलमा तामाङ, त्यसै गरी राजेन्द्र माझी, नवीन तोलाङ्गे, सुन्दर रन्तेलजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई चाहिँ एकमुष्ट धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा आउनुभयो, आफ्ना साथी सङ्गीलाई सम्झना राख्नुभयो, आफ्नो गाउँ बस्तीतिर के कस्तो भइरहेको छ भने जानकारी पनि दिनुभयो, हजुरहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधि बढ बजेका मिठा रमाइला लोकगीत संगीतका सर्जक श्रोतालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, फेसबुक लाइभबाट आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुभयो, सुनेर साथ दिनुभयो, उहाँहरू सम्पूर्णलाई पनि एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट तीनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो जीवनजीले रोसाईमा पार्नुभएको गीत छ लाउँथे माया कातै घात भयो भन्ने गीत राख्दै आजको बसाई लोकेश्वरीबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सूर्यराज महता। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोसी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले प्रतिपक्षी विहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नहुने बताउनु भएको छ। ललितपुरमा आइतबार बिहान नयाँ पुस्तासँग नेपाली कंग्रेसका सभापति विषयक साक्षात्कार कार्यक्रममा सभापति थापाले राजनीतिक दलहरूका लागि सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुन नहुने बताउनु भएको छ। उहाँले राजनीतिक दलहरूले सत्ताभन्दा विचार, नीति र सिद्धान्तका आधारमा आफूलाई निर्देशित गर्नुपर्ने बताउनु भएको छ। थापाले पछिल्लो एक दशकको नेपाली राजनीति बढ़ी सत्ता केन्द्रित भएको टिप्पणी गर्नुभयो। उहाँले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षीविहीन संसद बनाउने अभ्यास लोकतान्त्रिक मूल्य मान्यता अनुकूल नहुने बताउनुभयो। थापाले कंग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र प्रतिनिधित्व बढ़ाउन आवश्यक रहेको बताउनुभयो। नेकपा एमाले संघीय संसदमा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दैछ। पार्टीको संसदीय विभागको आयोजनामा बिहान 11 बजेदेखि च्यासल स्थित केन्द्रीय कार्यालयमा शुरू हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ। पार्टी सचिव एवं संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार कार्यक्रममा संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद सचिवालयको काम, कर्तव्य, अधिकार तथा संसदीय समितिहरूको अधिकार क्षेत्र र उठाउनुपर्ने विषयहरूका बारेमा जानकारी गराउनुहुनेछ। त्यसै गरी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनुहुनेछ। सांसदहरूले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने र सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्ने विषयमा महासचिव पोखरेलले स्पष्ट पार्ने अर्यालले जानकारी दिनुभएको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा दुवै सदनका सांसदहरूका साथै पार्टीका सबै विभाग प्रमुख र पूर्व सदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ। कार्यक्रमको अवसरमा सम्बन्धित विभागहरूले सिफारिश गरेका विषय, विज्ञहरूको रोस्टर तयार, सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनुहुनेछ। सांसदहरूले पार्टी नीति अनुरूप संसदमा भूमिका निर्वाह गर्नुपर्ने र सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्ने विषयमा

विषय वस्तुमा आवश्यक परेका बेला विशेषज्ञ परामर्श उपलब्ध गराउनेछ। नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढ़ी बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। आइतबार सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको छ। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मसौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई तिहाई भागलाई घटाएर 16-18 वर्षका बाल बालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ। यसै गरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बाल बालिकाको आचरणमा सुधार आएमा प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्तावित छ। यो ऐन पारित भएमा बाल सुधार गृहमा बाल बालिकाको चाप करिब 50% घट्ने विश्वास मन्त्रालयको छ। सरकारले बाढ़ी पहिरो तथा डुबान जस्ता मनसुन्जाले विपदको जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्यांकन गरेर मात्रै प्रभावित जिल्लामा सवारी साधन चलाउन दिने भएको छ। देशका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित पहिरो र बाढ़ीको उच्च जोखिम रहेका सड़क खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनु भएको छ। निमित्त कार्यकारी प्रमुख कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सड़क विभागसँग निरन्तर समन्वय भइरहेको छ। जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सड़कमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ। प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सड़क सम्बन्धी आधिकारिक सूचना पछ्याएर मात्रै यात्रा गर्न, जोखिमयुक्त सड़क खण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ। काभ्रे पलाञ्चोकमा रोपाईका लागि पानी तान्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको पाँचखाल नगरपालिका 12 सेरामा करेन्ट लागेर 61 वर्षीय कान्छा धनुवारको मृत्यु भएको। प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलखेल अस्पतालमा मृत्यु भएको। उनलाई आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नाङ्गो विद्युत तारबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। सोही क्रममा करेन्ट लागेर एक युवती पनि घाइते भएकी छैन। करेन्ट लागेर सोही स्थानकी 26 वर्षीय अनुदनुवार घाइते हुनुभएको, उहाँको दाहिने हातको बुढी औंलामा सामान्य चोट लागेको छ। अनुको धुलखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दाङको तुलसीपुर 3 बल्लेमा जंगली च्याउ खाएका एकजनाको ज्यान गएको छ। 37 वर्षीय दीपा पुनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पुनसहित उहाँको परिवारका 5 जना र अर्को परिवारका 2 जनाले जंगलबाट ल्याइएको जंगली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए। बिरामी मध्ये दीपापनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा रिफर गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोगलीको सञ्जीवनी अस्पतालमा पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा ज्यान गएको हो। देशभर मनसून सक्रिय छ। अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्र सहित विभिन्न ठाउँमा पानी परिरहेको छ। गैराती ठूलो पानी परेको काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका 23 जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ। ती जिल्लामा रेड अलर्ट छ। कोशीका 9 जिल्ला झापा, मरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवा, सभा, भोजपुर र खोटाङ, बागमतीका 6 जिल्ला चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको, अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्याधिक वर्षाका कारण आकस्मिक बाढ़ी, पहिरो, डुबान, गेग्रान, बहाव र नदी कटानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा दुईजना अमेरिकी सैनिकको ज्यान गएको छ। एकजना सैनिकको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट चारजना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार आठौं रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड कोर्पसलाई जवाफ दिन केन्द्रित थिए। इरानका सर्वोच्च नेता मुज्तफा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गर्दै द्वन्दलाई थप चर्काउने प्रयासमा लागेको आरोप लगाउनु भएको छ। जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका 10 मिसाइल खसालिएको जनाएको छ। यसै गरी इरान अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ़दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव बढ़न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्ध विराम प्रयास असफल बनेपछि दुवै पक्षबीच सैन्य गतिविधि तीव्र भएका छन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि यस समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98।

0: सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: घर बनाउन को लागि र सिमेन्ट जस्ता पत्ता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
1: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 047-590-466, 98692-65-99-8।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-96-10।
11: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजों।
12: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएनन्। आइया।
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
6: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
6: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: मेगा

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशुपन्छी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: बाध्यता रातको समयमा काम गर्दा डिमेन्सिया मुटु रोग र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनको निष्कर्ष रातको निन्द्रा रोग प्रतिरोधात्मक क्षमता तथा मांसपेशीका लागि लाभदायक र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै नेपाल खबरमा अब पूरा खबर देशभर मनसून सक्रिय छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ विशेष गरी कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोला नाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो डुबान गिग्रान त्यसै गरी नदी कटानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार काठमाडौँ भक्तपुर ललितपुर सहित 35 जिल्ला र आसपासका खोला नदीमा बाढ़ी आउने सम्भावना छ बाढ़ीको सम्भावना भएका जिल्लाको नदी तटीय क्षेत्र तथा जोखिम हुन सक्ने बस्तीका बासिन्दाहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित काभ्रे झापा मोरङ सुनसरी इलाम पाँचथर तेह्रथुम दोलखा सिन्धुपाल्चोक धादिङ मकवानपुर चितवन कास्की तनहुँ स्याङ्जा पर्वत बागलुङ गुल्मी पाल्पा अर्घाखाँची प्युठान नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही कपिलवस्तु दाङ बाँके बर्दिया डेटी डबलधुरा कैलाली कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ अहिले मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चलिरहेका छन् नारायणगढ़ मुगलिन र डीपी राजमार्गमा अवरोध छैन कान्ति लोकपथ भने बन्द छ लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका तीन पाङडुरमा पहिरो खस्दा गाड़ीको आवागमन रोकिएको प्रहरीले जनाएको छ बाल सुधार गृहमा क्षमताभन्दा धेरै बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ सिंहदरबारमा आज बसेको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा महिला बालबालिका सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो सरकारले बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फराकिलो बनाउने प्रस्ताव गरेको छ नयाँ मसुदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई तिहाई भागलाई घटाएर 16-18 वर्षका बालबालिकाका लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ यसैगरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बालबालिकाको आचरणमा सुधार आए प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ यो ऐन पारित भएमा बाल सुधार गृहमा बालबालिकाको चाप झण्डै 50% घट्ने विश्वास छ मन्त्रालयका अनुसार अहिले देशभर 10 बाल सुधार गृहको कुल 1085 भए पनि क्षमता अनुसार नभई 1195 बालबालिका आश्रित छन् पछिल्लो आन्दोलनका क्रममा केही बालबालिका भागेकाले यो संख्या अझै 1400 रहेको हुन सक्ने अनुमान छ बाँके जिल्लाको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा झण्डै 3 महिनादेखि लिनियर एक्सलेटर

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा का
2: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98630223422।
5: यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौं सही रोजो।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033484 वा 98444410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: टन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
1: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म। कार्यक्रमको साथमा सम्झना खड्की भने प्रविधि समिजनबाट साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सीएफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउनु पर्ने हुन्छ। आज आइतबारको व्यवसाय आजको व्यवसायमा नयाँ तथा पुराना चलचित्र गीतहरू हामी कार्यक्रममा राख्नेछौ। तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाएर आफ्ना आफ्नो साथीसँगलाई सम्झना सहित राख्न सक्नुहुनेछ। फोन गर्नका लागि 048-40-00-26 फोन गरेर आउन सक्नुहुनेछ। यो मध्याह समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: चौबन्दी चोली लगाउनु पर्छ।
2: चौबन्दी चोली
1: अनि छिटको गुन्यु लगाउनु पर्छ।
2: छिटको गुन्यु
1: अनि कमरमा अनि यस्तो पेटी होइन कमरमा 12 हातको कपडा बेर्नु पर्छ जसलाई पटुकी भनिन्छ।
2: पटुकी
1: हो पटुकी। चौबन्दी चोली र गुन्यु चोली लगाएर कमरमा 12 हातको पटुकी बाँधेर

मैला पातमा पसिना चुहुँदै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोधी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा दोहोरीमा सुनाउने केटी नै नेपाली केटी हो।

0: राहते फटुकीको कुरा गर भाइहालु चलचित्र मुगलान रहेको थियो। यसमा अभिनय जरा थापा दिलीप राय माझीको रहेको थियो र सिंगर सुधाना सरगम र लिरिक्स र म्युजिक सुरेश अधिकारी डिरेक्टर हुनुहुन्थ्यो शिव रेग्मीको। एकदमै मिठो चलचित्र गीतबाट हामीले चाहिँ कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 मा फोन गरेर आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते, गुड आफ्टरनुन दिदी।
0: नमस्ते, गुड आफ्टरनुन हजुर। देवजी आरामै हुनुहुन्छ?
1: हजुर, म एकदम आरामै छु भन्नुपर्छ है। अनि दिदी लगायत अनि
0: म लगायत हाम्रो रामेछापतिरको खबर एकदम ठिक छ भन्नुपर्छ। धुम्म भइरहेको छ, सिमसिम पानी परिरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि त्यताको के कस्तो छ सुनाउनुहोस्?
1: यता पनि पानी परिरहेको छ आज त भन्नुपर्छ है दिदी हजुर। बिहान चाहिँ ठुलै परेको थियो, अहिले चाहिँ धुम्म धुम्म भइरहेको छ, हल्का सिमसिम पानी नै परिरहेको छ भन्नुपर्छ है त।
0: ठिकै छ, त्यताको जानकारी पनि हामीलाई गराउनु भयो, यताको पनि जानकारी हामीले गराइसकेका छौँ। कार्यक्रम सुन्दै हुनुहुन्छ होला है?
1: हजुर, सुरुदेखि नै एकदम सुनिरहेको छु, कार्य सुरुवातमै फोन पनि लागेको छ। आज एकदम खुसी छु भन्नुपर्छ, घरमै बसेर चाहिँ बिहानदेखि नै अहिलेसम्म रेडियो सुनिरहेको छु, एकदम आनन्द आइरहेको छ, शीतल शीतल पनि भइरहेको छ भन्नुपर्छ है दिदी हजुर। आजको मौसम कुरा गर्नुपर्दा है
0: ठिक छ, शीतल शीतलै छ मौसम। कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, एकदमै मिठा गीत सङ्गीतहरू पनि हामी कार्यक्रम समय अवधि राख्नेछौँ। हजुरले चाहिँ आज बस्ने गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा हुनुहुने दाईको लागि, ललिता दिदीको लागि, अनि त्यसै गरी हजुरको रेडियो भोलि युनिटको लागि भन्न चाहन्छु, अनि बहिनी रमिला तामाङको लागि सम्झना भन्न चाहन्छु, उहाँको पनि फोन लागेको होस् भन्न चाहन्छु, र अनि साथी ध्रुव पानी लागि, अनि निर्मला पौडेलको लागि पनि सम्झना छ है साथी भन्न चाहन्छु, अनि त्यसै गरी उर्मिला थापा मगरको लागि पनि सुनाउन चाहन्छु भन्न चाहन्छु, र अनि मेरो छोरीहरू ममता माझीको लागि, अस्मिता माझीको लागि, प्लस छोरी पासाङ डोल्मा तामाङको लागि भन्न चाहन्छु, उसको पनि फोन लागेको होस् भन्न चाहन्छु, र लगायत मलाई देवमाझी भनेर चिनि नचिनि सम्पूर्णको लागि भन्दै चिन्जान्छु। नमस्ते भाइ।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, जागाजुले राटमाटादेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, भट पनि गर्नु होला। आजको बजारमा साथीसँगलाई सम्झना पाउनुहुनेछ संगीता लामा सङ्गीतजी हुनुहुन्छ। गुड आफ्टरनुन, नमस्ते, नमस्कार दिदी भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजी हुनुहुन्छ। हजुर पोखरेली नमस्कार, सम्झी हुनुहुन्छ हजुर। के छ हाल खबर? सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी नेपाली चलचित्रलाई माया गर्नुहोला, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन, फेरि भेटौँला, नेपाली गीत संगीतको जय होस् भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो
2: दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार, धनुजी बोल्नुभयो?
2: हजुर हजुर दिदी हजुर, म धनुजी बोल्दैछु ओखलढुङ्गाबाट।
0: ओखलढुङ्गादेखि हाम्रो धनुजी आउनुभयो, बाटो चिप्लो थियो कि क्या हो?
2: आज कस्तो झरी बादलमा आएको थियो नि, तपाईँलाई थाहा छ कि? फेरि
0: त्यही त, हामी झरी बादलमा आउनुभयो होइन, बाटो चिप्लो छ कि भनेर सोधे नि त।
2: बाटो कम चिसो छ, छाता ओरेर आउँदैछु है हजुरको छेउमा।
0: ल, छाता बरु भिजोस्, मेरो धनुजी नभिजोस् है।
2: हुन्छ, हजुरको धनु एकदमै भिज्दैन, सुरक्षित रहेछु, अनि छाता ओरिरहेको छु, अब भिज्दिन होला भन्ने लाग्छ है। त्यहाँभन्दा ठुलो पानी पऱ्यो भने त भिज्न पनि सकिन्छ है।
0: त्यो पनि सकिन्छ, तर अलिकति सुरक्षित हुनुहोस् है।
2: हजुर हजुर, हुन्छ, थ्याङ्क यू।
0: ल, घरतिरै हुनुहुन्छ कि बाहिर कता हुनुहुन्छ?
2: म यता जङ्गलतिर बाख्रा पो चराउँदैछु दिदी, आज पानीको परिरहेछ,
0: पानी परिरहेछ है। अब पानी परिरहेछ, छाता ओढेर हामीसँग कुराकानी गर्दै हुनुहुन्छ?
2: हजुर, एकदमै एकदमै।
0: ल,
2: आज पनि आयो होला हजुरहरूकोमा?
0: यता पनि पानी त परेको छ, त्यस्तो ठुलो पानी परेको छैन होइन, सिमसिम पानी परिरहेको छ, धुम्ब हुन्छ, फेरि रोकिन्छ, फेरि सिमसिम पानी पर्छ, त्यस्तो ठुलो पानी चाहिँ परेको छैन है।
2: हजुर हजुर एकदमै सन्चै हुनुहुन्छ होला नि।
0: म एकदम सन्चै आराम कुशलै छु हजुरहरूको मायाले गर्दाखेरि भन्नुपर्छ। र आज यो मिठो आवाज पनि हामीले सुन्न पायौँ, झरीको बेलामा पनि धनजीको आवाज सुन्दा त कति मिठो सुनिने।
2: हजुर हजुर एकदमै। अनि अब मेरो छाताको आवाज त्यतातिर ठोकिन पुगेको छ कि बिस्तारको लागेको छैन नि,
0: खासै त्यस्तो सुनेको त छैन, धेरै हाम्रो धनुजीको आवाजले नै जितेको छ। कुराकानी पनि मिठो भयो, अब आफ्नो चाहिँ अलिक ख्याल गर्नु होला है त।
2: हजुर हुन्छ दिदी, हजुरले पनि ख्याल गर्नु होला एकदमै।
0: ल हामी पनि ख्याल गर्छौँ, हजुरहरूले पनि ख्याल गर्नुहोला, त्यताको के कस्तो भइरहेको छ सूचना पनि छ हामीलाई जानकारी गराइराख्नु होला। कार्यक्रममा अर्को मिठो गीत बज्छ फेरि पनि, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
2: के हुन्छ फर्स्टमा त यदि मिठो आडमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ हजुरकै लागि, अनि त्यसै गरी प्राविधिकमा दाई श्री हुनुहुन्छ, ल श्री दाईलाई पनि धेरै सम्झना, आज ललिता दिदी हुनुहुँदो रहेछ, ललिता दिदीलाई पनि सम्झना, राजन दाईलाई पनि सम्झना, सुन्दै हुनुहुन्छ पाँच थरको दाई अङसुङ मुखिया पनि धेरै धेरै सम्झना भन्न चाहन्छु, ओखलढुङ्गाको दाई लिनबहादुर मगरलाई धेरै सम्झना हुनुहुन्छ, दाई नरा घिसिङ, दाई तामाङ शङ्करलाल तामाङ दाई हुनुहुन्छ, भरत शिवकोटी भरत ऋषिको लागि पनि सम्झना भन्न चाहन्छु। सुन्दै हुनुहुन्छ साथी हाम्रो छोकी ओखलढुङ्गाको साथी छोकी शेर्पा पेमा शेर्पाको लागि पनि धेरै धेरै सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी साथी ग्रीष्मा कहतराज अनुलुङ्गली मगर जेनिसा श्रेष्ठा श्रेष्ठा निशा लामा दुर्गा मगर पासाङ्गो शेर्पा यी निशा मुक्तानको लागि भन्न चाहन्छु। अनि साथी हिमाली छेत्रीलाई पनि सम्झना भन्न चाहन्छु, ईश्वर बस्नेत सञ्जय बस्नेत वीरेन्द्र विष्टको लागि पनि धेरै सम्झना भन्न चाहन्छु, अविनाश लिङ्गेली मगर अनि साथी हुनुहुन्छ राजगली मगरलाई पनि धेरै सम्झना, सुत्रा राज र शैली हुनुहुन्छ साथी रामकुमार लिम्बूलाई पनि सम्झना भन्न चाहन्छु, अनि दाई हुनुहुन्छ देव माझी धुर्वा पाण्डेलाई पनि धेरै सम्झना, बहिनी कविता मगर कविता दिदीलाई पनि धेरै सम्झना, दिदीलाई पनि धेरै सम्झना गरिरहेको छु भन्न चाहन्छु, बहिनी प्रिया योगीलाई पनि धेरै सम्झना, जतिले पनि मलाई धनी गजमेर भनेर चिन्नुहुन्छ आर्यन मगरलाई पनि धेरै सम्झना भन्दै सबैजनालाई विशेष नाम छुटेको साथीहरूलाई, अनि मेरो एकदमै प्यारो साथी हुनुहुन्छ शिला अधिकारीलाई पनि धेरै सम्झना, अमिना सुनवार
0: नमस्कार। हुनुहुन्थ्यो त अनु गजमेरजी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, एकदमै मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। यति बेला भने हामी अर्को मिठो गीततर्फ लाग्छौँ, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जान्छौँ, विश्राम पछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति दही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचो, सही रोजो।
5: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
6: ए बुहारी, सारे मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफूल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: कार्यक्रममा एकदमै मिठो गीत बजे सिरेरी बतासे चले निलैले भन्ने चलचित्र बन्दगी रहेको थियो। यसमा भोकल तुपेन भोटिया र रिमा गुरुङको चाहिँ आवाज रहेको थियो भने म्युजिक सुरेश अधिकारीको रहेको थियो। सही गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने चाहिँ पालो तपाईँको रहेको छ, यस्तो मिठा गीत संगीतहरू बजिरहेको छ कार्यक्रममा, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? छोकी शेर्पा भन्नुभयो। के छ छोकीजीको खबर?
1: मेरो खबर ठिकै छ नि, तपाईँको के छ खबर?
0: मेरो पनि एकदम खबरहरू ठिक छ भन्नुपर्छ। अनि यता चाहिँ अब रामे साथीहरू चाहिँ हल्का धुम्म भइरहेको छ, सिमसिम पानी पर्ने सम्भावना छ होइन, यस्तै भइरहेको छ भन्नुपर्छ। त्यता के कस्तो छ?
1: यता पनि मजाले पानी परिरहेको छ भन्नुपर्छ है दिदी।
0: यता त्यता पनि पानी परिरहेको छ है।
1: अब धेरै ठुलो छैन, सिमसिम परिरहेको छ।
0: सिमसिम परिरहेको छ, ल ठिकै छ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दैछु भन्नुपर्छ है।
0: सुन्दै हुनुहुन्छ है। रिक्सा कार्यक्रममा एकदम मिठा गीतहरू बजिराखेका छन् हजुरले। आजको बसाइमा साथी सङ्गीलाई सम्झनु पर्ने हुन्छ, अनि धेरै समयपछि कार्यक्रममा सहभागिता जनाउनु भयो, केमा व्यस्त हुनुहुन्थ्यो?
1: अब त्यस्तै हो दिदी, गरेपछि कामतिर व्यस्त हुन्छ, कहिले कल लाग्दैन, त्यस्तै भन्नुपर्छ है।
0: फोन लाग्दैन कहिले कहिले व्यस्त, यसकै समस्याले गर्दाखेरि चाहिँ हजुरहरू कार्यक्रममा चाहिँ अलिक कम हुनुभयो।
1: हजुर
0: ल ठिक छ, आज आइसक्नु भएको छ र त्यताको जानकारी पनि गराइसक्नु भएको छ कि कस्तो छ मौसम भन्ने कुरा यताको पनि हजुरलाई हामीले भनिसकेका छौँ। र कार्यक्रममा चाहिँ एकदमै मिठो गीत बस्छ, फेरि पनि हजुरले आफ्नो आफन्त जन साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: हुन्छ, साथीहरू सम्झिनु पर्दा हुन्छ, आवाजमा कार्यक्रम सञ्चालन गराउनुहुन्छ, तपाईँको लागि नै बस्ने गीत सुनाउनु चाहिँ हाम्रो टिकिङ शेर्पाको हुनुहुन्छ, उहाँको लागि नै हजुरको रेडियो एफएम होल फ्यामिलीको लागि नै बस्ने गीत मेरो इन्जोय गर्नलाई सबैजना भन्न चाहन्छु। मेरो साथीहरूको नाम लिनु पर्दा मलाई कल लगाएर सपोर्ट गर्नुहुने हाम्रो कास्टर वाङ्सुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। बस्ने गीत पनि सुनाउन चाहे यही हुनुहुन्छ मेरो साथीहरू हुनुहुन्छ, अघि भर्खरै फर्केन हाम्रो जन्मलाई पनि धेरै सम्झिरहेको छु, ओखलढुङ्गा जन्त्राई खाने पुरै हुनुहुन्छ हाम्रो मिन दाईलाई पनि धेरै सम्झिरहेको छु भन्न चाहन्छु, यहीँ हुनुहुन्छ हाम्रो सरोज माइत्री दाईलाई पनि धेरै सम्झिरहेको छु भन्न चाहन्छु, सोलुतिरा हुनुहुन्छ डिजेलाई पनि धेरै सम्झिरहेको छु है भाइ भन्न चाहन्छु। मेरो साथीहरू त धेरै हुनुहुन्छ, विशेष न्याम छुटेको साथीहरूलाई नि सबैलाई सम्झिरहेको छु ल भन्दै छुटेला। नमस्ते, बाई बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो छोकी शेर्पाजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्ना पञ्चजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गर्नुहोला। आजको बसाइमा तपाईँले आफ्ना पञ्चजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ। बाबुराम मगरजी हुनुहुन्छ, मेरो प्यारो दिदी नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार है प्यारो भाइ। त्यसै गरी अनि धेरै माया धेरै सम्झना छ है भन्दै हुनुहुन्छ। म चाहिँ बाबुराम मगर हो नि, खुल्डुङ्गा पोकली घर भए, आज रियादबाट सुन्दैछु है। सबैमा धेरै माया सम्झना छ, मेरो घर परिवार साथी सङ्गी सबैमा चाहिँ धेरै माया सम्झना छ कि भन्दै हुनुहुन्छ बाबुरामजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बागसर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, सम्पूर्ण साथीलाई सम्झना छ, साथै मेरो घरमा हुने श्रीमती छोरालाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। हिरा बहादुर लगाईजी हुनुहुन्छ, नमस्ते सिस सुन्दैछु है बुटुलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: दिल्लीबाट अनिता भण्डारी।
0: अनिता भण्डारी भन्नुभयो।
2: हजुर,
0: के छ अनिता आजको खबर अनि सिन्धुलीतिरको के छ?
2: एकदम ठिक छ दिदी, हजुर पनि?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ है। यता पानी सिमसिम परिरहेको छ, त्यता के कस्तो छ?
2: पानी अघिसम्म परिरहेको थियो, अहिले त घाम लाग्ला जस्तो छ।
0: अहिले चाहिँ घाम लाग्ला जस्तो छ भन्नुभयो है। के गर्दैछ, बाटोमा हुनुहुन्छ कि जस्तो लाग्यो?
2: बाटोमा बाँदर हेरिरहेको छ।
0: बाँदर हेर्दै हुन्छ?
2: हजुर बादल आउँछ के गर्नु गाह्रो छ मलाई
0: गाह्रो छ हाम्रो अनिताजीलाई धेरै गाह्रो छ बादल आउने अब मकै लगाउने बाली नाली भित्राउने बेलामा बादल आइरहेको छ अब सबैले गाह्रो छ बादल आउने ठाउँतिर सबैलाई अनिताजीलाई मात्र होइन अब सबैले गाह्रो छ भन्नुपर्छ है
2: बादरले मकै सबै खाइसक्यो
0: त्यही त यता पनि खाइदिइरहेको छ हाम्रो घरतिर पनि अब हिजो एउटा पाखो सबै सिद्धिहालिहालेछ के गर्ने अब म यता हजुरसँग यसरी कुराकानी गर्नमा व्यस्त त्यसपछि पाखो बारी त सबै रित्याइदिएछ नि बेलुका जाँदाखेरि त छैन मकै घोडा टाट मात्रै छ नि
2: कुट्न आउँछ बाँदर त टेर्दैन है धपाउँदा पनि
0: त्यही त गाह्रो छ गाह्रो छ अब लगायो दुःख गरेर भित्र हुन पाइँदैन बाँदरहरूले खाइदिन्छ नि के गर्नु किसानहरूलाई गाह्रो छ अनिताजी अब हजुरलाई जस्तो समस्या छ मलाई पनि त्यस्तै पो छ त नि ल ठिकै छ कार्यक्रममा मिठो कुराकानी भयो अब मौसमको कुरा पनि होइन जानकारी पनि गराइसक्नु भएको छ कार्यक्रममा फेरि पनि अर्को मिठो गीत बज्छ हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त
2: फर्स्ट अफ अल दिदी हजुरको लागि धेरै समयपछि कुरा गर्न पाइरहेको छु मेरो फ्यामिलीमा रहनुहुने मम्मी बाबा बहिनी दिदीको लागि अनि मेरो साथीहरू चाहिँ धेरै छन् है फोन गर्न नपाए पनि सम्झिरहेको छु कोही कसैलाई नै बिर्सेको छैन भन्दैछु त्यो दिदी बाबा
0: हवस् त नमस्कार हुनुहुन्थ्यो अनिता भण्डारीजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्न सक्दैनौँ भन्दै थिएँ आइसक्नु भएको छ है साथी भन्दै हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
3: दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हाम्रो फासाङजी बोल्नु भयो है
3: हजुर पक्कै पनि भन्नुपर्छ
0: हामी त छुट्न छुट्न खोजिसकेका थियौँ हजुर आउनु भएको रहेछ होइन बाहिरबाट साथी हुनुहुन्छ है भनेर फोन बोल्नुहोस् बोल्नुहोस् भनेर भनिहाल्नु भयो अनि त्यही भएर चाहिँ को साथी रहेछ भनेर भनेको त हाम्रो प्यारी मान्छे पनि हुनुहुँदो रहेछ त है
3: हजुर
0: के छ अनि खाजा लिनुभयो
3: मेरो खाजा बाँकी नै छ भन्नुपर्छ दिदीको भयो
0: त मेरो पनि बाँकी नै छ नि अब एकछिनपछि खानुपर्छ के गर्दैछ यता पानी परेको छैन धुम्म धुम्म भइरहेको छ भन्नुपर्छ है त त्यस्तै छ धुम्म धुम्म भइरहेको छ पानी पर्न पर्छ सिमसिम कहिले रोकिन्छ यस्तै पो छ त नीति त के कस्तो छ सुनाउनुहोस् न
3: यता त बिहानदेखि पानी परेछ अनि पानी
0: ओहो कति धेरै दुःख छ है हाम्रो फेरि मान्छेलाई पनि अहिले ठिकै छ अब समस्या भइहाल्छ गाउँ घरमा गर्नु परिहाल्यो गाईबस्तुलाई पनि भोको राख्नु भएन है ल हामी कार्यक्रम तर्फै लागौ एकदमै मिठो गीत बस्छ कार्यक्रममा हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त
3: हुन्छ दिदी कार्यक्रम चलाउनु दिदी हजुरको लागि अनि दार्जिलिङबाट हुने भाइको लागि अनि अङ्कल देवमाजीको लागि अनि प्यारी मिटिनीको लागि अनि बहिनी अस्मिता माझीको लागि भाइ अश्विन माझीको लागि अनि अनि साथी कुमार तामाङको लागि अनि यसरी नै हुनुहुन्छ मेरो प्यारी मम्मीको लागि अनि प्यारी दिदी चन्दिका तामाङको लागि अनि छोरी सोनिका लामाको लागि अनि मलाई सबै सबै साथीहरूको लागि भन्दैछु दिन्छु र नमस्ते बाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो पाँचको डोरमा तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौँ समय कम छ यति बेला हुनुहुन्छ साथी सुमित या त सुनवारजी हुनुहुन्छ गुड आफ्टरनुन सम्झना नेवा खड्के हजुर म रामेछाप देउराली हाल चाहिँ काठमाडौँबाट सुमित या त सुनवार किरात हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ अप्सरा खड्काजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ नमस्ते म पनि प्रोग्राम सुन्दैछु है रामेछापको नामारी घर भई हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो भन्दैछ मिस यु अल भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी सुषमा छेत्री थामीजी हुनुहुन्छ नमस्ते सिस म पनि बुटोलबाट सुन्दैछु है मिस यु अल भन्नुभएको छ र त्यसै गरी सोना कन्दमुवाजी हुनुहुन्छ सेवाहरू नमस्कार आरती सम्झना आशिष हजुर म सोना कन्दमुवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो सम्झना छ साथीहरू भन्नुभएको छ र टिकाराम सुनवार लेखक बान्तवराई दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा तनु गजिमेर सरस्वती खत्री हिराबहादुर लगाई लीला राज कामबाङ, अञ्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, त्यसै गरी मिन छेत्री, क्रिस ढुङ्गा, नाइमत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरुमान, देवेन किशोर रञ्जन, समीर सर्की, किरात, आर्य जीवन, चामलिङ राई, बेली आसाम, मिना घिसिंह, रत्न शमशेर थापा, सुनिता मेकुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। मिलन खायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनुन शिष्य, अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि फ्रम तोहा कतरबाट भन्दै हुनुहुन्छ। राज कालीकोटीजी हुनुहुन्छ, गुड आफ्टरनुन मी झापा लेहेरो, राज कालीकोटी, विता मोट झापा, जस्ना युए, अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि भन्दै हुनुहुन्छ। धनु गजमेरजी हुनुहुन्छ, दिदी नमस्ते है, नाम छुटेको साथी कृष्ण सुनवार, कुमार श्रेष्ठ, मौसम आसामीलाई पनि है त भन्नुभएको छ, हजुरलाई पनि थ्याङ्क यू। त्यसै गरी मिडिया प्रेमी राय अनि साथी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ, जोरले केटिएमबाट चाहिँ दीपिका पूर्व छाने मगर आए भन्दै हुनुहुन्छ। र त्यसै गरी प्रेम भण्डारीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्नु पर्ने हुन्छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेश भनेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुन्ने प्रयास गर्नुभयो, सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, एसएमएस मार्फत आफ्नो साथीसँगलाई सम्झना गर्नुभयो, फेसबुक पेजबाट सुनेर साथ दिनुभयो, सम्पूर्ण साथीहरूलाई चाहिँ एकैमुष्टमा धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधिभर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणबाट तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एकदमै मिठो गीत रहेको छ, ठुली चलचित्रको गीत रहेको छ, गीत पनि रहेको छ र मुभी पनि ठुली रहेको छ र सिंगर हुनुहुन्छ इन्दिरा जोशी अनि राजेश पायल राई हुनुहुन्छ सिंगर, लिरिक्स डिरेक्टर स्टोरीमा रहेको छ एभरेस्ट सूर्य बोहरा को रहेको छ भने यही गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगा
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान सूर्यज्योति सही प्लान सही सोचौ सही रोजौ
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट
4: सजिलो मासिक किस्ता सुविधा
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410 इमेल sbsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग, ग्वालटार, सिन्धुली। यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
6: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475946668, 9869968।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगा।
1: शून्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, 4048542039, 4048542533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। साउन 2 गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ। वर्षाका कारण देशभर 58 घटना भएका छन्। बाढ़ी र पहिरो जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अप्नाएको छ। पछिल्लो 24 घण्टामा भएका 58 विपदका घटनामा परेर 3 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढ़ीका कारण खोटाङको रूपाकोट बजुवागढ़ी नगरपालिका 6 घर भएकी 43 वर्षीय सन्त राई र कोपिला सगडी गाउँपालिका 4 घर भएका 71 वर्षीय परशुराम परियारले ज्यान गुमाएका छन्। सर्पदंशका कारण दोलखाको भीमेश्वर नगरपालिका 2 स्थित ढोकरथलीमा 55 वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ। पछिल्लो 24 घण्टाको अवधिमा विपदमा परेका 1 जनाको प्रहरीले उद्धार गरेको छ। 13 जना घाइते भएका छन् भने अविरल वर्षा, आगलागी, चट्याङ र बाढ़ी पहिरोका कारण 23,66,000 आर्थिक नोक्सानी भएको प्रहरीको आकलन रहेको छ। 2083 वैशाख 1 भन्दापछि विपदका कारण 168 जनाको मृत्यु भइसकेको छ। 3 महिनाको अवधिमा 994 जना घाइते भएका थिए। 2 जना अझै विपत्ता भएका छन्। देशवर्षको अवधिमा 3,463 विपदका घटना भएका थिए। विपदको कारण 1,015 चौपाईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामिछानेले बाल सुधार गृहलाई केवल थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बाल मनोविज्ञान बुझ्ने 10 जनशक्तिको व्यवस्थापन केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकारका समिति को बैठकमा बोल्दै सांसद लामाले बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकार र सुधारका पक्षमा आफ्ना धारणाहरू राख्नु भएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेश गरेको प्रतिवेदनवादीको छलफलमा उहाँले सुधार गृहको व्यवस्थापन र बाल बालिकाको आचरण सुधारका लागि विभिन्न सुझाव दिनुभएको छ। सांसद लामाले सुधार गृहमा खटिने कर्मचारी वा अभिभावक शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बाल मनोविज्ञान बुझ्ने हुनुपर्ने बताउनु भएको छ। सुधार गृहमा दिइने सुविधाका सम्बन्धमा चर्चा गर्दै लामाले देशको अर्थतन्त्रले धान्न सक्ने र बाहिर रहेका आम बालबालिकाले पाउने सुविधासँग सन्तुलित हुने गरी व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। बालबालिकाहरूलाई अनुशासित र नैतिक वान बनाउन ध्यान मेडिटेशनका साथै उनीहरूको धार्मिक अवस्था अनुसारको प्रार्थना वा प्रवचनको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ। विद्युत खरिद बिक्री सम्झौता पीपीए भई निर्माणका विभिन्न चरणमा पुगेका तर निर्धारित समयमा सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनाहरूको म्याद थप हुने भएको छ। ऊर्जा उत्पादकहरूले लामो समयदेखि उठाउँदै आएको आरसीओडी व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने मितिको म्याद थप गर्ने भागलाई सम्बोधन गर्न नेपाल विद्युत प्राधिकरणले नयाँ कार्ययोजना अघि सारेको हो। विद्युत खरिद बिक्री सम्झौता पीपीए भई निर्माणका विभिन्न चरणमा पुगेका तर निर्धारित समयमा सञ्चालनमा आउन

गते बसेको प्राधिकरण संचालक समितिको बैठकले आयोजनाहरूको भौतिक प्रगति पीपीएका दायित्वहरूको कार्यान्वयन र वर्तमान अवस्थालाई आधार मानि आयोजनाहरूलाई चारवटा समूहमा वर्गीकरण गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका काम कार्यकारी निर्देशक दीर्घ श्रेष्ठले जलविद्युत आयोजनाहरूको व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने मिति अर्थात आरसीओडीको म्याद थप गर्ने प्रक्रिया भने नियमित रूपमा अघि बढ़िरहेको उहाँले जानकारी गराउनु भएको छ। सबै प्रवर्धकहरूलाई समान अवसर दिने गरी कार्यविधि बनाएर म्याद थप गर्ने काम भइरहेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार पीपीएमा भएको व्यवस्था अनुसार म्याद थप गर्ने अधिकार कार्यकारी निर्देशकलाई नै हुने रहेको छ। कोविड 19 तथा फोर्स मेजरको कारण देखिएका एकमुष्ट म्याद थप गर्नुपर्ने अवस्थामा मात्रै प्राधिकरणको संचालक समितिले लैजानुपर्ने र अन्य सामान्य अवस्थाको म्याद थप एमडीकै तहबाट भइरहेको श्रेष्ठले बताउनु भएको छ। नेपालबाट विदेश जानेको संख्यामा उल्लेखनीय कमी आएको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्ष 2082-83 7,92,000 नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 7,92,187 जना वैदेशिक रोजगारीमा गएका हुन्। अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशिनीको संख्या 47,79,000 कमी रहेको हो। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,267 जनाले श्रम स्वीकृति लिएका छन्। विभागको तथ्याङ्क अनुसार म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्या कमी आएको छ। गत वर्ष म्यानपावरले 2,68,990 जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने 1,28,520 जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए। गत वर्ष जी2जी मार्फत 8,197 जना गएका थिए। म्यान पावरहरूले अघिल्लो आर्थिक वर्ष 3,59,675 जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए, जुन गत आर्थिक वर्षको तुलनामा 90,685 कमी रहेको हो। खोटाङमा खहरे खोलामा 81 आएको बाढ़ीले बगाउँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका छ निर्वाचित 43 वर्षीय शान्ता राई र कोपिला सगडी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षीय परशुराम परियार रहेका छन्। राईलाई स्थानीय छाङ्गे खोलाले बगाउँदा मृत्यु भएको हो भने परियारको गाईखुरे खोल्सीमा आएको बाढ़ीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताउनु भएको छ। मृतक दुवै शवको पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा 1,940 रूपियाँले बढ़ेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,84,000 र चाँदी तोलाको 4,240 रूपियाँमा निर्धारण भएको छ। शुक्रबार सुन तोलामा 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरिद बिक्री भएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। इरानले अमेरिकालाई बिर्सन नसक्ने पाठ सिकाउने चेतावनी दिएको छ। इरानको सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा सर्वोच्च नेता मुज्तबा खामिनीसँग सम्बन्धित नयाँ लिखित सन्देश सार्वजनिक गरेको छ। सन्देशमा अमेरिकालाई बिर्सन नसक्ने पाठ सिकाउने चेतावनी दिएको छ। खबरको अन्त्यमा खेल खबर। फिफा विश्वकप फुटबल सन् 2026को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ।

40 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमणात्मक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरेको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार आमिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेको छ। तर फ्रान्सका किलियन एम्बाम्पे 10 गोल सहित शीर्ष स्थानमा रहेका छन् भने यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेको हो। यसअघि सन् 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। यस बेला अर्जेन्टिना 2-1 ले विजयी हुनुभएको छ। हवस् दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। यति बेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हवस् नमस्कार।

0: सूर्य ज्योति सही प्लान यो प्लान ले प्रीमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रीमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजो
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
2: पानीको मुहान संरक्षण गरौ भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
0: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोजाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना कडी भने प्रविधि समीचरणबाट साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सिलसिला जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा तपाईँलाई मनपर्ने गीत रोजाईमा पार्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउनको लागि 048-40-40-0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। तपाईँले सधैँ ट्यालेन्ट गर्दै आउनुभएको नम्बर रहेको छ। यो दिउँसोको समय छ। तपाईँको आलिउराली भन्ज्याङ चौधरी गरिराख्नु भएको छ होला, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला र तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: कार्यरत राखिरहेका छौ

0: कार्यक्रम एकदमै एकदम मिठो गीत सधैँ सुन्नु सुन्नु लाग्ने एकदमै मिठो गीत रहेको थियो। यसमा आवाज जगदीश समार अनि लिरिक्स रहेको छ कल्पना भण्डारी, म्युजिकमा रहेको छ नारायण सुवेदी, आवाज रहेको छ मिठो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। यस्तै मिठा गीत संगीतहरू आजको अवस्थामा तपाईँले रुचाइमा पार्न पाउनुहुनेछ र तपाईँले 048 40 40 0 0 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: दिदी, नमस्ते नमस्कार।
0: गुड आफ्टरनुन, नमस्ते नमस्कार। देवजी के छ, आराम हुनुहुन्छ नि?
1: हजुर, एकदम आरामै छु। बिहानदेखि अहिलेसम्म खासै त्यस्तो केही परिवर्तन भएको छैन, धुम्म धुम्म भइरहेको छ। भन्नुपर्छ अघिसम्म पानी छिटाइरहेको थियो, अहिले चाहिँ धुम्म धुम्म भइरहेको छ भन्नुपर्छ है त दिदी। हजुर, यो आज शीतलै छ, धेरै गर्मी पनि छैन भन्नुपर्छ है त।
0: यता पनि हाम्रो रामेछापतिर पनि त्यस्तै छ मौसम, होइन? मन्द मन्द घाम लागेको कि जस्तो भएको छ, धुम्मै छ मौसम चाहिँ, त्यस्तो खासै गर्मी चाहिँ छैन, ठिकै छ भन्नुपर्छ। अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ देवजी, हामी कार्यक्रमतर्फ लागौँ कि अन्य केही नयाँ नौलो खबरहरू सुनाउनुहुन्छ?
1: खासै नयाँ नौलो त केही पनि छैन भन्नुपर्छ है दिदी। हजुर, कार्यक्रम सुरुवातदेखि नै सुनिरहेको छु भन्नुपर्छ। अघि नुहाउनु गएको थिएँ, नुहाएर आइसकेँ, अहिले चाहिँ कार्यक्रम देखि नै सुनिरहेको छु भन्नुपर्छ है त दिदी। हजुर, फोन पनि सुनि लागेको छ, एकदम खुसी छु भन्नुपर्छ नि त है।
0: ठिकै छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, फोन पनि लागिसकेको छ। आज हजुरहरूकै रोजाएको गीत बज्नेछ, हजुरलाई कुनै गीत सुन्न मन छ?
1: मलाई चाहिँ आज चाहिँ भने अन्जु पन्तको आवाजमा रहेको मैले तिमीलाई चाहेर पनि आफ्नो मान्छे तिमीलाई आफ्नो भन्न सकिनँ, यस्तै यस्तै गीत
0: हामी कार्यक्रममा राख्छौँ। हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झाउनु छ है त?
1: हुन्छ, सम्झाउनु पर्दा विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि लगायत हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु, अनि मेरो घर परिवारमा रानी छोरी ममता अस्मिताको लागि, अनि सानो भतिजको लागि अस्तिन माझी, अनि त्यसै गरी घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि बहिनी रमिला तामाङ सुन्दै होला, रमिला तामाङको लागि अनि उसको फोन लागेको होस् भन्न चाहन्छु, र अनि छोरी पासन डोलमा तामाङको लागि पनि सुन्दै होला, उसको लागि पनि उसको घर परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, साथी ध्रुव पाण्डेको लागि, निर्मला पौडेलको लागि भन्न चाहन्छु, उर्मिला थापा मगरको लागि, अनि त्यस्तै गरी नबिना थापा
0: नमस्कार। उहाँ हुनुहुन्थ्यो देव माझी, जागजुली राटबाटदेखि एकदमै मिठो गीत रचना पारिसक्नु भएको छ। सो गीतमा हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाएको गीत बज्नेछ। आउनुहोला 048 40 40 0 0 26 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद, फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। तपाईँले यो कार्यक्रम अनिवार्य सधैँ नियमित सुन्दै आइराख्नु भएको छ र सुनिरहँदा कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भन्न चाहे। र कार्यक्रममा जो जति साथीहरूलाई चाहिँ आधुनिक गीत संगीत सम्बन्धी इच्छा चाहना रुचि छ भने चाहिँ उहाँ साथीहरूले चाहिँ आजको विषयमा आउन सक्नुहुनेछ। आज चाहिँ तपाईँको रोजाइको गीत बज्नेछ। यति बेला यो समय तपाईँ गोठाला गर्दै हुनुहुन्छ होला, उकाले ओह्राली बन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, आफ्नै घर वरिपरि काम गरिराख्नु भएको छ होला, अब धान रोपाई सकियो, कोदो रोप्ने तर्खर गरिराख्नु भएको छ होला, तपाईँको गाउँ बस्तीतिर के छ कस्तो छ मौसम हामीलाई पनि जानकारी गराउनु होला, र कतिपय साथीहरूले उपस्थित हुनुभएको साथीहरूले जानकारी गराइराख्नु भएको छ, र सही आजको बसाईमा तपाईँको रोजाएको गीत राख्दै र तपाईँसँग हामी सहयात्रा गर्नेछौ। फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। हाम्रो फेसबुक लाइभमा चाहिँ केही समस्याको कारणले गर्दाखेरि चाहिँ तपाईँ माझमा हामी जोडिन सकिरहेका छैनौ, र जो साथी साथीहरूलाई चाहिँ अब फेसबुक मार्फत पनि धेरै साथीहरूले सम्झनुहुन्थ्यो सुन्नुहुन्थ्यो, उहाँ साथीको लागि चाहिँ आजको बसाईमा हामी फेसबुक पेजबाट जोडिन सकेका छैनौ, यसमा क्षमा प्रार्थी छौ। भन्दै यति बेला हामी कार्यक्रममा देवजीको रोजाएको गीत कार्यक्रममा राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत देवजीले रुचाएर पार्नु भएको थियो। मैले तिमीलाई भने अंशु पन्तको आवाजमा रहेको गीत रहेको थियो, लिरिक्समा रहेको छ रमेश राज भट्टराई र म्युजिकमा पनि रमेश राज भट्टराई नै हुनुहुन्छ, आर्टिस्टमा युना उप्रेती हुनुहुन्छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतहरू तपाईँको रोजाएको बस्नेछ आजको बसाइमा, फटाफट फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, भाइदिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। र आजको विषयमा तपाईँको रोजाएको गीत बस्छ, तपाईँले अब कार्यक्रम सुन्न पाउनु भएको छैन होला, त्यो भएर पनि तपाईँलाई धेरै जानकारी छैन जस्तो लागिरहेको छ। तपाईँ यति बेला आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्ने अवस्था नरहेकोले होला, साथीहरूको कमी नै उपस्थिति देखिरहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थिए, भाइदिनु भइसकेको छ र साथीहरूको फोन पनि कटिरहेको छ। हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या हो कि जस्तो पनि लागिरहेको छ। यो समस्याको बावजुद पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा तपाईँको रुचाएको गीत बजिराखेको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी। नमस्कार, आराम हुनुहुन्छ? म एकदम सन्चै आराम कुशलै छु भन्नु पर्छ है। अनि त्यताको खबर के छ सुनाउनुहोस्। यता रामेछापको खबर पनि सुनाउनु पर्दा, अघि पनि यता पानी परिरहेको थियो, अहिले चाहिँ पानी परेको छैन भन्नु पर्छ है। खाजा लिनु भयो कि बाँकी छ?
1: मेरो खाजा भइसक्यो, कार्यक्रम तर्फै जाउँ ल, म बिजी छु क्या।
0: हो र ल, त्यसो भए हामी लु कार्यक्रम तर्फै लागौ। कुन गीत सुन्नु भन्छ?
1: मलाई के अरे, सर्किएको ऐना सरी फुट्यो हाम्रो माया भन्ने राखिदिनु।
0: सर्किएको ऐना सरी फुट्यो हाम्रो माया,
1: हजुर,
0: हामी कार्यक्रममा राख्छौ। हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनु छ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो रमिला तामाङ, संघ सभादेखि हुनुहुन्थ्यो, अनि एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ। चर्किएको ऐना सरी फुट्यो हाम्रो माया भन्ने गीत चाहिँ रोजाइमा पार्नुभएको छ। सो गीत हामी कार्यक्रममा राख्नेछौ र साथसाथै यसै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ र तपाईँले सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छौ। आउनुहोला, एकदमै मिठो गीत बज्नेछ, फटाफट आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रममा रमिलाजीको रोजाइको गीत नै कार्यक्रममा राख्नेछौ र त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो रमिलाजी लिएर साईमा पार्नुभएको थियो फोटो फ्रेममा। यसमा आवाज रहेको थियो रचना रिमाल र लिरिक्समा रहेको छ शिशिर भण्डारी, म्युजिकमा पनि शिशिर भण्डारी हुनुहुन्छ। सङ्गीत हामी कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा गीत सङ्गीतहरू तपाईँको रोजाएको बजिराखेका छौँ। यति बेला अर्कै साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार दरबजे। नमस्कार, के छ आराम हुनुहुन्छ? मेरो पनि खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। अनि मन्थालीतिरको के छ?
1: मन्थालीतिरको ठिकै छ दिदी, भर्खरै पानी पर्न लागिरहेको
0: र ठिक छ। त्यता चाहिँ पानी पर्न लागिरहेको छ है?
1: हजुर हजुर,
0: यता चाहिँ पानी परेको छैन भन्नुपर्छ है, धुमधुम भइरहेको छ हुन चाहिँ। अनि के छ अरू नयाँ नौलो खबर सुनाउनुहोस्। रामे साप डाँडातिर पनि यस्तै छ, धुम्म भइरहेको छ, घाम लागेको छैन, पानी पनि कहिले सिमसिम पर्छ र कहिले रोकिन्छ, यस्तै छ। अरू नयाँ नौलो खबर त खासै केही छैन भन्नुपर्छ है। हजुरको नयाँ नौलो खबर केही छ भने सुनाउनुहोस्। ठिक छ। अनि खाजा लिनुभयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त।
1: हजुर
0: हजुर, यतै रामे साथतिरै उकालो लाग्नुहोस्, यतै बसेर खानुपर्छ। ठिकै छ, हामी पनि अब फुर्सद भएसम्म मन्थलीतिर आउँदाखेरि हजुरलाई सम्झनेछौ। र यति बेला आज चाहिँ कुन गीत सुन्न मन छ हजुरलाई? आँसुको अर्थ के थाहा भन्ने? ल, रुवाई जानेलाई। आँसुको अर्थ के थाहा, रुवाई जानेलाई हामी कार्यक्रममा राख्छौ। आफ्नो आफन्तजन साथी सँगैलाई सम्झना सन्देश राख्नुहोस् है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मन्थलीदेखि ध्रुव पाण्डेजी हुनुहुन्थ्यो। उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। शिव परिवारको आवाजमा रहेको छ मिठो गीत। हामी कार्यक्रमको अन्तिम छेउमा आइसकेका छौँ र यसै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौँ। आउन सक्नुहुनेछ 048-40-0026 को माध्यम भएर। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीता गदाल भन्नुभयो। अनि के छ गीताजीको खबर?
2: एकदम ठिक छ दिदी, हजुरको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है। अनि मौसम कस्तो छ दिदा?
2: मौसम यतातिर दिउँसो घाम लाग्ने, बेलुका पानी पनि भइरहेको छ दिदी हजुर।
0: र यता पनि त्यस्तै छ भन्नुपर्छ। खाजा लिनुभयो भन्नुभयो?
2: नै, मैले खाजा लिएको छैन दिदी हजुरले लिनुभयो त?
0: मेरो पनि बाँकी नै छ, यतै आउनुहोस् है त।
2: तपाईँ हजुर चाहिँ यतै आउनुहोस् न।
0: ल ठिक छ, हामी कुनै समय मिलेछ भने हाम्रो गीताजीको गौरसम्म आउने प्रयास गर्नेछौ है त। ल, हामी कार्यक्रमतर्फ लाग्छौ, अन्तिम क्षणमा आइसकेका छौ। एउटा मिठो गीत हाम्रो दुर्गजीले रोजाइमा पारिसक्नु भएको छ। सही गीत मार्फत हजुरले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ है त।
2: हजुर, मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ दिदी हजुरको लागि र मेरो बाबा मम्मीको लागि र मेरो घर फ्यामिली सबैको लागि र मेरो साथीहरूभन्दा अमृता, मन्दिरा, सबैजनालाई मलाई चिन्ने नचिन्ने यो कार्यक्रमलाई धेरै माया गर्ने सबैजना भन्दैछु थ्याङ्क यू नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो गीता गदालजी हुनुहुन्थ्यो रामछापबाट। उहाँले पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ। र उहाँ हाम्रो दुर्गजी हुनुहुन्थ्यो, उहाँले रोचाइमा पार्नुभएको गीत छोड्दै हामी पनि बिदा लिनेछौँ। उहाँले चाहिँ एकदमै मिठो गीत रोचाइमा पार्नुभएको छ, आँसुको अर्थ के थाहा रुवाई जानेलाई, शिव परिवारको आवाजमा रहेको छ। यसमा अभिनय स्वस्तिमा खड्का, त्यसै गरी आकाश श्रेष्ठको अभिनय रहेको छ, लिरिक्समा रहेको छ रवि अधिकारी र म्युजिकमा रहेको छ टंक बुढा थोकी। सब गीत हामी राख्दै विदा लिनेछौँ। र कार्यक्रममा जो जति साथीहरू सहभागिता चलाउनुभयो, आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो, उहाँ सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुनेर साथ दिनु कार्यक्रममा सहभागिता चलाउनु नै सम्पूर्ण साथीलाई मनदेखि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिति तिनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा सोही गीत हाम्रो दुर्बजीको रोसाईको गीत राख्दै आजको बसाई रोजाइ तपाईँकोबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दियो त।
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
5: कति रे 98540 अनि
3: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
5: 048-540-239
4: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
5: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
4: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: छापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
4: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239।
5: हेलो
4: मलाई शनिबारलाई 20 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गर्नुहोस् न है, अनि गगनीबाट राम भाइले 10 बाट अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् है।
6: निरीक्षण गरेको थियो, निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बालबालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको थियो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बालबालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ, बाँकी बालबालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालय निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधार र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृह मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग निर्देशन प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रुचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या सामाजिक मुद्दा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
7: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु।
6: गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो।

0: भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082-83 2,72,923 पर्यटक आएका छन्। आर्थिक वर्ष 2081-82 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। एकसिङे गैंडा, पाटे बाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। भएको आर्थिक वर्ष निकुञ्जले पर्यटनबाट 27,63,39,950 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैर काष्ठ, वन पैदावार, बिक्री, जरिवाना लगायत शीर्षकमा भने 31,64,551 रूपियाँ राजस्व संकलन भएको छ। विदेशको खबर। मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। युक्रेनसँगको युद्ध शुरू भएको 4 वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको छ। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रवाह भएको छ। कोविड-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। नगद कारोबार वृद्धि युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच देखिएको हो। यी आक्रमणहरूका कारण रूसले पटक पटक देशका ठूला भूभागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नु परेको छ, जसले गर्दा धेरै मानिसहरू कार्ड मार्फत भुक्तानी गर्न असमर्थ भएका छन्। सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नु परेको हो। बढ़दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रूसका लागि कर संकलन गर्न कठिन भइरहेको छ। इरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रूसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ। रूसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झण्डै 1/4 हिस्सा ओगट्छ। अब खेल खबर। स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र के पप बोय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनटभन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनट को हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरूको कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरेभन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबीद्वारा संचालित खेलका नियमहरू अनुसार खेलाड़ीहरूले 15 मिनटभन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्यूजर्सीमा सम्पन्न गएको वर्षको विश्वकप क्लब विश्वकपको फाइनलमा पनि हाफ टाइम 24 मिनट लामो भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गयो। 24 घण्टामा विपदका 58 घटना। आज पनि विभिन्न जिल्लामा बाढ़ीको

0: नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार, अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए, सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै, र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने।
1: हजुरको रेडियो 102.1 MHz।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
11: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
12: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
13: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 6 82, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 8 92, र 0 48 45 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 40 143, 98 63 023 422।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
3: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098, 0848543098।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: होछाय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूछाय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

नमस्कार, अपराह्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। साउनको दोस्रो सोमबार साउन 11 गते सांसद डाक्टर कृष्ण रुद्रा थुकीले रामेछापका सरकारी कर्मचारीसँग छलफल तथा अन्तर्क्रिया गर्ने हुनुभएको छ। त्यसको लागि जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारीलाई पठाएको एक पत्र सार्वजनिक गर्दै व्यवस्थापन गर्न आग्रह समेत गर्नुभएको छ। 21 फागुन 2082 सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेका माधव ढुङ्गेललाई पराजित गर्दै निर्वाचित बनेपछि एकपटक जिल्ला स्थानीय तहका जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गर्नुभएका सांसद बुढा थोकीले नयाँ आर्थिक वर्ष 2083-84 शुरूआत भएसँग कर्मचारीहरूसँग छलफल तथा भेटघाट गर्न लागेको जानकारी गराउनु भएको सोमबार बिहान 11 गते

अर्थ समितिका सभापति समेत रहनुभएका सांसद बुढा थोकीले रामेछापका सबै सरकारी कार्यालय प्रमुखहरूसँग अन्तर्क्रियात्मक छलफल कार्यक्रम आयोजना गर्ने जारी पत्रमा उल्लेख छ। पत्रमा जिल्लाको शान्ति सुरक्षा सुशासन विकास निर्माण सेवा प्रवाह तथा समग्र प्रशासनिक अवस्थाबारे समीक्षा गर्न र आर्थिक वर्ष 2082-83 सम्पन्न विकास आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति निर्माण व्यवसायको कार्य सम्पादन अवस्था अलपत्र आयोजनाको विवरण बारेमा छलफल गरिने भनिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 9,46,516 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख बालकृष्ण प्रधानको अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लंघन गर्ने 9,941 सवारी साधन कार्यवाहीमा पर्दा उक्त राजस्व संकलन भएको। गत आर्थिक वर्ष 2082-83 जिल्ला ट्राफिक कार्यालयले 1,19,99,017 रूपियाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा यस वर्ष करिब 20 लाख रूपियाँ राजस्व घटेको देखिएको छ। कार्यालयका प्रमुख प्रधानको अनुसार प्रविधिको प्रयोग बढ़दै जानु, चालक तथा सवारी साधनमा सवारी धनीमा ट्राफिक सचेतना बढ़नु र नियम उल्लंघनमा कमी आएकोले गर्दा राजस्व संकलन घटेको। उहाँका अनुसार नियम उल्लंघन कम भएकाले सड़क दुर्घटनाको संख्या पनि दिन प्रतिदिन घट्दै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 साउनमा 8,58,501 रूपियाँ, भदौमा 6,40,000, असोजमा 5,37,001 रूपियाँ, कार्तिकमा 5,31,000 र मंगिरमा 6,42,001 रूपियाँ राजस्व संकलन भएको छ। त्यस्तै पुसमा 7,51,501 रूपियाँ, माघमा 7,38,000, फागुनमा 7,33,000, चैत्रमा 9,63,500, वैशाखमा 10,35,000 11 रूपियाँ, जेठमा 12,61,000 2 रूपियाँ र असारमा 12,56,000 रूपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। तथ्याङ्क अनुसार सबैभन्दा धेरै राजस्व जेठ महिनामा 12,61,000 2 रूपियाँ संकलन भएको छ भने सबैभन्दा कम कार्तिक महिनामा 5,31,000 रूपियाँ संकलन भएको छ। सिन्धुलीको दुधौली नगरपालिकाको स्थित घाट गाउँमा बोलेरो पिकअप गाडीको ठक्करबाट दुई बालिका घाइते भएका छन्। शनिबार दिउँसो करिब 2:10 मदन भण्डारी राजमार्ग अन्तर्गत घाट गाउँ सडक खण्डमा भएको दुर्घटनामा 7 वर्षीय साइरा अधिकारी गम्भीर र 12 वर्षीय अनन्या धामी मध्यम अवस्थाका घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आइतबार जानकारी दिएको छ। प्रदेश प्रहरीबाट प्राप्त विवरण अनुसार विमानबाट डकाहातर्फ जाँदै गरेको प्रदेश 2030301/1807 नम्बरको बोलेरो पिकअप गाडीले खेतबाट सडकमा निस्कने क्रममा पैदल हिँडिरहेका दुवै बालिकालाई ठक्कर दिएको थियो। उक्त गाडी सिन्धुलीको दुधौली नगरपालिका 2 वर्षमा करिब 28 वर्षीय सुनिल माझीले चलाएका थिए। दुर्घटनापछि चालक माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते मध्ये दुधौली नगरपालिका 1 घाट गाउँ बस्ने सविता अधिकारीकी करिब 7 वर्षीय छोरी साइरा अधिकारीको अवस्था गम्भीर रहेको जनाएको छ। त्यस्तै दुधौली नगरपालिका 1 बस्ने विक्रम धामीकी करिब 12 वर्षीय छोरी अनन्या धामीको दुवै खुट्टाको तिग्राको भाग, टाउको बायाँ भाग तथा बायाँ हातमा चोट लागेको छ। प्रदेश प्रहरी विवरणमा अनन्याको अवस्था मध्यम रहेको उल्लेख गरिएको छ। दुर्घटना लगत्तै दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचार आवश्यक देखिएकाले शनिबार साँझ करिब 5:50 दुवै बालिकालाई काठमाडौँ स्थित बीएनडी अस्पताल पठाइएको प्रदेश प्रहरीको अध्यावधिक विवरणमा उल्लेख छ। र सड़क विभागले पहिरोका कारण अवरूद्ध रहेको सिन्धुपाल्चोक स्थित अरनीको राजमार्ग अन्तर्गत कोदारी सड़क आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। सिन्धुपाल्चोकको बोटीकोशी गाउँपालिका 4 तातोपानी जाने बाटो 0 किलो तथा बोटीकोशी गाउँपालिका 2 कोदारी क्षेत्रमा पहिरो खस्दा अरनीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। मौसम अनुकूल रहे सड़क आजै साँझदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको विभागको भनाइ छ। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954017575 9841690669 9864147188
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिटसप एण्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिटसप एण्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: बुजुर्गो रेडियो 102.1 मेगाहर्ट्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
8: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
11: सम्पर्क नम्बर 048-45-143-98-63-023-422।
12: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
15: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
14: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
15: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098 0485430098।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
11: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
10: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
11: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
10: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: भूछाय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूछाय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हैप्पी?
1: एकदमै हैप्पी।
0: फ्रस्ट्रेसन?
1: फ्रस्ट्रेसन पनि गायब भयो। साँच्चै खोज्न जाने भने खुसी यो संसारमा जहाँ तहीँ छ है। हामीले त म यस्तो उस्तो भनेर आफैले आफैलाई एउटा बााउन्ड्रीमा राखेर दुःख दिएका रहेछौँ। मैले लाइफलाई यसरी हेरेकै थियो। थ्याङ्क यू सो मच।
0: तिम्रो थ्याङ्क यू स्याङ्क यू खल्तीमा राख, फुरुक्क एउटा गीत बनाऊ, कम्पनी चलाउनु पर्दैन।
1: सेल्फिस। यो आजको गीत कस्तो छ, यही हान्दिने?
0: रमाइलो पनि छ, सन्देशमूलक पनि छ। हुन्छ, के रेकर्डिङ स्टुडियो बुक गरौँ त?
1: ओके।
0: अनि सुन त, एकपल्ट कुरा नजाउनु पर्छ है, यसरी बाहिर त निस्कनु नहुने हो।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9869043230 97 67 65 24 29
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा सही छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हदाम बस्यो, त्यति बस्ने
3: त्यसको भाउ छ। त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो, त्यो बिचौलियाले अलिकति गरेछ।
4: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गुडारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, जुनको चामलसँग ल्याएर वजन गर्ने मेरो काम चल्छ। किसानमा सुधार ल्याउनु पर्छ, यो देख्नु किसान पूर्व नलागु देख्नुको लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
9: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz, काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz, सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz, संखुवा सभा रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिजोर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ सेङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8

0: बाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHz बाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा हामीसँग एउटा यस्तो विषय छ, हामीसँग सन्देश गैरेसँग गरेको कुराकानीलाई हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौं। इको कन्डुक्ट भेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म, यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा जुन हामीले पटक पटक देखेको, पटक पटक खेर फालिराखेको चाहिँ केराको थम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथै प्रयास गरेका छौँ। र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ। रिपोर्ट भन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ, हामीसँग रहनुहोला। नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ, तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर ठानेर मिल्काइरहेका हुन्छौं। के तपाईँले कहिले सोच्नु भएको छ केरा खाइसके पछाडि बाँकी रहने तो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग, कार्पेट र चप्पलहरू बनाउन सकिन्छ? आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नुभन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढे लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको ट्याग समेत भिराए, तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्डुक्ट भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआतसँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
1: हामीले चाहिँ इको कन्डुक्ट भेन्चरमा के गर्छौँ भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अल्नो, हिम, जुटलाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरणमै ती सामानहरू बनाइरहेका छौँ, जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्याग्सहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ, हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो, तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्युट्सहरू चाहिँ मार्केटमा जान्छ, तर त्यसको सिडो स्टिमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउडो स्किनलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुनाकाप्चामा पाउने हेम्प, अल्नो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेरा गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी लास्ट सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फाइबर एक्सट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने, अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरण मैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट, एग्री वेस्टहरूलाई नै युटिलाइज गरेर त्यसबाट केही नयाँ कुरा बनाउन सकिन्छ कि भन्ने क्रममा चाहिँ हामीले यो कुरा डिस्कभर गरे हो। अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या, अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर स्थित भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ, अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ, अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ। हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ। हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाइ बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ।

0: सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ उनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ, यतिकै मान्छेहरूले किसानहरूले यतिकै फालिरहेको छ। सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन, अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ। त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रोडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रोडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ। हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्रायः सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ। हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ, अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ।
1: हो, पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ। विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ। फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात् स्टिम जो कुहिएर वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ त्यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देशदेखि शब्दमा।
0: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेरा गइरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो। सो जुन केरा हार्भेस्टपछि जुन सिडो स्टिमहरू यतिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्राक्ट र उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्राक्ट भएपछि त्यो पनि किनिदिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेको छौँ। अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ, मार्केट एक्सेसिबिलिटीको छ होइन, अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ। अनि जुन अल्नो हजुरको हेमको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ।
1: वातावरण संरक्षण मात्र होइन, सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र गोजीमा आमदानी पनि दिएको छ। उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन, नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ। यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त?
0: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन, किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो। तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुराहरू सबै एड अन गरेका छौँ। सो पहिला चाहिँ मान्छेहरूले हातले नै जुन कुराहरू एक्सट्र्याक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्सट्र्याक्ट गर्न सकिन्छ। त्यसमध्ये पनि पहिला ह्यान्ड वुभन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूलाई सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ। र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो प्राकृतिक रेसाहरू निस्किन्छ त्यसको चाहिँ डिफरेस्टेसनले गर्दाखेरि चाहिँ त्यसको क्वान्टिटीहरू घट्दै गएको छ र जुन स्थानीय तहमा चाहिँ त्यसप्रतिको इन्ट्रेस्ट पनि एकदम कम भइरहेको हुनाले त्यसको सोर्सिङमा चाहिँ अलिकति चुनौती बढिरहेको छ। नेचुरल फाइबर प्रडक्टहरूको डिमान्डको कुरा गर्ने हो भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसर वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो। त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ। त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन तर इन्टरनेसनल मार्केटको जस्तो छैन तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ। मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ। नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन। सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो। हामीले चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि। सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो हामी चाहिँ त्यही लेभलमा छौँ होइन। सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो। अनि त्यसमाथि पनि हेम जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्याल्यु हुन्छ एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन। हेमको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ जाडोमा न्यानो हुन्छ। सो यति धेरै मेडिसिनल भ्याल्यु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ। सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लान सकिन्छ होइन त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रहण गर्दै हिँड्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ। अन्त्यमा सन्देशजी आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ।
0: बनानाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने जुन बनानाको सिडो स्किम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्राक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ। अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्ने थियो जस्तो लाग्छ। हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनाना त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पिटिसन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्टुक भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ। त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ। त्यसले गर्दाखेरि चाहिँ एउटा अफरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउनेमा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ। हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिकको अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ। त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ। अनि अनि केटाको कुरा गर्ने भने चाहिँ केटा त आफैमा हामीले केटा फाइबरको लागि केटा काट्ने होइन, केटा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोक्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो, त्यस त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ। प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन अर्मुल र हेम जस्तो प्लान्टहरू छ यिनीहरू चाहिँ एकदमै यिनीहरूले पैसा नकमाएको भए रेभिन्यू जेनेरेट नगरे भए मान्छेहरूले तिनीहरूलाई काटेर फाल्थे। सो यसले गर्दाखेरि चाहिँ मान्छेलाई एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्। त्यसले गर्दाखेरि चाहिँ एउटा डिफरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ। त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ, यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छन् त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ।
1: अत्यन्तै ओजप्रो शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो। यदि तपाईँहरू पनि सन्देशजीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात kanduk.com जान सक्नुहुन्छ। यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश बेरेजीलाई धेरै धेरै धन्यवाद।
0: 100% मेड इन नेपाल, हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि, हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यही गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल, नेपालको नेचुरल फाइबरबाट बनेको, नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यो भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो, सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो, मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ। सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेका छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com मा पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्यो भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कति यो ओभरअल 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डवुभन गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डवुभन भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ यो ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेपियर लिन्थ्यो। सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ। सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ सानसानो कम्पनीहरू कसरी रन हुन्छ हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ।
1: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस् हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अनिहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ। हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनदी चामलको विशेषता महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। यो रिपोर्ट राख्छौँ। रिपोर्टभन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ। हामीसँगै रहनुहोला। अनन्दी चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो। विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ। ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बालीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ। आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अनदी चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपरफूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो। अनदी चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ। साधारण चामलको तुलनामा अनदी चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ। विशेष गरी अनदी चामलमा प्राकृतिक एन्टीअक्सिडेन्ट, आइरन, क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न, हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ। नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ। विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्। यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गरियो भने यसले पश्चिमा मूलहरूमा हिमालयन अर्ग्यानिक स्टिकली राइसको रूपमा ठूलो बजार लिन सक्छ। यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा 2-3 गुणासम्म कायम गर्न सकिन्छ। हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर, अर्ग्यानिक आउटलेट र 5-स्टार होटलहरूमा यसको माग बढ्दो छ, तर व्यवस्थित आपूर्ति श्रृङ्खला अर्थात् सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन। कर्पोरेट क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात् कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ। यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्। चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अनदीको पिठो, रेडी टु इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक पनि निश्चित छ। यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्। परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक प्रशोधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ। यी चुनौतीहरूलाई चिन्नका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अनदी चामलको भौगोलिक पहिचान अर्थात् जीआई ट्याग अर्थात् जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। ब्रान्डिङका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात् गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बलियो बनाउनुपर्छ। समग्रमा अनदी चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पुँजी हो। सरकारले नीतिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र प्रशोधनमा लगानी गर्ने भने अनदी चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाडपर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढाउने निश्चित छ। तसर्थ व्यावसायिक घरानाहरूका लागि अनदी चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा लगानीको क्षेत्र बन्ने निश्चित देखिन्छ। हजुर, यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्ने असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौ, कृषि कर्म गरौं, नमस्कार।

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-0921-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: हजुरको रेडियो

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954014575 9841690669 9864147788
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 0485430
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
10: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
10: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
9: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
10: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
9: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
10: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ। समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले श्रावण महिनाभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको बताउनु भएको। कंग्रेसको आन्तरिक विवादले उग्र रूप लिइरहेका बेला निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको हो। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी एकताका लागि 7 महिना बितिसक्दा र अदालतको फैसला आएको 4 महिना पुग्दा पनि कुनै सार्थक पहल नगरेको आरोप लगाउँदै देउवा पक्षले राष्ट्रिय बहस र नयाँ कार्यदिशा तय गर्न भेला बोलाउने निर्णय गरेको विश्वकर्माले बताउनु भएको छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउन 6 गते बीपी स्मृति दिवसको कार्यक्रम छुट्टै गर्न नेता प्रकाशमान सिंहको संयोजकत्वमा छुट्टै समिति बनाएको छ। समूहले आइतबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम गर्न सिंहको संयोजकत्वमा समिति बनाइएको जानकारी दिएको। कंग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा देउवा समूहले साउन 6 गते काठमाडौँको प्रज्ञा भवनमा यस विचार गोष्ठी आयोजना गर्ने निर्णय यस अघि नै गरिसकेको छ। कंग्रेसका पूर्व उपसभापति एवं पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित आयोजक समितिले बीपी स्मृति दिवस भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी शुरू गरिसकेको पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिनुभएको छ। प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 विभिन्न राजनीतिक दलका 18 जना सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियम 2083 को नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोल प्रसाद अर्यालले स्वीकृत गर्नुभएको छ। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय ब्याङ्कलाई प्रविधि मैत्री बनाउन डिजिटल ब्याङ्किङ केन्द्रीय ब्याङ्क डिजिटल मुद्रा क्रिप्टो करेन्सीको नियमन संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। विधेयकमा प्रविधिको बढ़दो प्रयोगलाई नियमन गर्न धेरै जसो सांसदहरूले नयाँ व्यवस्था प्रस्ताव गरेका छन्। सांसद गणेश कार्कीले डिजिटल ब्याङ्कको स्पष्ट कानूनी परिभाषा राख्न प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बजे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बासकोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारले सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित सुधार गृहहरूमध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। यसबीच महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्प लाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखिएको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। वृद्ध भत्ता सहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै

यात्रीहरूको सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नु गराउनुपर्ने उल्लेख छ। नवीकरणका लागि लाभग्राहीहरूले आफ्नो एउटा कार्यालयमा स्वयं उपस्थित भई जैविक पहिचानका आधारमा नवीकरण गराउन सक्ने भनिएको छ। अस्थायी बसोबास रहेको भए बसोबास रहेको एउटा कार्यालयबाट समेत नवीकरण गराउन सकिने सूचनामा उल्लेख छ। सरकारी स्वामित्वको दुध विकास संस्थान डीडीसीले दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई नवीकरणका लागि साउन मसान्तसम्मको समय सीमा तोकेको छ। डीडीसी केन्द्रीय कार्यालय लैनचोरले सूचना जारी गर्दै नवीकरणका लागि साउन मसान्तसम्मको समय सीमा तोकेको हो। दुग्ध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ। लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समय गत आर्थिक वर्ष 2082-83 मात्र नेपालबाट करिब 8,00,000 नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल 7,92,187 जनाले श्रम स्वीकृति नयाँ र पुनः लिएका थिए, जसमा 6,97,096 जना पुरूष र बाँकी महिला छन्। अर्थात 2081-82 तुलनामा गत आर्थिक वर्ष विदेशीको संख्या 47,79,000 कमी आएको देखिएको छ। 2081-82 विभागबाट 8,39,266 जनाले श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार म्यान पावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हो। गत वर्ष म्यान पावरहरूले 2,68,990 जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने 1,28,520 व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए। गत वर्ष जीटूजी मार्फत 8,197 जना गएका थिए। म्यान पावरहरूले अघिल्लो आर्थिक वर्ष 3,59,675 जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए, जुन गत आर्थिक वर्षको तुलनामा 90,685 कमी हो। लुम्बिनी प्रदेशको रुकुम पूर्व

0: साउनको दोस्रो सोमबार साउन 11 गते सांसद डाक्टर कृष्ण रिबडा थुकीले रामेछापका सरकारी कर्मचारीसँग छलफल तथा अन्तर्क्रिया गर्ने हुनुभएको छ। त्यसको लागि जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारीलाई पठाइएको एक पत्र सार्वजनिक गर्दै व्यवस्थापन गर्न आग्रह समेत गर्नुभएको छ। 21 फागुन 2082 सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेका माधव ढुङ्गेलाई पराजित गर्दै निर्वाचित बनेपछि एकपटक जिल्ला स्थानीय तहका जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गर्नुभएका सांसद विराट थुकीले नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआत भएसँगै कर्मचारीहरूसँग छलफल तथा भेटघाट गर्न लाग्नु भएको हो। सोमबार बिहान 11 गते अर्थ समितिका सभापति समेत रहनुभएका सांसद विराट थुकीले जिल्लाका सबै सरकारी कार्यालय प्रमुखहरूसँग अन्तर्क्रियात्मक छलफल कार्यक्रम आयोजना गर्ने जारी पत्रमा उल्लेख छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 9,46,516 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख बालकृष्ण प्रधानको अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लंघन गर्ने 9,941 सवारी साधन कार्यवाहीमा पर्दा उक्त राजस्व संकलन भएको हो। गत आर्थिक वर्ष 2081-82 जिल्ला ट्राफिक कार्यालयले 1,19,79,017 रूपियाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा यस वर्ष करिब 20 लाख रूपियाँले राजस्व घटेको देखिएको छ। कार्यालय प्रमुख प्रधानका अनुसार प्रविधिको प्रयोग बढ्दै जानु, चालक तथा सवारी ध्वनिमा ट्राफिक सचेतना बढ्नु र नियम उल्लंघनमा कमी आएकोले गर्दा राजस्व संकलन घटेको हो। उहाँको अनुसार नियम उल्लंघन कम भएकाले सड़क दुर्घटनाको संख्या पनि दिन प्रतिदिन घट्दै गएको छ। सिन्धुलीको दुदौली नगरपालिका एक स्थित घाट गाउँमा बोलेरो पिकअप गाड़ीको ठक्करबाट दुई बालिका घाइते भएका छन्। शनिबार दिउँसो करिब 2:10 मदन भण्डारी राजमार्ग अन्तर्गत घाट गाउँ सड़क खण्डमा भएको दुर्घटनामा 7 वर्षीय साइरा अधिकारी गम्भीर, 12 वर्षीय अनन्या धामी मध्यम अवस्थामा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आइतबार जानकारी दिएको छ। प्रदेश प्रहरीबाट प्राप्त विवरण अनुसार विमानबाट डकाहातर्फ जाँदै गरेको प्रदेश 2030/01/18/07 नम्बरको बोलेरो पिकअप गाडीले खेतबाट सड़कमा निस्कने क्रममा पैदल हिँडिरहेका दुवै बालिकालाई ठक्कर दिएको थियो। उक्त गाड़ी सिन्धुलीको दुधौली नगरपालिका 2 वर्ष करिब 28 वर्षीय सुनिल माझीले चलाएका थिए। दुर्घटनापछि चालक माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
1: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय

0: ไม่ชอบบูชาจ้าไม่ชอบ
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
4: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सड़क विभागले पहिरोका कारण अवरूद्ध रहेको सिन्धुपाल्चोक स्थित अरनीको राजमार्ग अन्तर्गत कोदारी सड़क आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। सिन्धुपाल्चोकको बोटेकोशी गाउँपालिका 4 तातो पानी जाने बाटो 0 किलो तथा बोटेकोशी गाउँपालिका 2 कोदारी क्षेत्रमा पहिरो खस्ता अरनीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको, मौसम अनुकूल रहे सड़क आजै साँझदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको विभागको भनाइ छ। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका वडा नम्बर 6 निरपाकी 43 वर्षीय शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षीय परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको भने परियारलाई गाईखुरे खोल्सीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकोमा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगायो र दोलखाको भीमेश्वर नगरपालिकामा 55 वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको। यस्तै 24 घण्टामा प्रहरीले 1 जनाको उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्। मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार अनुमान गरिएको जस्तो बाढ़ीको खतरा नरहेको जनाएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम पनि कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले शनिबार विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको थियो। सोही आधारमा 5 थरी लामचापा शंखासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजिङ कास्की तनहु पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी गरिएको थियो। विभागका बाढ़ीविद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरिएको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। उहाँका अनुसार आज बिहानको मापन अनुसार कोशी नारायण बागमती कर्णाली महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि झापा मोरङ सुनसरी इलाम पास्तर तेरथम दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्च काठमाडौँ भक्तपुर ललितपुर धादिङ मकवानपुर चितवन कास्की तनहु स्याङ्जा पर्वत बागलुङ गुल्मी पाल्पा अर्घ खाँसी प्युठान अल्परासी पूर्व र पश्चिम रूपन्देही कपिलवस्तु दाङ बाँके बर्दिया डोटी डजेल धुरा कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको छ। प्राधिकरणका अनुसार अन्य जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युसनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर चलिरहेको द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्य पूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले ओह्रिरहेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्ष बीचको सैन्य द्वन्द्व पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोगादामले अमेरिकाको शान्ति प्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने उसको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा गरिएका श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मोघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनुभयो। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बिहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षापन्थीबीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन एमाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेलाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बन्नुभएको छ। तर फ्रान्सका केलेन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा हुनुहुन्छ। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 को समय चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो। यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति पाउने 1 बजे हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम अर्थात मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो जसमा

साथीको हजुरको मुख्य मुख्य समाचार हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540042039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक रु 197 रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
0: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र

0: उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
0: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्व
0: अनि म दिलासा नेपाल। कार्यक्रम साझा आवाजको आज पाँचौं भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्तन गर्नु हो।
1: महिला पुनस्थापना केन्द्र वरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: अहिले पनि अधिकांश घरको काम महिलाले नै गर्नुपर्ने हुन्छ। भान्सा होस् वा करेसाबारीदेखि खेती किसानसम्म महिलाकै सहभागिता हुने गरेको छ, तर यति काम गर्दा पनि महिलाको जिम्मेवारी र श्रममाथि प्रश्न उठ्ने गरेको हुन्छ। मुख्य गरी घर परिवारमा महिलाले गर्ने अवैतनिक श्रमको मूल्यबारे जनचेतना अभिवृद्धि गर्नु तथा घरायसी जिम्मेवारीको समान बाँडफाँड मार्फत लैंगिक समानता प्रवर्धन गर्नु आजको आवश्यकता भइसकेको छ। आजको कार्यक्रममा हामी महिलाको श्रम, परिवार र समाजको योगदान, समान ज्याला र परिवारभित्रको साझेदारीका विषयको आवश्यकता, चुनौती र समाधानको विषयमा कुरा गर्नेछौ। महिलाको श्रम र समान अवसर, हानिकारक परम्परागत अभ्यास, त्यसले निम्त्याएको हिंसा, चुनौती र समाधानका उपायबारे पनि कुरा गर्नेछौ।
0: महिलाहरू बिहानै 4-5 बजेदेखि नै दैनिक काम शुरू गर्छन्। उनको दैनिकी उज्यालो नहुँदै शुरू हुन्छ। कृषिमा काम गर्ने, दैनिक ज्याला मजदूरी र सरकारी होस् या गैर सरकारी क्षेत्रमा काम गर्ने महिलाको दैनिकी बिहानबाटै शुरू हुन्छ। खाना पकाउने, बालबालिका हेरचाह, पशुपालन, खेतीपाती लगायत सबै जिम्मेवारीहरू उनकै हुन्छ।
1: घरधन्दासँगै आफूलाई कृषिमा अब्बल बनाइरहेका महिला किसानले व्यवसाय खेतीलाई जोड़ दिइरहेका छन्। अहिले पनि देशका अधिकांश भूभागमा महिलाहरू व्यवसाय खेतीमा व्यस्त हुने गरेका छन्। कसरी दुई पैसा घरमा भित्रिन्छ भनी कृषिमा आत्मनिर्भर बन्न दाङ घोराई दस्की गीता रावतले विगत लामो समयदेखि विभिन्न अर्ग्यानिक कृषि वस्तु आफैले उत्पादन गरेर बिक्री गर्दै आउनु भएको छ। 2 बिघा जग्गामा अर्ग्यानिक वस्तु उत्पादन गर्दै आउनुभएकी उहाँले हाल भने घोराई 5 मा 25 बिघा क्षेत्रफलमा खेती विस्तार गर्नुभएको छ। व्यवसायबाट वार्षिक रूपमा 30 लाख बढ़ीको कारोबार गर्दै आउनुभएकी उहाँको अनुभव सुनौ।
2: म चाहिँ बाल्यकालदेखि नै कृषिमा बढी चासो दिने, विद्यार्थी जीवनदेखि नै मेरो यो चासो थियो, किनभने आफूले गरेको चिज खानुपर्छ भन्ने। त्यो बेला फेरि मेरो बुवा एकदम कृषिमा अगुवा किसान भावनाले ठाउँ ठाउँमा भ्रमण जाने, अनि बुवाले भ्रमणका कुरा गर्ने, नयाँ नयाँ जातका बिउहरू, एउटा कोसा बहिनी लिएर बिउ फैलाउने, एउटा मात्र धानको बाला पनि लिएर बिउ फैलाउने मेरो बुवाको बानी थियो। ठ्याक्कै मैले अहिले चाहिँ बुवाले गरेको कृषि पेसालाई अँगाल्दै सानो अहिले चाहिँ निर्वाहमुखी थियो भने मैले चाहिँ धेरै ठाउँमा भ्रमण गर्ने अवसर पाए, धेरै ठाउँका फिल्डहरू हेरे, धेरै तालिमहरू लिँदाखेरि चाहिँ हामी पनि ठुलो भोलुममा जानुपर्छ। अनि बिउ चाहिँ अब एक रुपियाँ मैले व्यवसाय सञ्चालन गरेको अहिले लगभग 18-20 वर्ष भयो। जति भए पनि एउटा धनियाँको बिउ, एउटा लौकाको बिउ, एउटाको काँक्राको बिउ पनि हामीले बाहिरबाट ल्याउनु पर्ने र परनिर्भर हुनुपर्ने, कस्तो हाम्रो देश हो यस्तो, अनि आफ्नो घरको छानामा फर्सी लौकाहरू फल्ट्या छन्, कोया छन्, सर्या छन्, गल्या छन्, यही बिउ पनि बाहिर लिन जानुपर्ने, ल्याउँदाखेरि बाटामा तनाव, पुलिसहरू त्यस्तै गर्ने, भन्सारमा त्यस्तै गर्ने, होइन त्यही माथि पनि कति महँगो, त्यो लिएर किसानलाई दिँदा झन महँगो पर्ने। त्यही भएर चाहिँ म यस्तो गरेर हुँदैन, अलि निर्वाहमुखी भन्दा पनि व्यवसायमुखी गर्नुपर्छ र अलि धेरै भोलुममा खेती गरेर बिउमा आत्मनिर्भर बनाउनु पर्छ आफ्नो देशलाई भनेर चाहिँ लागि परिरहेर म यहाँसम्म छु।
3: यहाँले जुन अर्ग्यानिक वस्तुहरू बिक्री गर्दै आउनु भएको छ विगत लामो समयदेखि, आफै उत्पादन गर्नुहुन्छ?
2: मैले चाहिँ पहिला सुरुमा 2 बिघाबाट सुरु गरे, त्यतिखेर मसँग सानो मिनी टिलर थियो, मैले जग्गा भाडामा लिएँ, त्यो बेला मैले हाइब्रिड धान गरेँ। तर धान बेच्दाखेरि तपाईँको 2200 रुपियाँ कुन्टल जान्छ भने बिउ बेच्दाखेरि 5-6 हजार रुपियाँ कुन्टल जाने भावनाले अब मैले जग्गालाई वृद्धि गर्दै मेसिनी औजारहरू पनि अब मिनी टिलरबाट अब ठुलो ट्र्याक्टर रोटाभेटर गहुँ थ्रेसर धान थ्रेसर धान काट्ने मेसिन अनि इत्यादि मेसिनहरू पनि अहिले मैले जुटाएको छु। र 2 बिघाबाट सुरु गरेको जमिन अहिले चाहिँ मैले 25 बिघा पुर्याएको छु। र मैले उन्नत जातका बिउहरू रैथाने जातका बिउहरू रातो दाङको मार्ची अनदी तिल्की लोकल धानहरू हर्दिना छ सुक्खा 2 अब यिनी दलन बालीमा चना मसुरो तोरीहरूको बिउ अनि तेलनमा तोरीहरूको बिउहरू भटमासको बिउहरू मैले उत्पादन गर्दै आइरहेको छु।
3: अब यहाँले यति धेरै क्षेत्रफलमा 25 बिघामा अर्ग्यानिक वस्तुहरू उत्पादन गर्नुहुन्छ र आफै बिक्री पनि गर्दै आउनु भएको छ, समय कसरी व्यवस्थापन गर्नु भएको छ आफैले?
2: समय अनुसार जस्तै अब खेतीपातीको बेलामा खेतीपाती जान्छ, ठ्याक्कै खेतीपाती भ्याइन्छ, फेरि मेला महोत्सवको सिजन आउँछ। लगभग सिजनमा 20-35 जनासम्म हुनुहुन्छ, 5-5 जना हुनुहुन्छ, उहाँले नै मेरो काम फोनको भरमा गरिदिइरहनुहुन्छ फर्मको काम। यसले गरेर मैले व्यवस्थापन मिलाएर यहाँसम्म आएको छु।
3: यहाँले विशेष गरी के बिक्री गर्दै आउनु भएको छ अहिले?
2: विशेष गरेर मैले मेरो एउटा पेसा एग्रोभेट भएको हुनाले मैले उन्नत जातका सबैका बिउहरू बेच्छु। म हाइब्रिड कुनै पनि बेच्दैन, किनभने हाइब्रिड नबेच्नुको पनि कारण छ, हाइब्रिड भनेको वंश नै नरहने चिज हो, त्यो बिउ राखेपछि अर्को पटक फल्ने तापनि उत्पादन भने जति हुँदैन। हाइब्रिड चिजहरू हामीले खायो भने हामी पनि बिना भोलि हाम्रा सन्तानहरू पनि सन्तानविहीन हुन्छन् जस्तो लागेर मैले चाहिँ उन्नत जातको बिउहरू सबै दलन तेलन खाद्यान्न बालीहरूको बिउ आफै उत्पादन गरेर अरू एग्रोभेटले पनि दिन्छु र म पनि त्यही नै बेच्छु। र त्यो माथि अब मेरो अचारहरूमा 18-20 आइटमको अचारहरू छ, किनभने आफ्नै अब खेतमा मुला गाजर गोपी धनियाँ सबै हुन्छ, लगभग किन्नु पर्ने भने जिरा ज्वानो सोप हो, त्यसलाई नै आफै परिशोधन गरेर म अचार बेचिरहेको छु। र गुन्द्रुक अब हाम्रो त यहाँ सिन्की भन्ने चलन छ, काठमाडौँतिर गुन्द्रुक भन्छ, गुन्द्रुक र सिन्की फरक हो। फेरि मुलाको साग पातको अनि रायोको पात तोरीको मैले गुन्द्रुक बनाएर बेच्छु भने अब मुलाको सिन्कीहरू अनि मसँग गहुँ जौ चना केरो भटमास भावनाले मिक्सर सातु गराएर बेचिरहेको छु अनि मिक्सर दाल बनाएर बेचेको छु। र मैले गेरागुरी पनि दिन्छु र पिसेर आटो पिठो दरिया गराएर पनि मैले अर्डर आएसम्म जुनसुकै ठाउँमा पुर्याइरहेको छु। र अहिले मैले चाहिँ अलिकति बढी दिन खोजे भने मान्छेहरू पनि दिन प्रतिदिन रोगी हुँदै गएको छन्, हस्पिटल गइसकेपछि मान्छेहरूलाई पैसाको चाहिँ भेलु नै हुँदैन, पानीको कुलो बगास्तै बग्ने भावनाले रोगी नहुँदै खानुस् भनेर मैले अहिले दाङको यो रातो सिमटारो भन्थ्यो अहिले चाहिँ अब सुधारेर हामी दाङको मार्सी धान भन्ने गर्छौ, विशेष गरेर मैले त्यसले फोकस गरिरहेको छु। अब रनिङ पनि गर्दैछु किनभने त्यो खाएपछि मान्छेहरूलाई रोग लाग्दैन। उदाहरण मै मेरो शरीर हेरे, यो चामल खान लागेको 6 महिना भयो, म 4 केजी मेरो वेट घटेको छ भनिसकेपछि मान्छे मोटी नै रोगी हुनु र अरू हाइब्रिड भात खाएपछि 100% क्यान्सर हुन्छ भन्ने पनि प्रमाणित भएपछि मैले विशेष गरेर अब यही उन्नत हर्दिना 6 सुक्खा 2 अनि यो मार्सी चामल यिनीहरूलाई अब घरबाट पनि जान्छ र बजार बढी फोकस यही नै बेचिरहेको छ अहिले मैले।
3: यहाँले 20 आइटम भन्दा बढीको अचार बनाएर बिक्री गर्नु भएको छ, शुरूआतमा यो बनाउन यहाँले तालिम लिनुभयो कि कसरी सिक्नुभयो?
2: मेरो एउटा पीडा पनि छ, एक पनि छ, जन्मेपछि केही गर्नुपर्छ मान्छेले कुरा कि मर्दापछि गरोस् कि पर्दापछि गरोस् होइन, अब गर्दा आफूले त दुःख त छ नै, किनभने रात दिन नभनेर खटेर नै यहाँसम्म आएको। तर मलाई यी के भयो भनेपछि अब जति पनि नेताहरू जितेर जानुहुन्छ ओही आफ्ना आफन्त होइन झोलेहरूलाई मात्रै अवसर दिने, हामी अब राजनीतिमा नलागेका नघुसेका मान्छेहरूको कुनै ठाउँबाट पनि अवसर नआउने, उत्पादन गर्यो बजार छैन, बजार भयो मूल्य छैन, मूल्य भयो इज्जत छैन, होइन हामी आफै उत्पादन गर्छौँ आफ्नो उत्पादनको मूल्य हामी गर्न पाउँदैनौ। मैले त्यत्तिकै बिना तालिम मैले काम सुरुवात त गरे तर चाहिँ बिना गुरु केही पनि सफल हुन सक्ने रहन्छ। मैले त्यो सालको अचारहरू सबै मैले भाँडाबाट खनाएर फाल्नु पर्ने अवस्था आयो, गुन्द्रुक सुन्की गराए त्यस्तै किराहरू परेर गयो, अनि पछि मलाई चाहिँ यति यहाँसम्म सपोर्ट गरेर ल्याउने USAID आइडी नेपाल ग्रामीण महिला उत्थान केन्द्रले गर्दाखेरि उहाँले मलाई अचार तालिम दिनुभयो। लमैमा धनगढीमा गएर म तालिम लिएँ, त्यो पछि बल्ल मैले सफल भएर यहाँसम्म आए।
3: अब यहाँले यति ठूलो क्षेत्रफलमा उत्पादन गरेर बिक्री गरेर धेरैजनालाई रोजगारी पनि दिनुभएको छ र आफू पनि विगत 15 वर्षदेखि उद्यममै आबद्ध हुनुभएको छ, अब अन्य दिदी बहिनीहरूलाई पनि यसमा जोड्नका लागि तालिम दिइरहँदाखेरि कस्तो लाग्छ यहाँलाई?
2: एकदम राम्रो लाग्छ, किन भनेपछि म मात्रै खाऊ म मात्रै लाऊ भन्ने मेरो चाहना होइन, अब मेरो उद्देश्य म यहाँसम्म आउनलाई यति संघर्ष भयो हेर्नु, फर्म दर्ताहरूका कुरा लिएर, करहरूका कुरा लिएर, लेबलिङ, प्याकेजिङ, होइन, अब एउटा जस्तै मैले बिउ उत्पादन गर्छु, बिउ माने बिउको लागि पनि प्रमाण पत्र चाहियो, होइन, बिउ उत्पादनको प्रमाण पत्र लिने, अब यो नि सबै गर्न गाह्रो भयो। मैले म जस्तै दिदी बहिनी बनाउनलाई एकदम मोटिभेसन, अनि च्याउ तालिम दिए रामपुरमा 5 दिन, होइन, उहाँ दिदी बहिनीले अहिले गइरहनु भएको छ। मैले भन्छु अब त्यतिकै बसेर 2 दिन हामी जन्मदा लियौँ, 2 दिनको लागि त्यतिकै नाचेर उफ्रेर चिङ्रिएर मात्र हिँडेन, केही गरेर यो देशलाई केही छोडेर जानुपर्छ भन्ने सम्म मैले सल्लाह सुझाव दिँदै, तालिम दिँदै, उहाँहरूलाई खुसी बनाउँदै, सिप सिकाउँदै आउनु पाउँदा एकदम खुसी लाग्छ।
3: अन्य विभिन्न उद्यममा जोडिएका महिला दिदी बहिनीहरूले उत्पादन गर्यो, बजारीकरणको समस्या झेल्नुपर्छ, उत्पादन गरेका वस्तुहरू बिक्री हुँदैनन् भन्ने गुनासो गर्नुहुन्छ। अब यहाँले पनि मेला महोत्सव बाहेकका समयमा बजारीकरणमा कतिको सहज देख्नुहुन्छ?
2: अर्कालाई मात्रै एउटा दोष दिने बानी पनि छ हाम्रो, होइन, बजार छैन, बजार छैन त भन्छ, बजार खोज्ने आफैले हो। तर चाहिँ अब आफूले उत्पादन गरेको चिज अनि नेपाल सरकारले रेटहरू मानेर सहज तरिकाले, जस्तो अहिले नयाँ सरकारले भनिरहनु भएको छ, वाट बजारहरू सञ्चालन गरिदिने, उत्पादनलाई अहिले चाहिँ मूल्य निर्धारण गरिदिने, यदि पैसा दिएन भने 25 दिनपछि ब्याज सहित तिर्ने भनेर भन्नु भएको छ। एकदम राम्रो नीति नियम लिएर आउनु भएको छ, किनभने हामी किसानहरूको लागि, जस्तै मैले पोहोर गहुँ दिए, अझैसम्म मेरो गहुँको पैसा आएको छैन। मकै उत्पादन गरेको छु, त्यो बिउ राखिरहेको छु, धान अझ मैले एउटा गेरा पनि बेचाएन मसँग, हजुरको अहिले चाहिँ 2.5-3 टन धान छ, भन्नाले अब कति क्विन्टल पर जान्छ। अब बजार फ्याट्रा फ्याट्रा पाइएपछि त यो समस्या त आउने थिएन, आफूले पनि खोज्नु पर्यो, होइन, सङ्गो महँगो कहाँ छ अनि कसलाई दिँदा छिटो पैसा लगे पनि व्यापारीहरूले पैसा तुरन्तै दिन नसक्ने, उनीहरूको पनि सामान नकट्ने हुनाले पैसा दिन नसक्ने हुनाले सबैले त्यही समस्या हो। अब यसको लागि त हामी लाग्नु भन्दा पनि हाम्रो सरकार लाग्नु पर्यो, बाहिरबाट आउने चिजहरूलाई नेपालमा आयातित हुन दिनु भएन, होइन, बरु हाम्रै नेपालमा जे छ यही भएको उत्पादनलाई यही खाने, यही खपत हुने अथवा निर्यात गर्ने सिर्जना, वातावरण सिर्जना गर्दै एकदम राम्रो हुने थियो। अब चाहिँ बजार त छैन, किनभने बाहिरबाट सस्तो आउँछ, अब हाम्रो यहाँ लागत मूल्य बढी भएर अलिकति महँगो पर्छ, त्यही भएर पनि अब नबिग्नेको कारण यो पनि हो। अब नेपाल सरकारले नै यसमा ध्यान आकर्षण गर्नु पर्यो कि बाहिरबाट आउने आयातित चिजलाई अब बन्देज गरेर हाम्रो नेपालमा उत्पादन भएको चिजलाई यही नै बजार व्यवस्थापन गरिदिएपछि एकदम राम्रो हुने थियो, तर अहिले चाहिँ छैन बजार।
0: घरायसी कामसँगै कृषिबाट आत्मनिर्भरका लागि दाङका महिला किसानले गरेको यो संघर्ष अनि अनुभवले प्रश्न हुन्छ, कृषिमा महिलाको श्रम र लगाव कति छ? तर बिहान बेलुकी घरको काम गरी बचेको समयमा खेती किसानी गरिरहेका महिलाले अहिले पनि श्रममा समान रूप पाउन सकिरहेका छैनन्। घरको काम पनि काम हो र भन्ने परिवार र समाजको धारणाभित्र अहिले पनि महिलाहरू समानता खोजिरहेका छन्। उनीहरूको समान मेहनतलाई सम्मान, अधिकार र अवसरले साथ दिन सकेको छैन। बिहानदेखि साँझसम्म घरको सम्पूर्ण काम पनि उनीहरूकै भागमा पर्छ, तर समाजको सोच भने धेरै परिवर्तन भएको छैन। अहिले पनि कतिपय ठाउँमा घरको काम महिलाले नै गर्नुपर्छ भन्ने सोच छ, जस्तै खाना पकाउने, बालबालिका हेरचाह र खेती किसानी। पुरूषले घरको काम गर्नुहुन्न भन्ने सोच अझै पनि जीवित नै छ। यस्ता सोचलाई घरबाटै कसरी परिवर्तन गर्न सकिन्छ, महिलाहरूको आवाजमा सुनौं।
4: नमस्कार, मेरो नाम सुजाता कार्की, मेरो घर मेलम्चे 1 भोटेश्वर हो। हाल चाहिँ म अहिले 14 साँगचो गरी 5 बस्छु। अब खाना बनाउने कुरामा चाहिँ प्रायः जस्तो चाहिँ मैले र मेरो आमाले बनाउनुहुन्छ। अब मिलेरै बनाउँछौँ हामीले, अनि कहिले काहीँ चाहिँ अब हामीलाई सन्चो भएन, केही गरी हामीले भ्याएनौँ भने चाहिँ मेरो श्रीमानले पनि बनाउनुहुन्छ खाना, यसरी नै मिलेरै गर्छौँ। अब रेगुलर नै सहभागिता त हुँदैन, त्यही गरी अब हामीले भ्याएनौँ भने अथवा हामी बिरामी पर्यौँ भने चाहिँ उहाँको फुल सपोर्ट चाहिँ हुन्छ। उहाँ पुरुषले सहभागिता भएर चाहिँ गर्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ, किनभनेदेखि कहिलेकाहीँ अब सधैँ महिलाले मात्रै गर्नुपर्छ र महिलाले मात्रै खाना बनाउनुपर्छ, चुलो चौको भान्सादेखि लिएर बाहिर हिँड्ने मेला पर्व सबै महिलाले गर्नुपर्छ मात्र भन्ने छैन। यदि भ्याउनु भएको समयमा पुरुषले पनि घरमा उहाँ हुनुहुन्छ भनेदेखि चाहिँ अब घरमा भएको सबै सानोतिनो कामहरू चाहिँ गर्दाखेरि एकदम महिलालाई पनि सहज हुन्छ। घरैसी काममा खाना बनाउने मेला चौको त्यो हिँड्दाखेरि श्रमको मूल्य नै चाहिँ अब पाइँदैन, त्यो पाएको पनि अब छैन जस्तो लाग्छ मलाई। त्यो अब हामीले एक्सपेक्ट पनि गर्दैनौँ कि अब त्यो यसरी पाइन्छ भनेर, आफ्नो घरको काम त आफ्नो खुसीले गरिने कुरा भयो नि त, त्यही भएर त्यो चाहिँ पाएको चाहिँ छैन।
5: नमस्कार, म बिन्दा पुरी, एक महिला गृहिणी र म चौतारा साँगचो गरीनगर महिला सञ्जालको सदस्य पनि हो। मेरो चाहिँ घरमा चाहिँ खाना बनाउने काम एकै व्यक्ति भन्ने विशेष तोकिएको छैन। मैले भ्याउँदा मैले बनाउँछु, आमाले भ्याउँदा आमाले बनाउनुहुन्छ, श्रीमानले भन्दा श्रीमानले बनाउनु हुन्छ, तर व्यक्ति विशेषले खाना बनाउनु पर्छ भन्ने हाम्रो घरमा त्यस्तो छेक पनि छैन। पुरुष सदस्यको भूमिका त अब महिलाले नै खाना बनाउनु पर्छ भन्ने त यो हाम्रो पितृसत्तात्मक समुदायमा एकदम छ नै होइन, तर पनि अब मेरो समुदाय विशेष हेर्दाखेरि चाहिँ अधिकांश घरहरूमा चाहिँ महिलाले भन्दा पुरुषले अलिकति कम सहयोग गरेको, महिला नै भान्से चाहिँ हुनुपर्ने, अलिकति महिलाले भान्सा नसम्हाल्दा चाहिँ घर परिवारमा चाहिँ अलिकति नरमाइलो फिल हुने भन्ने त्यस्तो सोच चाहिँ छ। तर त्यसलाई चाहिँ हामीले चिर्दै जानुपर्छ, हामी जस्तै महिलाहरूले चाहिँ त्यो कुरालाई चाहिँ तोड्यौँ भने चाहिँ हाम्रो समाजमा मेरो श्रीमानले अब घरको कुचो लाउनेदेखि बाहिरसम्म कुचो लाउँदै जानुहुन्छ, त्यो देखेर समुदायको मान्छेलाई अलिकति प्रभाव पर्छ, त्यसले गर्दा उहाँहरूले पनि सिक्नुहुन्छ। तर यो कुरामा चाहिँ मेरो चाहिँ बिल्कुल विरोध छ, पाएको अनुभव छैन नि सर। खासै भन्यो भने महिलाले गरेको कामलाई त्यसमा ज्यालाको रूपमा अर्को व्यक्ति राख्ने हो भने त्यो कामको कति पैसा आउँथ्यो त, तर त्यही काम गर्दाखेरि महिलाहरूले स्वयं भन्नुहुन्छ कि मलाई त्यही लाग्छ मेरो काम केही छैन भन्नुहुन्छ, तर बिहानदेखि बेलुकासम्म उहाँहरूको बिहान 5 बजीदेखि 10 बजीसम्म उहाँहरू 1 मिनट पनि फुर्सद चाहिँ हुनुहुन्न, तर पनि मेरो कामै छैन भन्नुहुन्छ, त्यो हामी आफैले गलत बोलिरहेका छौँ भन्ने लाग्छ है मलाई चाहिँ। महिला आफूले म चाहिँ यस्तो हुँ, म सचिन एउटा गृहिणी हुँ भनेर उहाँहरूले पनि भन्न चाहनुहुन्न, त्यसमा पनि अन्त पुरुष दाजुभाइहरूले पनि अलिकति के गर्नुहुन्छ श्रीमती भन्दाखेरि चाहिँ उहाँ चाहिँ घरमै हो भन्नुहुन्छ, घरभित्रको काम गर्न अर्को व्यक्ति दोस्रो व्यक्ति राख्यो भने त उहाँको श्रीमानले कमाएको स्यालेरी त लगभग 80% त त्यो व्यक्तिले दिनुपर्छ होला नि त, त्यसले गर्दाखेरि अलिकति बुझाइमा कमजोर जस्तो लाग्छ मलाई चाहिँ।
1: उहाँहरूको अनुभवले पनि महिलालाई घरायसी कामको चाप र पारिवारिक मान्यता के छ भन्ने देखाउँछ। महिलाहरू घरायसी काम गर्छन् तर यसको जस उनीहरूले पाएका हुँदैनन्, जहिले समानताका लागि संघर्ष गरिरहनु परेको छ। महिलालाई घरायसी काम मात्रै नभई विभिन्न अवसरमा पनि समानता दिइदैन। दिनको शुरूआतदेखि अन्त्यसम्म निरन्तर काममा खटिने महिलाहरू अहिले पनि समाजसँग समान अधिकारका लागि संघर्ष गरिरहनु परेको छ। महिलाले गर्ने घरायसी काममा समानता होस् वा नेतृत्वमा आउन गरिने प्रयासमा अहिले पनि परिवारको साथ सहयोग अपरिहार्य छ।
0: यसका लागि कस्तो व्यवस्था हुनुपर्छ, नीतिगत र व्यवहारिक सुधारका लागि के गर्ने, प्रतिनिधि सभा सदस्य मनमाया बीकोसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
6: यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिइँदैन, त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु। अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ, एक त होइन त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म, र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ। श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन, उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न। पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
7: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही
6: हिजो चाहिँ सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिइनँ, अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ होइन, समान कामको समान
7: दीर्घकालीन औषधि के हो त, किनभने
6: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो, र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो।
7: कानुन ल्याउनको लागि तपाईँले के गर्नु,
6: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन, समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएका कारणले पारिश्रमिक यति समय कि तपाईँलाई महिलालाई त यो प्राकृतिक रूपमा पनि विभेद छ त, तपाईँलाई यो कुरा कति थाहा छ, मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन, भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमा किन विभेद गरेको के मान्छेले, मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित हो तर शिक्षित होइन साक्षर भन्छु कि, शिक्षित हुनलाई त
7: साक्षर मात्रै
6: हो, मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज।
7: अब त्यसपछि कानुन कस्तो बन्नुपर्छ त मानेजी, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
6: त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिल खालको बनाउनु पर्यो, र कार्यान्वयन पक्ष पनि शीतल हुनु भएन. नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाटो चाहिँ एकदमै उच्च छ किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन. पहुँच नपुगेपछि कानुन कार्यान्वयन हुँदैन. यहाँ बनेका कानुनहरूले त ठूला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि. कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन तर त्यो सीमान्तकृत दलित पिछडि परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि. त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ.
7: अब त्यसो भए यो जुन खालको कानुन निर्माणको पाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
6: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि हटेको छ
7: होइन
6: महिला ककस पनि छैन. अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो खडा हुनुभयो. त्यसलाई स्थापित गर्दै नयाँ कानून नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु. हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले. अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ. यसमा महिलाका मुद्दा के हुने होइन आगामी थप कुराहरू कानुनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ. त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्य जीवहरू त्यो कुरा बुझ्नै बाँकी छ.
7: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदाखेरि त्यो कामैमा फर्किन्छ भने त्यो खालको अहिलेको जुन यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा घरबाट नै केही त्यस्तो सङ्घर्ष अथवा केही गर्न सकिन्छ अभियान चलाउन सकिन्छ?
6: हामीले सङ्घर्ष त आफैबाट सुरु गर्ने हो.
7: कसरी गर्ने आफैबाट
6: सङ्घर्ष? आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन मान्दैन नि घरको मान्छेहरूले होइन. हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो. कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि प्रत्येक मान्छे. जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन सबैभन्दा ठुलो मेरो बाबु हो. बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएकोले पनि मैले गर्ने कामहरू उसले गर्यो तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले
7: परिवारको सदस्यको बुझाइ कमजोर भयो भने पनि
6: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा.
7: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानव श्रीमान होला
6: ससुरा होला
7: उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
6: फरक नपार्ने रहेछ. यो कुरामा त उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ उसको हुर्काई कसरी छ होइन उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो कि. घरमा त घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त. किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै छोरी हुने बित्तिकै भाँडा अलि ठुली सानैदेखि उसले भाँडा माल्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ कि. छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त.
7: त्यसपछि छोरा मान्छेलाई कसरी बुझाउने त्यो कानुनै बनाएर
6: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो. अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त.
7: लैङ्गिकता सम्बन्धी
6: कार्यक्रममा देखिनुहुन्न नि त. त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउनु
7: सार्वजनिक स्थानमा भएन तर घर परिवारमा एकजना कसैले बुझेको छ भने घरमै पनि त सम्झाइ बुझाइ अथवा त्यस्तो छलफल हुन सक्छ कि सक्दैन?
6: कहिलेकाहीँ मान्छेलाई बाहिरी कुरा सुनेर भन्दा पनि देखेर परिवर्तन हुन्छ नि धेरै चाहिँ होइन. मान्छेहरू हामी यो विश्व दुनियाँलाई हेरेर कति कुरा परिवर्तन गर्न सक्छौँ आफूलाई र परिवर्तनको दायरा फराकिलो बनाउनुपर्छ र घरभित्र आफूले सम्झाउनु भन्दा पनि अरूबाट केही बहसहरू सुरु भयो भनेदेखि सजिलो हुन्छ भन्ने लाग्छ. त्यो महिलालाई पनि सजिलो हुन्छ क्या. तपाईँलाई अहिले घरेलु हिंसा त एकदमै बढेको देखिन्छ नि त समाजमा होइन. कति हिंसाहरू त बाहिर आउँदैन अब श्रीमानबाट मात्रै हुन्छ भन्ने हुँदैन, हिंसा त अब परिवार घर परिवारभित्र बस्ने घरेलु हिंसा भन्ने बित्तिकै घरभित्र बस्ने हरेक समूहबाट होइन हरेक व्यक्तिबाट हुन्छ नि त। अब ती कुराहरूलाई चाहिँ बाहिर ल्याउनको लागि नसकेको अवस्था हुन्छ, त्यो कुटपिट बाहिर मान्छेले थाहा पायो भने मात्रै बाहिर आउने हो घरेलु हिंसा त। त्यसैले त्यस्तो खालको समाज छ अझै पनि, त्यस्तो खालको संरचना छ अझै पनि, त्यसलाई भत्काउन त टाइम लाग्छ।
7: त्यसलाई कानून बाहेक सरकारले त्यस्तो कुनै सन्देश अथवा सामग्रीहरू प्रकाशन प्रसारण गरेर
6: यसमा पनि बहुआयाम नै ढङ्गले लाग्नुपर्छ। अब अहिले चाहिँ अफिस श्रीमती जाँदाखेरि सबै काम भ्याएर बिहान खाना साना पकाएर बनाएर होइन, श्रीमानको एउटा दायित्व त हुन्छ, श्रीमानले पनि काम गर्नुभएको हुन्छ, त्यही दायित्व श्रीमतीले बेहोर्दाखेरि श्रीमतीले चाहिँ त्यो आफ्नो दायित्व पनि पूरा गर्ने, घरको पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने अवस्था हुन्छ। म चाहिँ पहिलेदेखि नै सामाजिक क्षेत्रमा काम गर्ने भएकोले अलिकति बच्चालाई पनि त्यस्तै खालको हिसाबले मैले गरेँ सहजीकरण। अब श्रीमानले भ्याउँदाखेरि कहिले काहीँ सघाउनुहुन्थ्यो, त्यस्तो भयो मलाई चाहिँ। अब तर धेरै महिलाहरूको चाहिँ एकदमै बिजोक देखिन्छ,
7: पारिश्रमिक
6: दिने पैसा दिने व्यवस्था, हजुर त्यो पारिश्रमिक दिने पैसा दिने व्यवस्था भयो भने पुरुषले नि काम गर्नुहुन्छ होला जस्तो लाग्छ।
7: घरमा पनि त्यस्तो लागू गर्न सम्भव छ
6: होइन, त्यस्तो भइदियो भने चाहिँ यो अब विश्वमा त के प्र्याक्टिस छ त मलाई त्यति थाहा भएन, नेपालको सन्दर्भमा त्यस्तो खालको भयो भनेदेखि पुरुषले काम गर्नुहुन्छ होला जस्तो लाग्छ। गणना भयो भने होइन, त्यो श्रमको मूल्याङ्कन भएर केही सरकारले व्यवस्थापन गर्यो भने गर्नुहुन्छ होला, किनभने तपाईँलाई घरभित्र भाँडा माझ्ने, लुगा धुने होइन, घरको सरसफाई गर्ने काममा पुरुषहरू प्रायः नेपालमा कसैले पनि गरेको देखिँदैन होइन, त्यो काम गर्नुहुन्न। तर अब फाइभ स्टार होटलमा अपर्च्युनिटी धेरै हुने ठाउँमा त उहाँहरूले त्यो काम पनि गर्नुहुन्छ नि त, त्यहाँ फाइभ स्टारमा चाहिँ खाना पकाउने मान्छे त महिला त देख्दिनँ म, पुरुष देख्छु, त्यहाँ चाहिँ धेरै स्यालेरी हुँदो रहेछ होइन, त्यस्तो खालको छ नि त, काम त एउटै हो नि त।
7: अनि यो जस्तो यो घरको कामको मूल्याङ्कन नहुने अथवा घरको काममा जुन खालको विभेद भइरहेको छ नि, यो बारेको बुझाइ सकारात्मक बनाउनको लागि सरकार बाहेक गैर सरकारी क्षेत्रको कुनै भूमिका हुन्छ कि हुन्न?
6: गैर सरकारी
7: संघ संस्थाहरूले अथवा अभियान
6: कर्मीहरूले गैर सरकारी क्षेत्रको त महत्वपूर्ण भूमिका छ, किनभने नेपाल जस्तो पछाडि परेको मुलुकमा होइन गैर सरकारी संस्थाहरूले खेलेको भूमिका एकदमै योगदान महत्वपूर्ण छ। कतिपय कुरामा रूपान्तरण, समाज रूपान्तरणको लागि पनि ठूलो भूमिका खेलेको छ गैर सरकारी संस्थाहरूले होइन, मान्छेहरूलाई चाहिँ आफ्ना आवाजहरू बुलन्द गर्ने सवालमा, कानुनी अधिकारका कुराहरूको सवालमा होइन, मान्छेको दिनचर्या र जीवनशैलीलाई परिवर्तन गर्ने कुरा, अहिले त भएन वातावरणीय कुराहरू, समाजको हरेक कुरासँग जोडिएको छ गैर सरकारी क्षेत्र। गैर सरकारी क्षेत्रको ठूलो योगदान र महत्व हुन्छ।
1: प्रतिनिधि सभा सदस्य मनमाया विकसँगको यो कुराकानीले पनि महिलाको समान कामको अवस्था के छ, नीतिगत व्यवस्था कस्तो हुनुपर्छ, सम्बन्धित निकायको दायित्व, परिवारको दायित्व र महिलाका चुनौती के छन् भन्ने देखाएको छ। जब महिलाले घरबाटै समानताको अवसर प्राप्त गर्छन् तब मात्रै समाज र राष्ट्रले महिलाको भूमिकामाथि अपनत्व लिनेछ। समान कामले महिलाको अधिकार मात्र स्थापित गर्दैन, उनीहरूको पहुँच, अवसर र भविष्य पनि निर्धारण गर्छ। त्यसैले महिलाको श्रमलाई सम्मान, निर्णयमा सहभागिता र अवसरमा समानता आवश्यक छ।
0: यो सँगै आज कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनेपछि तपाईँको मनमा उठेको प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना sajakhabar@gmail.com आफ्ना विचारहरू पठाउन सक्नुहुनेछ। हाम्रो फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN, युट्युब CIN च्यानल र टिकटक CIN खबरमा पनि मेन्सन गर्न सक्नुहुनेछ।
1: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबैलाई बिदा दिनुहोस्।
0: नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: अहिले साँझको 7 बजे
3: हजुरको रेडियो 102.1 मेगा
4: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउनु त ल्याउने बुबा तर यो रामेछा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछा मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेसाप मिट सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिट सप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
8: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
9: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
6: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848-087-828 9827-2082 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
6: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट
6: सजिलो मासिक किस्ता सुविधा
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
10: आवश्यक कागजातहरू
6: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255 0845-41-106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
10: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
8: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544।
10: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
7: तपाईलाई थाहा छ, तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
6: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
7: निरूपण गर्ने प्रकृतिका विवादहरू
6: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
7: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
6: चरण घाँस दाउरा सम्बन्धी विवाद,
7: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
6: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
7: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
6: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
7: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
6: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
7: आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद।
6: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद।
7: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद।
6: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू।
7: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद।
6: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद।
7: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद।
6: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद।
7: गाली बेइज्जती सम्बन्धी विवाद।
6: लुटपिट सम्बन्धी विवाद।
7: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद।
6: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद।
7: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद।
6: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद।
7: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
6: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
11: हजुरको रेडियो 102.1
12: मेगाहर्ज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
1: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
0: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ्दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन।
2: रौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि जल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौ त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
0: पाल्पामा बाँचौं पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
3: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
0: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन, सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। पानीको बहाव खतरा राखो तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले सीआईएनसँग बताउनुभयो।
6: कोशीको 28 ढोका खोलिएको अवस्था छ। यसमा विशेष गरेर जुन यो जिल्ला प्रहरी कार्यालय सप्तरीले जुन हेर्दा सप्तरी जिल्लाभित्र पर्ने जो एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूले जो छेउछाउमा विशेष गरेर त्यो दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्न जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर पहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छौँ। उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
5: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरण्यको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम, अर्घाखाँची, बागलुङ, ललितपुर, रसुवा, रोल्पा र डण्डेधुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
1: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौ। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौं र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौं।
5: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गै राति पनि उक्त सड़क खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षा भन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो, तर मुगलिन नजिक जलबिरे क्षेत्रमा लिन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिएको छ। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-550-13-999 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ्दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सगुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बासकोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
2: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता र उता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।

0: नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68.8% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराति स्पेन र साबेक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्।
1: सन्तोषी रावल पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन
2: कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
1: एक बोट 100 नोट अभियान प्रभावकारी बन्दै रिपोर्टसँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाल्पाको रिद्धिकोट गाउँपालिकाले अघि सारेको एक बोट 100 को नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ। यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका बिरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी बिरूवा रोपण गरेका छनृ।
7: पाल्पाको रिब्दीकोट गाउँपालिका दुई देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नुभयो। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाउनु भएका उहाँले यस वर्ष भने रिब्दीकोट गाउँपालिकाको एक बोट 100 को नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ। सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ। स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ। किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट 100 को नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल,
2: एक बोट 100 को नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ। कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष चाहिँ लगानी गरिदिने गरे भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ।
7: रिब्दीकोट गाउँपालिकाले 8 वटै वडामा फलफूलको नमुना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ। चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट 100 को नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40 लाख रुपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ।
8: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ अभिप्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
7: लामो समयदेखि बाँचो रहेका झाडी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिब्दीकोटका किसान छन्। खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ।
9: एक बोट 100 को नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
7: एक बोट 100 को नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशिने युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीयवासीको भनाई छ। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग, रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब, संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
17: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक भामने शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
18: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 311 खण्डमा छौं बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ यस्तो अवस्थामा अभिभावक चनाखो हुनुपर्ने चिकित्सकहरू बताउँछन् बर्खामा कस्तो रोग लाग्न सक्छन् बालबालिकाको हेरचाह कसरी गर्ने बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुलले जवाब दिँदै हुनुहुन्छ
19: मेरो नाम सृष्टि हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन् कसरी बस्ने
20: मेरो नाम युवराज हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बच्ने
21: नमस्कार मेरो नाम मनिता हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बच्ने उपाय भनिदिनु
22: बालबालिकालाई खास गरी बर्खायाममा झाडा पखाला ज्वरो आउने समस्याहरू बढी देखिन्छ अब यो सामान्यतया धेरै जसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुघाखोकी भनौँ अब यो रुघाखोकी पनि अलिक पछिल्लो समयमा देखिने समय पनि हो यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुघाखोकीले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिरामी भएको हामीले पाउँदछौँ तसर्थ अब यो जुन रुघाखोकी छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुघाखोकीको लक्षणहरू देखिएको छ भने अब घरैमा आराम गराउने यदि केही गरी थप अब यो लम्बियो यो रुघाखोकी ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ
23: नमस्कार म सरबानी पौडेल आजकल पानी अति नै परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ होला
21: नमस्कार मेरो नाम इच्छा हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बच्ने
22: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ अब पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ यो समयमा खास गरी हाम्रो हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ र जुन ज्वरो भन्छ ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ अरू विभिन्न प्रकारका रोगहरू हुन्छ त्यसबाट पनि हामी बच्न सक्दछौँ तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देख्न पनि सुरु भइसकेको अवस्था छ रुघाखोकी र झाडा पखाला ज्वरो अनि निरन्तर बर्सात पनि भइरहेको अवस्था छ हामी विचार पुऱ्याउँ बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ हामीले खानेकुराहरू खाँदा निम्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ जस्तो उदाहरणको लागि यदि केही गरी फलफुल हो भने त्यो सफा पानीले धोएर मात्र खाने गर्नुपर्ने हुन्छ खानेकुराहरू पनि अब कतिपय अलिकति काँचो खानेकुराहरू पनि हुन्छ जस्तो सलादहरू हामीले खाने गर्छौँ त्यो पनि अब स्वस्थ सफा पानीले मात्र धोएर खानुपर्ने हुन्छ गोलभेडा जस्तो उदाहरणको लागि अनि धनियाँहरू भयो यिनीहरूमा पनि प्रशस्त मात्रामा अब प्रदूषित भनौँ पानीहरूले पनि पखालेर ल्याएको हुनसक्छ त्यस्तो अवस्थामा हामीले यत्तिकै राम्रोसँग नपखालिकन खाँदाखेरि चाहिँ बिरामी हुन सक्ने सम्भावना रहन्छ र खानेकुरामा विशेष गरेर अब यो जुन मासुहरू भयो अलिक लामो समयसम्म राख्नु भएन त्यो भयो भने पनि त्यसबाट ब्याक्टेरियाहरू यो विकसित हुन सक्दछ त्यो कुरामा पनि हामीले ध्यान दिनु पर्यो र खानेकुरालाई राम्रोसँग पकाएर खाँदाखेरि सम्भवतः मलाई जहाँसम्म लाग्छ धेरैभन्दा धेरै संक्रमणहरू नष्ट भएर जाने गर्दछ र यो जुन खानेकुराहरू अब हामीले बाहिर पनि खान्छौँ बाहिर यदि खाँदै हुनुहुन्छ भने पनि त्यसमा पनि हामीले अलिक विशेष ध्यान दिनु पर्यो. कतिपय खानेकुरा जस्तो बाटोमा जुन बेच्न राखेका खानेकुराहरू हुन्छन् अब धेरै जस्तो त अब त्यो पनि खानु मन पराउँछ. त्यस्तो अवस्थामा अलिक विशेष सतर्कता अप्नाउनु पर्यो. अब पछिल्लो समयमा धेरै पानी पर्दै गर्दाखेरि जस्तो उदाहरणको लागि पानीपुरी भयो वा समोसाहरू

0: पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
1: सम्पर्क नम्बर 0475904662, 9692568।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: भूपेन्द्र मानसिंहजी, म तपाईँलाई यी कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: फिफा विश्वकप करिब सकिन लागेको छ, अब एउटा मात्रै खेल बाँकी छ। तपाईँको सोचाइ अनुसारकै फाइनलिस्ट टिम तयार भयो कि फरक आयो?
2: अब यो विश्वकप भर्खर सुरु भएको लाग्यो, अब सकिन लाग्यो
1: है। हजुर,
2: अब यो विश्वकपमा जुन यसपालिको गेमहरू एकदमै स्तरीय गेमहरू हामीले हेर्न पायौँ होइन।
1: हजुर,
2: अब नयाँ नयाँ देश, सानो देश, सानो जनसङ्ख्या भएको देशले पनि यो विश्वलाई नै यसपालि हराइदिएको अवस्था छ फुटबलमा होइन।
1: हजुर,
2: र राम्रो राम्रो देशहरू भनौँ, जस्तै अब फ्रान्स, अब नेदरल्यान्ड, जर्मन, जस्तो टिमहरू पनि यो प्रतियोगिताद्वारा बाहिरको अवस्था छ होइन।
1: हजुर,
2: र अन्तमा जसले जे भने पनि यो विश्वकपले जितिसकेका टिमहरू चाहिँ अहिले फाइनलमा पुगेको छ, अर्जेन्टिना र स्पेन।
1: हजुर हजुर,
2: अब तिनीहरूले तिनपटक जितिसकेको छ भने स्पेन एकपटक जितिसकेको अवस्था छ।
1: हजुर,
2: र अहिले अब यो दुइटै टिम एकदमै राम्रो टिम अहिले फाइनलमा पुगेको छ।
1: हजुर, तपाईँले सोचे अनुसारकै टिम पुग्यो कि अलिक फरक टिम आयो यो फाइनलमा?
2: मैले चाहिँ अब फ्रान्स र अर्जेन्टिना पुग्छ भन्ने चाहिँ मेरो विचारमा थियो।
1: 22 को रिभाइलरी एउटा देखिएला भन्ने पनि थियो होइन।
2: अब अलिकति फरक नै आयो है, नतिजा लगभग मिलोमिलो लाग्यो।
1: हजुर, एउटा टिम मिलेन,
2: एउटा टिम नै अलिकति मिलेन।
1: तर तपाईँले जसरी फ्रान्स सोच्नु भएको थियो मैले पनि त्यही सोचेको थियो, तर फ्रान्सको पछिल्ला दुई गेम र ऊ त तेस्रो पनि भएन, बडो दुःख लागेको छ।
2: हजुर, लास्टमा त अब यो थर्ड पोजिसनको लागि त अलिकति मनोबल पनि त्यति राम्रो त हुँदैन है।
1: हजुर,
2: त्यसले अब फाइनल पुग्नुपर्ने टिम अब सेमी फाइनलमा रहँदाखेरि र खेल खेल्दाखेरि अस्ति कोचले पनि भनेको थियो नि त, यो थर्ड गेमै नखेला हुन्थ्यो भन्ने पनि कुरा आएको थियो नि त होइन। यसले के बताउँछ भन्दाखेरि यति अब इम्पोर्टेन्स पनि दिएन जस्तो लाग्छ मलाई फ्रान्सले होइन।

0: अहिले फ्रान्स कहाँ चुको?
1: फ्रान्स त अब स्पेनसँग मैले जुन त्यो गेम हेरेँ त्यो बेलामा चाहिँ अब फ्रान्स चाहिँ खेल्न नसके हो कि स्पेनले भयङ्कर राम्रो खेलेको भन्नेमै म कन्फ्युज भएँ क्या. जुन फ्रान्सको गेम मैले हेर्दाखेरि त्यो गेमै देखेन. जुन अब त्यो इम्बाबे र जुन दुईजना विङ्सबाट बल लाने स्पिड होइन खान्ने त्यो सबैलाई चाहिँ फ्रान्स के अरे फ्रान्सलाई चाहिँ स्पेनले ब्लक गरिदियो क्या. त्यो
0: फेरि स्पेनले जहिले त्यो फ्रान्सलाई स्पेनले जहिले चाहिँ तपाईँको ब्लक गरेको छ नेसन अवेरनेस युरो अवेरनेस उही हो ब्लक गर्ने उसलाई हराउने मात्रै.
1: एकदमै एकदमै
0: हजुर
1: त्यो भएको कारणले गर्दाखेरि जुन सोचेको थिएँ फ्रान्स त्यति खेल्न सकेन
0: हजुर.
1: र त्यो बेलामा चाहिँ स्पेनको चाहिँ टिम अब होल्ड प्ले एकदमै राम्रो हो क्या.
0: प्रतियोगिताभरि खेलेको मध्येको सबभन्दा उत्कृष्ट खेल स्पेनको पनि देखियो नि त.
1: उत्कृष्ट गेमै देख्यो स्पेनको जुन होइन
0: हजुर
1: जुन पहिला स्पेनले पहिला गेम नै भरेसँग हुँदाखेरि यसपालि स्पेन पनि त्यति जुन एक्सपेक्टेसन मान्छेले खोलिसकेको थियो नि त स्पेनलाई
0: हजुर.
1: तर त्यसलाई चाहिँ जुन सेमी फाइनलमा चाहिँ उसले एउटा चाहिँ के प्रमाण गर्यो भने उनीहरू सबसेकै युरोपियन च्याम्पियन टिम रहेछ भन्ने कुरा पनि प्रमाणित गरे क्या.
0: हो त्यसकारण तपाईँले खास गरी फ्रान्स चाहिँ अलिकति अन्तिम आवरमा आएर खस्किएको अवस्थामा देखियो होइन त्यति
1: खस्यो. जुन सोचेको थियौँ हामीले जुन त्यो क्वार्टर फाइनलमा जस्तो गेम हेरेको थियौँ त्यो अनुसार त फाइनल पुग्छ भन्ने आशा गरेको थियो तर सेमी फाइनलमा चाहिँ त्यो गेम चाहिँ हामीले हेर्न पाएनौँ फ्रान्सको.
0: अब तपाईँ खास गरी स्पेन र अर्जेन्टिनाको कुरा गर्दाखेरि तपाईँ कुन टिम बढी हावी भएको देख्नुहुन्छ? एआईले सोध्यो भने त एआईले स्पेनले जित्ने सम्भावना बढी छ भनिदिँदो रहेछ.
1: एआईलाई चाहिँ स्पेनले जित्ने सम्भावना छ भन्छन् होइन
0: हजुर.
1: तर समरको फुटबलको वर्ल्ड कप त अहिले फाइनलसम्म चरणमा आउँदाखेरि
0: हजुर
1: त्यो फुटबलमा भनेको तपाईँको लकले पनि धेरै साथ दिनुपर्छ क्या
0: हजुर.
1: तर त्यो लक चाहिँ अर्जेन्टिनामा छ जस्तो मलाई लाग्छ होइन
0: हजुर हजुर.
1: र त्यति मात्र होइन कि अब अर्जेन्टिनाको टिम पनि राम्रो छ होइन. त्यहाँको मेन अब टी प्लेयर भनेको मेसी नै हो होइन
0: हजुर.
1: मेसी त अब एउटा आउटस्ट्यान्डिङ प्लेयर विश्वकै सबैभन्दा अब महान प्लेयरको रूपमै पर्मानेन्ट भइसकेको अवस्था छ
0: हजुर.
1: त्यो अवस्थामा मेसीले त अब उसको खुट्टामा बल पर्यो भने त एकदम सिरियसली उसले डेन्जर क्रिएट गर्छ होइन. कि उसले आफैले गोल हान्छ कि उसले चाहिँ साथीलाई गोल हान्नलाई चाहिँ मद्दत गरेको कुरा त अहिलेसम्म आउँदाखेरि हामी देखिरहेको छौँ होइन.
0: कति
1: गोल भएको छ कि मेसीले हानेको छ कि उसले एसिस्ट गरेको छ भन्नाले एउटा मेसी चाहिँ एउटा महत्वपूर्ण खेलाडी भएको कारणले गर्दा एउटा टिम र उसको जुन टिम प्रतिको जुन एउटा चाहिँ भनौँ न टिमलाई उसले चाहिँ मोरल बुस्ट अप गर्ने होइन मोटिभेटको पात्र पनि एउटा चाहिँ मिसिरहेको कारणले गर्दाखेरि मलाई चाहिँ यो चाहिँ इन्डिभिजुअली हेर्ने हो भने चाहिँ अर्जेन्टिना चाहिँ राम्रो लाग्छ होइन
0: हजुर.
1: अर्जेन्टिना जित्छ जस्तो लाग्छ तर स्पेन पनि त्यति कमजोर चाहिँ छ.
0: तर अर्जेन्टिनाले त अहिलेसम्म जित्दै आयो 90 मिनट आसपास वा 90 मिनट पछाडि मात्रै, नत्र त्योभन्दा अगाडिसम्म त उसले खेल हारिरहेको छ नि त.
1: एकदमै उसको गेम भनेको यति मिनट पछि चाहिँ उसले गेम देखाएको छ अहिलेसम्म होइन.
0: हो
1: तर उसले कस्तो टिम प्रमाणित भयो भने अर्जेन्टिना भने लास्ट आवरसम्म फाइट गर्ने टिम
0: हो
1: र गोल हान्न सक्ने टिमको रूपमा अहिले चिनेको छ नि त हामीले.
0: त्यो आछु आछु हुनु उसको कमजोरी हो कि कमब्याक गर्ने उसको खुबी हो त? यो के हो दुईटा
1: कमब्याक गर्ने चाहिँ उसको खुबी जस्तो लाग्यो मलाई होइन
0: हजुर हजुर.
1: किन भन्दाखेरि उसले गोल खाए पनि दुई गोल खाए पनि तिन गोल फर्काउने सक्ने क्षमता पनि भएको टिम भनेको राम्रै टिममा मान्नुपर्छ क्या हामीले. किनभने नर्मली मान्छेले एक गोल दुई गोल एक गोल खाएर त अब एउटा भनौँ न अब हामी सक्यो भन्ने चाहिँ टिम खेल्छन् होइन
0: हजुर.
1: दुई गोल खाना त झन् सकिहाल्यो भन्ने कुरा हुन्छ भन्दाखेरि अर्जेन्टिना दुई गोल खाएर पनि तिन गोल फर्काएको चाहिँ यो इतिहास हामीले हेरेर आएको छौँ होइन
0: हजुर.
1: त्यो कारणले गर्दाखेरि अब यसपालि पनि अर्जेन्टिनाले

0: गोल हाल्न सकेको टिमको रूपमा लिएको छु मैले।
1: जस्तो तर अर्जेन्टिना चाहिँ मेरो विचारमा करिब 70% भार चाहिँ मेसीको काँधमा छ, त्यो असिस्ट गर्ने होस् वा गोल गर्ने हिसाबले, र उनका पछाडि कम्पीमा अपोनेन्टको 3-4 जनाले उनलाई घेरिराखेको अवस्था देखिन्छ। त्यो हुने बित्तिकै बाँकी खाली खेलाडीलाई उनले बल पास दिने र गोल गर्ने, यस्तो खालको रणनीति खास गरी अर्जेन्टिनाको अहिलेसम्म देखिएको छ होइन।
0: अर्जेन्टिनाको स्ट्यान्ड भनेको त्यही हो तपाईँको, किनभने सबै प्लेयर फोकस नै मेसीमा हुन्छ
1: हजुर
0: होइन। मेसीले बल पार्ने बित्तिकै 2-3 जनाले आउँछ, तर त्यो बल त्यसले ठ्याक्कै मिलाइदिन्छ क्या फेरि।
1: तर सबै योजना अर्जेन्टिनाको वरिपरि मेसीकै देखिन्छ के फ्याक्टर होइन,
0: की फ्याक्टर चाहिँ मेसी नै हो। अब मेसी त अब बर्खित प्लेयर हो होइन
1: हजुर,
0: अब किनभने यस्तो प्लेयर महान प्लेयर जन्मिनु त भनौँ न
1: हजुर
0: धेरै काम लाग्छ क्या, अब विश्वमा एकदमै रियल प्लेयर मात्रै यस्तो जन्मिन्छ कि।
1: उनले त यसपालि लामो दुलीको रिबाउन्ड पनि गरेका छन्, क्रस पनि गरेका छन्, व्यक्तिगत कौशल देखाउँछन्, सानो ठाउँबाट पनि गोल गरेका छन्, बहुआयामिक क्षमता उनले यसपटक बढी मजाले देखाएको अवस्था छ।
0: एउटा यसपालि त फुटबलमा टाउकै फिरेको छ
1: तर अर्को पाटो सँगसँगै अब गोल्डन बुट मेसीले जित्लान् कि नजित्लान् भन्ने धेरैलाई चाख छ नि, तपाईँलाई के लाग्छ?
0: अब आज गोल हान्नै पर्छ मेसीले होइन,
1: 2 गोल हान्नु पर्यो, त पनि
0: गोल हान्नु बित्तिकै अब उसले चाहिँ उसको दाबीदार चाहिँ रहन्छ, गाह्रो त गाह्रो छ होइन, फाइनलमा 2 गोल हान्नु हुने त गाह्रो छ नि त
1: हजुर,
0: किन भन्दाखेरि सेन्टेसन त्यही रणनीति अप्नाउँछ
1: हजुर,
0: मेसीलाई समय दिँदैन किन भने उनीहरूको स्ट्रेन्थ भनेको नि मेसी हो भनेपछि त्यसले त्यो रणनीति गरेर मेसीलाई चल्न नदिएर उसलाई म्यान टु म्यान गरेपछि चाहिँ उसलाई गोल हान्नु अवसर चाहिँ गाह्रो हुन्छ होइन
1: हजुर।
0: तर मेसी भनेको त्यस्तो प्लेयर हो, उसले जस्तै डिफिकल्टिजमा पनि ओभरकम गरेर आउन सक्ने प्लेयर चाहिँ हो कि।
1: धेरैको टिप्पणी चाहिँ के सुनिरहेको छु भने मैले उपेन्द्र मानसिंहजी, जस्तो अब यदि रेफ्रीले फेयर खेलाए, फिफा फेयर भइदियो भने चाहिँ गेम स्पेनले जित्न सक्छ पनि भनिरहेको छन्, के हो यो फेयरको कुरा, के हो रेफ्रीको र फिफाको?
0: अब रेफ्रीको कुराहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि, अब यसपालि त फेयर त 100% 110% नै फेयर हुन्छ क्या
1: हजुर।
0: तपाईँको के मान्यो भन्दाखेरि रेफ्री भार नभएको भने, भार पनि सिस्टम नभएको भए चाहिँ तपाईँले भने जस्तो हुन सक्छ होइन, गल्ती हुन सक्छ रेफ्रीले,
1: तर
0: म्याराथनले हातले गोल हानेर त रेफ्री देखेन नि त
1: हजुर।
0: तर अहिलेको सिचुएसनमा त्यो कन्डिसन चाहिँ आउँदैन, किन भन्दाखेरि अहिले टेक्नोलोजी धेरै एडभान्स भइसकेको छ, भारले चाहिँ हेर्नु न तपाईँ रेफ्रीले डिसिजन नदिएको कुराहरू फेरि स्टप गरेर भारमा चेक गरेर डिसिजन चेन्ज भएको कुरा छ नि त
1: हजुर।
0: त्यसले के देखाउँछ भन्दा एउटा फेयरनेस देखाउँछ क्या यसले। अब फुटबलमा चाहिँ चिटिङ गरेर जित्ने भनेको कल्पनै नगरे पनि हुन्छ
1: हजुर
0: होइन, त्यो कारणले भार सिस्टमले गर्दाखेरि पनि जुन तपाईँले भने जस्तै रेफ्रीको चाहिँ डिसिजन चाहिँ मेरो विचारमा न्युट्रल हुन्छ, रेफ्री भनेको चाहिँ विवादमा आउने चिज हो, त्यो पोजिसन त्यही हो होइन रेफ्रीको
1: हजुर।
0: रेफ्री भनेको विवाद आउँछ नि, जहाँ पनि विवाद आउँछ, तर चाहिँ अहिलेको विश्व फुटबलमा चाहिँ हामी रेफ्रीलाई विवादमा जाने जान मिल्दैन, किनभने त्यो किसिमको टेक्नोलोजी डेभलप भइसकेको अवस्था छ कि अहिले।
1: ओके, अब स्पेनको कुरा गरौँ, यो प्रतियोगिताभरि जम्मा 1 गोल ऊ क्लिन सिट थियो, 1 गोल खाएको छ जम्मा, रक्षापन्थीको हिसाबले त संसारको 1 नम्बर टिम भयो आजको दिनमा, त्यो रक्षापन्थी तिर्न कति सजिलो छ अर्जेन्टिनालाई?
0: अब तपाईँले भने जस्तै खालि त्यत्रो गेममा 1 गोल मात्र खाएको छ भनेपछि उसको गोलकिपर र डिफेन्स एकदम राम्रो छ
1: होइन हजुर,
0: उसमाथि मिडफिल्ड पनि त्यस्तै छ कि, मिडफिल्डको सपोर्ट होइन
1: हजुर,
0: उनीहरूको टिमवर्कै राम्रो छ क्या
1: हजुर,
0: स्पेनको टिमवर्क चाहिँ एकदम राम्रो छ, उनको स्पेन भनेको टिमवर्क हो होइन, सबै पोजिसनमा इक्वेल ब्यालेन्स छ, र त्यसमा पनि अब जुन 1 गोलमा त खाएको जुनै के प्रमाणित गर्छ भन्दाखेरि उसको डिफेन्स लाइन चलित छ होइन
1: हजुर,
0: गोलकिपर डिफेन्स लाइन चलित छ भन्ने कुरा हामीले बुझ्नुपर्छ
1: हजुर,
0: त्यसले बल्लै 1 गोल बेल्जियमसँग मात्र खाएको जस्तो लाग्छ मलाई, त्यो कारणले गर्दाखेरि अब अर्जेन्टिनालाई पनि त्यति सहज हुँदैन
1: हजुर
0: जित्न होइन
1: हजुर,
0: तर अब अर्जेन्टिनासँग त त्यो किसिमको जादू गर्ने कला पनि छ क्या।
1: तर एउटा कुरा, जस्तो खास गरी स्पेन आफ्नो खेल खेल्दाखेरि टिकी टाकाको कुरा हुन्छ, र फ्रान्ससँगको खेलमा यदि म गलत होइन भने उसले लङ पास पनि बडो गजबले खेलेको थियो, टिकी टाकाबाट लङ पास त्यस्तै मजाले खेलेको थियो, र अपोनेन्टले यदि बल लगेको छ भने उनीहरूको 3-4 जना गरेर घेरेर भए पनि त्यसलाई फुत्किनै नदिने, खोसिहाल्ने होइन, त्यो किसिमको उनीहरूसँग मोटिभ, 3-4 जना गएको छ, कम्ती 3 जना गएको छ, बल त अगाडि बढाउनै नदिने, बाध्य भएर त्यो ब्याक गर्नुपर्ने अथवा उनीहरूले खोसेरै लानुपर्ने अवस्था, यस्तो खालको देखिन्छ नि उनीहरूको त, अपोनेन्टमा बल लगो कि आफ्नो कन्ट्रोलमा कसरी ल्याउने, उनीहरू 3-4 जनासम्म गरेर त्यो प्रक्रिया अगाडि चालेको देखिन्छ, अनि त्यस पछाडि उनीहरूको अर्को चाहिँ एउटा घातक खालको काउन्टर प्रेस देखिन्छ होइन, घातक खालको काउन्टर प्रेस छ नि, बलमा धैर्यतापूर्वक पास खेलेर आफ्नो नियन्त्रणतिर र वरिपरि विपक्षी खेलाडीहरूलाई छर्याउने र त्यस पछाडि एकदम काउन्टर प्रेसमा जाने र त्यसपछि गोल लगाउने, यो खालको रणनीति देखिन्छ, र रक्षा पङ्क्ति त उसको एकदम बलियो र मिडफिल्ड एकदम बलियो छ, यो अवस्थामा मेसीमा डिपेन्ड भएको खेलाडीबाट हामी अर्जेन्टिनाको कति अपेक्षा गर्न सकिएला?
0: अब तपाईँले भने अब जुन यो अहिले यो वर्ल्ड कपमा होइन
1: हजुर,
0: विश्वकपमा स्पेनले जुन किसिमको फुटबल खेलिरहेको छ, त्यो टाइप मलाई यो विश्वमा सबैभन्दा

0: युटिफुल खेल्ने चाहिँ खेला छ, युरोपियन फुटबल खेला छ उसले
1: हजुर।
0: जुन तपाईँले जुन अघि भन्नु पनि सिकाएको फुटबल
1: हो,
0: जुन सिकिपाएको फुटबल उसले 2010 चाहिँ एउटा विश्वमा हराएको थियो नि त,
1: उसले
0: चाहिँ उसको चाहिँ जस्तै नम्बर अफ पासेस भनौँ न,
1: सक्सेसहरू
0: होइन, वान टच टू टच वान टच खेल्ने नम्बर अफ पासेस त्योमा एकदम हाई थियो कि उसको
1: एक्युरेसी फेरि उस्तै थियो, एक्युरेसी पनि
0: एक्युरेसी मात्रै थियो, तर 2026 आउँदाखेरि ट्रेन चेन्ज भइसक्यो, टिकटाकिनले मात्र फुटबल खेलेर मात्र बल पोजिसन मात्र राखेर चाहिँ गेम जितेन भन्ने कुरा पनि परमाणित भइसकेको अवस्था छ नि त। त्यो किसिमको त्यो ट्रेन्डलाई उनीहरूले परिवर्तन गर्दै अहिले उनीहरूको त्यो जुन टिकटा खेलेर उनीहरूको ट्रेडिसनली भयो, त्यसमाथि पनि तपाईँले भने जस्तो उनीहरूको लङ पास होइन, ट्रान्जेक्सन भन्छ नि तपाईँको डिफेन्सबाट एट्याकमा जाने ट्रान्जेक्सन गर्ने काउन्टर एट्याक होइन,
1: उनीहरूको
0: विन प्ले होइन कम्बिनेसन प्ले त आउटस्ट्यान्डिङ छ, त्यसमा पनि उनीहरू धेरै प्रगति गरिसकेको अवस्था छ
1: हजुर, धेरै नै।
0: त्यो कारणले पनि तपाईँको अर्जेन्टिनालाई पनि त टफै हुन्छ
1: हो,
0: सजिलो चाहिँ हुन्छ।
1: कति गोल होला यो फाइनलमा तपाईँलाई के लाग्छ?
0: मेरो फाइनलमा चाहिँ 2-1 हुन सक्छ कि जस्तो लाग्छ मलाई।
1: अर्जेन्टिना 2-1 स्पेन
0: हजुर,
1: त्यो के कम ब्याक गरेर अर्जेन्टिना आउँछ? अर्जेन्टिनाले फेरि सुरुमा गोल लगाएको देखिएन यसपटक, गोल खाने अनि त्यसपछि कम ब्याक गर्ने हो,
0: आएको बल पेनाल्टी मिस गरेर छ नि त अर्जेन्टिनाले
1: हजुर,
0: त्यही पनि उसलाई लकै साटिरहेको छ क्या, किन भन्दाखेरि नर्मली एउटा टिममा एउटा गेममा एउटा पेनाल्टी मिस हुनु भनेको त्यो टिमको मोरल डाउन हुनु क्या, तर अर्जेन्टिनाको त्यो चाहिँ छैन, त्यसले मिस गरे पनि त्यसलाई नै सबैले प्लेयरहरूलाई चाहिँ मोटिभेट गरेर फेरि गोल निस्किन्छ भन्ने किसिमको त्यो टिम वर्क चाहिँ त्यसमा चाहिँ देखेको छ।
1: कमजोर पक्ष तपाईँ के देख्नुहुन्छ दुई टिमकै कमजोर पक्ष?
0: कमजोर पक्ष भनेको चाहिँ अब मेरो विचारमा अर्जेन्टिनाको चाहिँ अब अलिकति सुरुमा नै उनीहरूले त्यति अफले अलिक इजी खेलेको देखिरहेको छु मैले होइन
1: हजुर,
0: गोल आएको नि त
1: हजुर
0: होइन, अब त्यो माथि नै गोल किपर पनि टप गोल किपरै होइन
1: हजुर,
0: त्यही भएर गोल चाहिँ उसले गोल खाइरहेको छ, त्यो हिसाबमा 5 गोल खाइसकेको छ उसले होइन,
1: हो 7 म्याचमा 5 गोल खाइसकेको छ, यता 7 म्याचमा एउटा मात्र गोल खाएको छ स्पेनले हजुर,
0: यो हिसाबले चाहिँ अलिकति डिफेन्स अलिकति कमजोर चाहिँ देखेको छ होइन
1: हजुर,
0: तर स्पेनको चाहिँ त्यही हो, पाएको अपर्च्युनिटी चाहिँ अब मिस गरेन भने चाहिँ स्पेनले पनि यसपालि नयाँ रेकर्ड राख्न सक्छ कि जस्तो पनि मलाई लाग्छ है,
1: स्पेनले पनि नयाँ रेकर्ड राख्न सक्छ,
0: राख्न सक्छ, अब यो
1: 2010 पछाडिको ऊ अर्को एउटा च्याम्पियन बन्न सक्छ,
0: एकदम त्यो सम्भावना पनि छ, हामी चाहिँ फुटबलमा हामीले जुन कल्पना गर्ने भन्दा पनि अर्को नतिजाहरू आइरहेको छ नि त होइन, त्यो भएर अब फुटबलमा यसले नै ठ्याक्कै जित्छै भन्ने पनि भन्नै गाह्रो छ कि, 90 मिनटको गेम छ, यति तनावले हेर्नुपर्छ हामीले होइन, पहिला भए कसो हुने भने ए यसले जित्छ आज भन्ने चाहिँ हामी अनुमान लगाउन सक्थ्यौँ क्या पहिला, अहिले आधुनिक फुटबल त यस्तो गाह्रो भइसक्यो हामीलाई अनुमान लगाउने पनि, एउटा अनुमान लगाएर हुन्छ एउटा नतिजा यता आइरह हुन्छ होइन, पहिलाको गेम हेरेर हामीले अर्को गेमलाई हामीले एनालाइसिस गर्छौँ, त्यो पहिला गेम भन्दा अर्को गेम खेल्ने नै तेल हुन्छ कि तपाईँको
1: लङ रेन्ज टार्गेटमा तपाईँ को हाबी भएको देख्नुहुन्छ, जस्तो अर्जेन्टिना सम्झियो भने 19 गोल गरेको छ पेनाल्टी क्षेत्र बाहिरबाट उसको लङ रेन्ज गोल मलाई लाग्छ 5 वटा जति हो क्यार, जबकि स्पेनले 6 गोल कम गर्दा 6 गोल नै खाएको छ क्यार, यो लङ रेन्ज एट्याकमा तपाईँ को बढी हाबी भएको देख्नुहुन्छ, ल्याटिन अमेरिका वा युरोप?
0: लङ रेन्जमा चाहिँ उनी अमेरिका नै राम्रो देखेको छ होइन
1: हजुर हजुर,
0: अर्जेन्टिना राम्रो देखेको छ
1: हजुर,
0: तर कम्बिनेसन प्ले गरेर बोल गर्नेमा चाहिँ युरोपियन चाहिँ हाबी छ,
1: त्यसमा यो एउटा थ्रिलर हुन सक्छ, विश्वकप फाइनलिस्ट विश्वकप विजेता र युरोपियन च्याम्पियन विजेता बीचको आम्ने सामने एउटा
0: हो, यो त एकदमै फाइनल चाहिँ एकदमै बेस्ट गेम नै हुन्छ जस्तो मलाई लाग्छ,
1: अहिलेसम्मको 14 म्याचमा 6-6 जित 2 बराबरी भन्ने तथ्याङ्क पनि आएको छ क्या, तपाईँ स्मरणका हिसाबले यो विश्वकप अविस्मरणीय के इस्युमा के विषयमा छन्, कुन कुन घटना हामीले बिर्सनै नहुने विषय बनेका छन्?
0: मलाई चाहिँ यसपालि एउटा चाहिँ नम्बर अफ गेम नै धेरै भयो होइन, किन भन्दाखेरि
1: 35 बाटमा 48
0: पुगेको नि, त्यो पनि एउटा चाहिँ एघडी भयो होइन विश्वकपमा
1: हजुर,
0: अनि त्यसपछि आएर तपाईँको धेरै उमेर भएका, किनभने फुटबलमा के हाम्रो त्यसमा चाहिँ के थियो भन्दाखेरि फुटबलमा चाहिँ त्यो फिजिकल गेम भएको हुनाले चाहिँ एउटा सडन एजपछि खेल्न सक्दैन भन्ने एउटा चाहिँ ऊ थियो क्या फुटबलमा चाहिँ
1: हजुर,
0: उमेर गइसकेपछि खेल्न सक्दैन भन्ने थियो कि, नेपालमा पनि हामीलाई त्यही हो कि 32-33 वर्ष भएपछि अब पुरै खेल्न सक्नु पुरो भयो भनेर फाल्ने चलन छ क्या, तर यो विश्वकपले चाहिँ एउटा के चाहिँ प्रमाण गर्यो भन्दाखेरि एजले पनि यो खेलमा चाहिँ असर नपर्ने भन्ने कुरा चाहिँ प्रमाणित चाहिँ गर्यो
1: होइन,
0: तपाईँको हेर्नु न मोस्ट प्लेयर 41 प्लेयरले खेल्दा छ एजले होइन, त्यो भनेको त्यो भन्दाखेरि फुटबल चाहिँ यो एजले मात्र फरक पार्दैन भन्ने कुराहरू पनि एउटा चाहिँ मैले यो विश्वको अपार्ट चाहिँ सिकेँ होइन, र अर्को चाहिँ यो जुन गेमको पेस छ नि तपाईँको यति फास्ट चाहिँ भइसकेको अवस्था छ कि फुटबल अहिले
1: हजुर,
0: यदि भए नभएको चाहिँ यो चाहिँ धेरै टिमहरू गलत रेफ्रीको गलत निर्णयले गर्दाखेरि हार्ने सम्भावना पनि मैले देखेँ कि के भन्दा रेफ्रीले त्यो जर्नी गर्न नसक्ने त्यस्तो फ्लक्स भइसक्यो गेम होइन लाइन्स मानले अगाडि अफसाइड त्यो तपाईँ हेर्नु न फ्र्याक्सन अफ सेकेन्डले त्यो अफसाइड त्यो भाडे देखाएर त त्यस्तो त ह्युमानले त मान्छेलाई त्यो त त्यो उयो गर्न सक्दैन आइडेन्टिफाई नै गर्न सक्दैन त्यस्तो फास्ट थिए तर गेम त्यो चाहिँ मैले एउटा चाहिँ यो वर्ल्ड कपमा चाहिँ देखेँ होइन
1: हजुर
0: त्यो चाहिँ त्यो देखेर अब अर्को भनेको त्यो अलिकति मलाई अझ चित्त नबुझेको चाहिँ यो यो ब्रेक के यो के अरे हाइड्रेसन ब्रेक के
1: हजुर हाइड्रेसन ब्रेक
0: यो हाइड्रेसन ब्रेक भनेको पाँच पाँच पहिला कुलिङ ब्रेक थियो होइन
1: हजुर
0: अब यो कुलिङ ब्रेक भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँको 33-34 डिग्री भन्दा माथि जुन हाई टेम्परेचरमा खेल्छ नि
1: हजुर
0: त्यसलाई एकदम ऊ हुन्छ भनेर खासमा कुलिङ ब्रेक दिने चाहिँ फिफाले निकालेको हो होइन
1: हजुर
0: तर अब अमेरिकामा चाहिँ त्यस्तो वेदर पनि त्यति ऊ पनि छैन होइन
1: हजुर
0: तर त्यो दिन्द पनि जस्तो लाग्छ मलाई त्यो किन हाइड्रेसन ब्रेक यो त्यो पनि एउटा हुन्छ त्यसले हाइड्रेसन ब्रेकले चाहिँ जुन गेमको जुन जुन
1: मोमेन्टम नै चेन्ज
0: चेन्ज भएको छ क्या तपाईँले याद गर्नु पर्ला यस्तो मोमेन्ट खेल्दा हुन्छ हाइड्रेसन ब्रेक हुन्छ तिन मिनटको ब्रेक हुन्छ त्यो आउँदाखेरि त्यो ठ्याक्कै त्यो पेसी घटिएको अर्को टिमले खेल्दा त्यो त्यो पनि एउटा अलिकति त्यो भन्नु नि त्यो हाइड्रेसन ब्रेकले पनि मलाई अलिकति टिममा चाहिँ असर पुगेको छ मैले यही चिजहरू खास मैले यो विषय कपडा त्यसले गर्दा सिकेको
1: हजुर अब तपाईँलाई अन्तिम मेरो प्रश्न चाहिँ तपाईँलाई के लाग्छ मेसी युग र रोनाल्डो युग त करिब सकिएको देखिन्छ अबको विश्व चाहिँ फुटबल चाहिँ एम्बापे वा लमिन यामालहरूका पछाडि घुम्ने देख्नुहुन्छ एम्बापे त सर्वकालीन सबैभन्दा बढी गोल लाउने खेलाडी पनि बनिसके हेर्नुहोस् 22 गोलको कीर्तिमान
0: हजुर हजुर अब यो तपाईँ यस्तो हुन्छ कि समय भनेको गतिशील हुन्छ होइन परिवर्तनशील हुन्छ
1: हजुर
0: किनभने सबैको एकै सबै एउटै मान्छे हाबी हुन पनि सक्दैन होइन अब त्यो हाबी भएको जस्तै अब एकदम रियलमा मात्र हुन्छ तपाईँ मेसी जस्तो होइन रोनाल्डो जस्तो मान्छे विश्वमा एउटा भनौँ न विश्वै फुटबलमा हराएको मान्छेहरू चाहिँ यिनीहरू हुन्छ होइन यिनीहरू छ अब युग भनेको अब भनौँ न अब मेसी त लगभग अहिले 39 वर्ष लागिसकेको अवस्था छ होइन तर अब हामीले जुन मेसीले अर्को वर्ल्ड कप नखेल्ला भन्ने पनि भन्न सकिँदैन क्या किन भन्दाखेरि जुन उसको डिसिप्लिन छ उसको जुन टिमकोमा टिमको डेडिकेसन छ उसको अनुशासन होइन
1: त्यसले
0: गर्दाखेरि उसको फिजिकल मेन्टेनेन्सले गर्दाखेरि उसले अर्को वर्ष पनि धाउँछ जस्तो लाग्छ मलाई यसपालिको गेम हेरेर होइन तर अलिकति 4 वर्षमा चाहिँ अलिकति अब उसले मेन्टेन गर्नुपर्ने हुन्छ तर यो उनीहरू त मेन्टेन गरिरहेको छ प्रोफेसनल कोच खेल्नेहरू भयो होइन त्यो चाहिँ अलिकति लाग्छ अब तपाईँले भने चाहिँ अबको दिन भनेको अब यिनीहरूले कमालहरूको एक दिनै जस्तो मलाई लाग्छ अब
1: तर अब मेसीको लागि त तपाईँको सुझाव के हो तपाईँ आफू पनि एउटा रिटायर भएको हिसाबले मेसीको लागि त यदि यो पटक उनी च्याम्पियन भयो भने त उनको सबभन्दा ग्रेसफुल एक्जिट त यही बेला हो नि उनले त रिटायर लिनु सबभन्दा राम्रो होला नि होइन र एउटा कीर्ति बस्छ लगातार दुई पटक वर्ल्ड कप जित्ने पेले पछाडिको एउटा कीर्तिमान
0: सबै खेलाडीहरूको इच्छा नै कस्तो हुन्छ भन्दाखेरि आफू खेल न अब भन एउटा आफ्नो खेल जीवनको अन्तिममा आउँदाखेरि खेलाडीको चाहना के हुन्छ भने मैले मेरो देशको लागि एउटा अन्तिम एउटा चाहिँ टुर्नामेन्ट जिताएर म चाहिँ रिटायरमेन्ट चाहिँ लिन पाए हुन्थ्यो भन्ने त्यो चाहिँ सबै खेलाडीहरूको चाहिँ त्यो इच्छा हुन्छ क्या इभन मैले रिटायरमेन्ट लिँदाखेरि पनि मैले एउटा चाहिँ भनौँ न तपाईँको एएफसी प्रेसिडेन्ट कप जुन टिस्टाबाट खेलेँ होइन नेपालमा
1: हजुर
0: त्यो बेलामा यस्तो एउटा फुटबलको माहौल थियो म टिस्टाबाट खेलेको थिएँ होइन
1: हजुर
0: त्यो त्यो खेल मैले फाइनलमा त पुऱ्याउन सकेन सेमी फाइनलमा हामी टाइब्रेकरसँग हारे होइन
1: हजुर
0: रसियन टिमसँग हामी हारे
1: हजुर
0: त्यो टिमको त्यो माहौलमा पनि मैले त्यसलाई टिम जिताउन नसक्दाखेरि त्यो माहौलमा मैले चाहिँ अब फुटबल चाहिँ एउटा यस्तो माहौलमा चाहिँ मैले एउटा सन्यास लिनुपर्छ भन्ने एउटा निर्णय गरेर नै मैले त्यो बेलामा
1: प्रति मान्छे कति याद गर्छ एएफसी प्रेसिडेन्ट कप हो खेल्दा होस् वा नेसन टिमबाट खेल्दा होस् वा थ्री स्टारबाट तपाईँ खेल्दा होस् धेरैका मानस पटलमा उपेन्द्र मान सिंहको एउटा छाप चाहिँ बसेको छ
0: त्यस्तो अब सेफ ल्यान्डिङ गर्न खोज्छन् होइन मेसीको हजुरले भने जस्तै मेसी पनि त्यही हो अब मेसीले पनि अब यसपालि जित्यो भने त तपाईँको भने जस्तै होइन इतिहासमा इतिहास पर्छ र उसले चाहिँ एउटा रिटायरमेन्ट लिनको लागि पनि अर्जेन्टिनाले चाहिँ यसपालि वर्ल्ड कप चाहिँ जितोस् भन्ने म चाहिँ शुभकामना दिन चाहन्छु यत्रो एउटा महान खेलाडी होइन
1: हजुर
0: त्यसको लागि राम्रो एउटा चाहिँ होस् भन्न चाहन्छु
1: हस् तपाईँलाई धेरै धेरै धन्यवाद
0: हजुरलाई पनि धेरै धन्यवाद
2: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो

0: सम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501775, 9841906669, 9864141788।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224444,
8: 9840378493। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार, सिन्धुली।
9: हे हत्तेरिका यो पसलमा धागो सकिएर पनि बर्बादै भयो। मान्छेले पनि फोन गरेर दिक्क लाइसके। यता कपडाको चाङ पनि त्यतिकै भइसक्यो। अब यो ठाउँमा राम्रो धागो पाउने पसल कतै देख्दिन, कहाँ जाने होला?
10: न्यू धागो पसल,
11: यो एउटा भक्कु मेसिन पनि थुप्रो भइसकेको छ। अब एउटा मेसिन, कपडामा लगाउने आइरन र कैची पनि चाहिएको छ। यो सबै पाइने ठाउँ कहाँ होला?
10: न्यू धागो पसल
11: होइन, जे सोधे पनि न्यू धागो पसल, न्यू धागो पसल भनेछ के भन्यायो?
10: तपाईँहरू सबैको समस्याको समाधानका लागि मन्थलीको कृषि विकास बैंक बसेको घरमा रहेको न्यू धागो पसलमा जाने भनेर भन्या नि।
12: हजुर, यहाँ विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू काठमाडौँकै मूल्यमा आधुनिक डिजाइनमा भनेकै समयमा सिलाइनुका साथै विवाह, व्रतबन्ध, पास्निका ड्रेस र मगर ड्रेस, विवाहको मेहेन्दी फंक्सनमा लगाउने ड्रेस भाडामा पनि पाइन्छ। अनि विभिन्न प्रकारका धागो, सिलाई मेसिनका सम्पूर्ण पाठ पूर्जाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
13: प्रोप्राइटर दिपेन्द्र नेपाली, सम्पर्क 9844-1379-40।
10: न्यू धागो पसल, कृषि विकास बैंक, बसेको घर, मन्थली एक रामेछा।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: होइन हजुरबुबा, झोला बोकेर हिँड्नुभयो त? सहर जान लाग्नुभयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त

0: भएको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4854114 मा सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
7: आइए, रात को 9 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486748403, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू,
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू
12: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
12: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
7: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
7: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
7: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल, रामेछाप।
8: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
8: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
8: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउनभित्र राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ। समूहको सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले श्रावण महिनाभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको बताउनु भएको। कंग्रेसको आन्तरिक विवादले उग्र रूप लिइरहेका बेला निवर्तमान सभापति देउवा समूहले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको। यसैबीच नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउन 6 गते विविध स्मृति दिवसको कार्यक्रम छुट्टै गर्न नेता प्रकाशमान सिंहको संयोजकत्वमा छुट्टै समिति बनाएको छ। समूहले आइतबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम गर्न सिंहको संयोजकत्वमा समिति बनाइएको जानकारी दिएको हो। प्रतिनिधि सभामा रहेको नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 माथि विभिन्न राजनैतिक दलका 18 जना सांसदले 77 संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमले 2083 को नियम 114 बमोजिम दर्ता भएका संशोधन प्रस्तावहरूलाई सभामुख डोल प्रसाद अर्यालले स्वीकृति गर्नुभएको छ। संशोधनकर्ता सांसदहरूले मुलुकको केन्द्रीय ब्याङ्कलाई प्रविधि मैत्री बनाउन, डिजिटल ब्याङ्किङ, केन्द्रीय ब्याङ्क, डिजिटल मुद्रा, क्रिप्टो करेन्सीको नियमन, संचालक समितिको संरचना र योग्यता जस्ता महत्वपूर्ण विषयहरूमा परिमार्जनको माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 विधेय निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बासकोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयले निर्देशन दिनुभएको छ। यसैबीच महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। वृद्ध भत्तासहित सामाजिक सुरक्षा भत्ताका लागि असोजभित्र परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ। जसमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरूले सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 बमोजिम असोज मशान्तभित्र सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गराउनुपर्ने उल्लेख छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई नवीकरणका लागि साउन मशान्तसम्मको समयसीमा तोकेको छ। डीडीसी केन्द्रीय कार्यालय लैन्सोरले सूचना जारी गर्दै नवीकरणका लागि साउन मशान्तसम्मको समयसीमा तोकेको हो। गत आर्थिक वर्ष 2082-83 मात्रै नेपालबाट करिब 8 लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार कुल 7,92,187 जनाले श्रम स्वीकृति नयाँ र पुनः लिएका थिए, जसमा 6,97,096 जना पुरूष र बाँकी महिला छन्। अर्थात 2081-82 को तुलनामा गत आर्थिक वर्ष विदेशीको संख्या 47,079 ले कमी आएको देखिएको छ। लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो 4:30 जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको हो। साउनको दोस्रो सोमबार साउन 11 गते सांसद डाक्टर कृष्ण हरिबुढा थोकीले रामेछापका सरकारी कर्मचारीसँग छलफल तथा अन्तर्क्रिया गर्ने हुनुभएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारीलाई पठाइएको एक पत्र सार्वजनिक गर्दै व्यवस्थापन गर्न आग्रह समेत गर्नुभएको छ। 21 फागुन 2082 सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेका माधव ढुङ्गेलाई पराजित गर्दै निर्वाचित बनेपछि एकपटक जिल्ला स्थानीय तहका जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गर्नुभएका सांसद बुढा थुकीले नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआत भएसँगै कर्मचारीहरूसँग छलफल तथा भेटघाट गर्न लागेको जानकारी गराउनु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 9,46,500 रूपियाँ राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख बालकृष्ण प्रधानको अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लंघन गर्ने 9,941 सवारी साधन कार्यवाहीमा पर्दा मुक्त राजस्व संकलन भएको। गत आर्थिक वर्ष 2081-82 जिल्ला ट्राफिक प्रहरी कार्यालयले 1,19,79,017 रूपियाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा यस वर्ष करिब 20 लाख रूपियाँले राजस्व घटेको देखिएको छ। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गएको छ। दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका वडा नम्बर 6 नेरपाकी 43 वर्षीय शान्ता राई र केपिलाकस गढ़ी गाउँपालिका 4 बाक्सिलाका 71 वर्षीय परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारका पछिल्ला निर्णयहरूको विरोध गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न, राष्ट्रिय स्वाधीनतासँग जोड़िएका विषयमा पुनर्विचार गर्न तथा नामगेल स्कूल बन्द गर्न माग गरेको छ। संगठनका उपाध्यक्ष डीबी बुढा थोकी र महासचिव उषा किरण आजाद कामीद्वारा आइतबार जारी प्रेस वक्तव्यमा सरकारले शिक्षा स्वास्थ्य राइड सेयरिङ तथा विद्युत सेवामा कर लगाएर विद्यार्थी र आम जनतामाथि आर्थिक भार थपेको आरोप लगाइएको छ। अहिले काठमाडौँ स्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आइतबार अपरान्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधारणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढ़ीको जोखिम हटेको छ। विभागका अनुसार आज अपरान्न गौरीघाटमा बागमती नदीको पानीको सतह 2.41 मिटर पुगेको थियो, जुन नदीको पानीको तह 2.1 मिटर माथि सतर्कता तह हो। विभागको बाढ़ीविद सरस्वती विष्टले नदीको बहाव घट्दो क्रममा रहेकाले चिन्ता लिन नपर्ने बताउनुभयो। प्रहरीमा निरीक्षक आईजीपी दानबहादुर कार्के थाइल्याण्ड प्रस्थान गर्नुभएको छ। बैंककमा आयोजना हुन लागेको ठगी केन्द्र र अन्तर्देशीय संगठित अपराध सम्बन्धी एफबीआई क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार आईजीपी कार्के त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रहरीले कुलेश्वरमा गोली चलाएर लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले आइतबार गोली हानेर दुईजनालाई नियन्त्रणमा लिएको। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो। दुवैजनाको घोडामुनि गोली लागेको छ। प्रहरी टोलीमाथि नै आक्रमण तथा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्यूरोका एसपी दुर्गा रेग्मीले जानकारी दिनुभएको छ। हस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो फेरि भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रोताज महत्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

नमस्ते हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रममा समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक सांगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँको मेटुको ढुकढुकी भर्खर 14/15 लागेको छिटो श्रीराज महत आज पनि उपस्थित भइसकेको छु। तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि हामी यसलाई आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस देहोरी। हामी हप्ताको साथै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ। तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्छौ। त्यस्तै गरेर लेख रचनाहरू पनि वाचन हुनेछन् भने साथमा रमाइला चटपटी कुराहरू पनि हुनेछन्। कार्यक्रममा सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथ मेसेज गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ। ओके, सुनेर साथ दिनुहोला पनि भन्न चाहे है। रातको समय छ 10:15 गइसकेको छ। यस समयमा हामी तपाईँको माझमा उपस्थित भएका छौ मिठा रमाइला कुराकानी गर्नको लागि भन्दै ढिला नगरिकन यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु। तपाईँको माझमा मिठो एउटा गीत राखेर त्यसपछि आउँछु म। यति बेलाको समयमा जुनमा पनि दाग छ, नसम्झेको दिन छैन, होइन न जुनमा

निदाक सरांजी खाना निटिका उनको आवाज नहीं गीत यदि तपाईको माझमा तपाईलाई समय राख्न चाहन्छु लाई शब्द लालकुमार बरालको रहेको छ भने संयुक्त लक्ष्मी प्रसाद ओखेलको रहेको छ तपाईँको माझमा यो मिठो गीत कार्यक्रमको शुरूआतमा

जुनमा पनि दाग्छ न सम्झेको दिन छैन न रहेको रात छैन तिम्रै माया लाग्छ। यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। भर्खरै सुन्नुभयो रामजी खाडन टिकापुनको सुमधुर आवाजमा रहेको गीत जुनमा पनि दाग्छ। कार्यक्रम समाज दोहोरी अनिहार भइराखेको छ। आवाजमा म श्रीराजमा छु। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुन्दै हुनुहुन्छ भने अर्को तामाको स्याफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ भने अनलाइनका थुप्रै माध्यम छन्। यति बेला ती माध्यमबाट पनि देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ भने प्रत्यक्ष रूपमा टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ हेरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नेछु अनि लेख रचनाहरू वाचन गर्नेछु अनि साथसाथै यदि कुनै गीतहरू सुन्न मन छ भने रोजेर पठाउनु भएको छ रोजाइमा पार्नुभएको छ भने पनि ती गीतहरूलाई पनि स्थान दिनेछु पनि भन्न चाहे। यति बेला म म्यासेजतर्फ लाग्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेज यति बेला वाचन गर्न चाहन्छु। केही म्यासेजहरू प्राप्त भइसकेका छन्। सौरभ केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। बाक्सर नगरपालिका 8 को मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि घरमा हुनुहुन्छ श्रीमती। अनि त्यस्तै गरेर छोरालाई सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मलाई म्यासेज पठाउनु भएको छ हुनुहुन्छ यति बेलाको समयमा यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ बुद्ध वज्राचार्य हुनुहुन्छ। म त स्पेन हो है भन्नुहुन्छ, वर्ल्ड कप फाइनल चल्दैछ आज, स्पेन हो पक्कै पनि स्पेन हो होइन, अर्जेन्टिना पनि हुनुहुन्छ होला प्रायः जस्तो। अब महाभिडन्तै छ है, कसले जित्छ के कसले लान्छ वर्ल्ड कप, यसपालिको वर्ल्ड कप कसले जित्छ भनेर भन्न सकिने अवस्था छैन अहिलेसम्म जस्तो लाग्छ मलाई। अनएक्सपेक्टेड चिजहरू भइरहेका छन्। सो समर्थन आआफ्नो छ होइन, मलाई पनि मनपर्ने टिम रहेको छ स्पेन है। ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। अमिना हुनुहुन्छ, अमिना सुनार कार्यक्रम सुन्दैछु भन्नुहुन्छ दोलखाबाट। मिठो मनिषा मगर पी प्यारी सुशीला विश्वकर्मा मायालु सावित्रा छेत्री दादा राजघले मगर त्यस्तो विवास कुलुङ पृथक तिलक विष्ट रत्नबहादुर थापा टेकु छेत्री बुद्ध वज्राचार्य गाला बिरमान सुनवार कुमार प्रजा नवराज श्रेष्ठ माया निरुता योजन सुनिता लामा त्यस्तो गरेर कविता कथानी त्यस्तो गरेर एलिसा लिम्बु अर्पल रोशनी सरस्वता पोखरेल किराती अञ्जना धनुगजमेत लगायत सबैमा सम्झना है माया छ भन्नुहुन्छ भने प्रकाश त्यस्तो हुनुहुन्छ। दाई नमस्ते, सन्चय हुनुहुन्छ अनि खाना खानुभयो, एकदम राम्रो चलाउनुहुन्छ है कार्यक्रम दाई। कति बेला कार्यक्रम आउँछ भनेर मैले पर्खेर बसेको छु है दाई भन्नुहुन्छ। हजुरलाई दाई विमल राज छेत्री र विमल कुमारी बिमा कुमारी दुरा लेख्नु भएको होला, विमल कुमारी दुराको ल्याउन रुमाल ल्याऊ भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। अनि साथसाथै यो गीत चाहिँ सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। दाई हिजो त हजुर त 1 र 17 सम्म बस्नु भएको छ त हजुर त भन्नुहुन्छ, मतलब 1 र 17 भनेको मैले 11:30 बजेसम्म कार्यक्रम थियो हिजो होइन, 11:30 बजेसम्म कार्यक्रम लगेको थिएँ मैले, सञ्चालन गरेको थिएँ। 1 र 17 भनेको बुझिनँ मैले हजुर। ठिक छ दाई, दिनभरि कता जानुभयो भन्नुहुन्छ त्यतिर हो। त्यस्तै दाई आज तिजका गीत गाउनु होला है भन्नुहुन्छ, मेरो स्वर यस्तो छ हेर्नुहोस् प्रकाशजी होइन। दाई मिल्छ भने पशुपति शर्मा र देवी घरती मगरको तिजको गीत राखिदिनु होला है भन्नुहुन्छ, यसमा सरी भन्न चाहे। यो कार्यक्रम फर्म्याटभन्दा बाहिर जान चाहन्न र चाडपर्व आउनु कहिले हो कहिले त्योभन्दा अगाडि म गीत राख्न चाहन्न पनि भन्न चाहे होइन। तिज भदौ 29 छ, साउनदेखि तिजका गीत बजाएर 28 गतेतिर तिज छ, अहिलेदेखि तिजका गीतहरू बज्दैनन्, कहीँ पनि बजेका छैनन्, तपाईँले होइन अन्य माध्यमबाट मात्र सुन्न सक्नुहुन्छ जस्तो लाग्छ। सो नियमभन्दा बाहिर नजाउँ पनि भन्न चाहे प्रकाशजी, यति कुरा बुझ्दिनु होला। तपाईँ कुनै पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अनि कार्यक्रमको फर्म्याट बुझ्नु भएको छ भने, बुझ्नु भएको छैन भने मैले 1 हप्ता जति भनिरहेको छु कार्यक्रममा तिजका गीतहरू अहिले बज्दैनन्, दसैँका गीतहरू पनि अहिले बज्दैनन्, दसैँ आउँदाखेरि मात्र बज्ने हो। जतिखेर चाडपर्व हुन्छ त्यति बेला गीतहरू राख्दाखेरि मजा आउँछ,
होइन त्योभन्दा अगाडि तिजका गीतहरू राख्ने होइन तिज अब दसैँको गीतहरू अहिलेदेखि राखेँ राख्ने बजाउने त्यो भन्ने हुन्न जस्तो लाग्छ. जुन समय हो त्यो समय उपयुक्त हुन्छ जस्तो लाग्छ. त्योभन्दा बाहिर जानुहुन्न जस्तो लाग्छ. सो नियम परिधिभित्र रहेर राख्नुपर्छ जस्तो लाग्छ. र त्यस्तै गरेर त दाइ मलाई श्रीधर पौडेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. इन्डियाबाट नेपाल गएर अर्घ खाँच्यो भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. मिडिया प्रेमी निर्मला ओनेम हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. इन्द्रा चामलिङ राई कमला ओनेम, त्यस्तै गरेर जीवन सुब्बा टिकराम सुना रत्नबहादुर थापा रामलाल सुमन लक्ष्मण मगर कुमार प्रजा मिसिङ रेवत सन्देश गुरुङ कमला मुखिया एक्सन विराज राई लक्ष्मी छेत्री भूविश्रेष मगर आशिष नयन बस्नेत भुवन सुन्दास दीपक मगर अनि मुना मुखिया दाई कमल श्रेष्ठ वसन्त श्रेष्ठ अरूण भण्डारी मनिता मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. मलाई यति बेला हेर्दै पनि हुनुहुन्छ नीता योगी हुनुहुन्छ. नमस्ते दाई, आज विष्णु माझी र पुष्कल शर्माको मुटु जलाई जलाई भन्ने बाका राखिदिनुहोस् ल भन्नुहुन्छ. राख्ने कोसिस चाहिँ म गर्छु पनि मैले सायद होइन. त्यस्तै गरेर यति बेला मेसेज प्राप्त भएको छ मलाई. शिला अधिकारीजी पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ धनुगजमेर हुनुहुन्छ. गाउनु होला है, गाह्रो छ भन्नुहुन्छ धनुजीले. ज्याका मेरो साथी पनि हुनुहुन्छ, के छ खबर? नमस्ते साथी भन्नुहुन्छ. ठिक छ, राम्रो छ हजुर, के छ के हुँदैछ? धनुगजमेरजी नमस्कार भन्नुहुन्छ. नमस्कार हजुर, स्वागत छ हजुरलाई ल लाइभमा पनि. मैले साहिराबहादुर पनि हेर्दै हुनुहुन्छ, साथमा लाइक गरिराख्नु भएको छ. राजेन्द्र श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. राजेश श्रेष्ठ हुनुहुन्छ सरी पकरवासबाट, सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन. भन्दा भन्दै नाम कता चाहन्छ सरी उच्चारण. ठिक छ, त्यस्तै गरेर यति बेला कहिलेकाहीँ माया प्रेमका कुराहरू पनि जोड्ने गर्छु कि. अघि मैले भर्खर एउटा गीत राखेको थियो, नरोएको रात छ अरे नसम्झेको दिन छैन तिम्रै माया लाग्छ, यस्तै यस्तै होइन. कहिलेकाहीँ तिम्रो याद नलिनु भन्नु त केवल ओठको बहाना मात्रै रहेछ, किनकि यो मनले तिमीलाई नचाहँदा नचाहँदै पनि हर पल सम्झिरहँदो रहेछ. नरोएको रात छैन, नसम्झेको दिन छैन, तिम्रै माया लाग्छ भने चाहिँ हो. साँच्चै तिम्रो माया यसरी बस्यो कि अब यसलाई न त मेटाउन सकिन्छ न त लुकाउन नै सकिन्छ. दिन त होइन, दिन त जसो तसो संसारको भिडभाडमा कामको व्यस्ततामा र ओठमा एउटा नक्कली मुस्कान सजाएर बितिहाल्छ. तर जब साँच पर्छ चारैतिर सुनसान हुन्छ र म आफ्नै एकान्तमा आइपुग्छु नि, तब तिम्रा ती यादहरू बाढी आए झैँ ओरिएर आउँछन्। म के गरौँ, तिमीसँग बिताएका ती पलहरू, ती साना साना कुराहरू र तिम्रो त्यो मिठो हाँसो आँखाभरि घुमिरहन्छन्। म के गरौँ, सिरानी भिजाएर रुनु मेरो रहर होइन, तर तिम्रो अभावले मुटु यसरी भारी गराइदिन्छ कि आँसु रोक्न खोज्दा खोज्दै पनि खसिहाल्छन्। त म के गरौँ, कतै सुनेको थिएँ समयले हरेक घाउनेको पार्छ, तर जति समय बित्दैछ तिम्रो यादको गहिराइ झन् बढ्दै गएको महसुस हुन्छ। तिमी टाढा भए पनि यो मनको मन्दिरमा तिम्रो स्थान जस्ताको तस्तै छ। तिमीले मलाई कसरी लियौ त्यो तिम्रो कुरा भयो, तर मेरो लागि तिमी हिजो पनि सर्वस्व थियो, तिमीलाई सर्वस्व ठानेको थिए, आफ्नै बनाउन खोजेको थिए, हर सम्भव प्रयास गरेको थिए, र आज पनि विशेष छौ र भोलि पनि विशेष रहनेछौ। चाहे जतिसुकै कोसिस गरौँ र मनलाई तिम्रो मायाबाट अलग गराउनै सकिन, किन तिम्रो खुसी नै मेरो खुसी हो भन्ने चित्त बुझाउन खोज्छु, तर फेरि यो मन पापी भइदिन्छ र तिम्रै सामिप्यता खोज्न थाल्छ। थाहा छैन यो पर्खाई कहाँ पुगेर टुङ्गिने हो, तर
जबसम्म यो धड्कन चल्छ तबसम्म तिम्रो सम्झना र तिम्रो माया यसरी नै जीवित रहनेछ बुझ्यो भनेर भन्न मन लाग्छ कहिले काहीँ होइन कुराकानी गर्न मन लाग्छ कहिले काहीँ अनि भन्छु म कहिले काहीँ यस्ता कुराहरू गर्छु म कहिले काहीँ यति बेला मेसेज तर्फै लाग्छु म मलाई मेसेज पठाउनु भएको छ हिराबहादुर लगाई हुनुहुन्छ शुभरात्रि श्रीराज र कार्यक्रम सुन्दैछु बुटौलबाट मौसम अहिले 9 बजेदेखि ठुलो पानी पर्दैछ हावाहुरी गडाङ गुडुङ बत्ती जाने आउने भइराखेको छ भन्दै हुनुहुन्छ मौसमै यस्तो छ है अहिले सबैमा सम्झना भन्न चाहन्छु भन्नुहुन्छ कल्पना साम्पाङ हुन्छ सन्चय मिल्छ दाई भन्नुहुन्छ मिल्छ भने क्षितिज पारियनको बस्तीमा भन्ने गीत राखिदिनुहोस् ल प्लिज भन्नुहुन्छ प्यारो मान्छे दिलपाली शर्मिला राईले चाहिँ गेटोल सुन भन्नुहुन्छ भने मामु अञ्चल हात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ यज्ञ लिम्बू सरलाई जन्मदिनको शुभकामना भन्छु भन्नुहुन्छ भने मनिषा बान्तवा रञ्जित राई स्नेह चामलिङ दिल्सा राई सोना कन्दुङ लवली किरात अल्का बान्तवा भूमिका राई तीर्थ राई रमला साम्पाङ एमपी विवास लिम्बू प्रेम भण्डारी अन्जान थुलुङ दादा रामकुमार थापा दादा गणेश श्रेष्ठ जस्तै दादा माधव ढुङ्गेल दादा युक्त प्रसाद श्रेष्ठ दादा प्रदीप खलिङ हजारमन राई विवास कुलुङ हालोबिरमान सुनवार ढकाल धर्मराज लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मलाई यति बेला केही भन्दै हुनुहुन्छ यति बेला हेरेर सुनिता सुनवार हुनुहुन्छ कार्यक्रम हेर्दैछु भन्नुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर अभिषेक कुमार धनकीजी हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ शुभरात्रि भन्नुहुँदो रहेछ सुनिताजीले त्यस्तै गरेर यति बेला हामी सिधै गाउँबाट आइदिइरहेको छ ल है आए सिधै गाउँबाट म पनि भन्दिनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु साइप्रसबाट हुनुहुन्छ निता योगीजी उहाँले सम्झिराखेको छु सबैमा भन्नुहुन्छ सन्तोष खड्का मेरो मित्र रामछापदेखि है भन्नुहुन्छ हेर्दैछु सम्झिँदैछु सबैमा सम्झना छ भन्नुहुन्छ सन्चै छ दोस्त भन्नुहुन्छ ठिक छ राम्रो छ मित्र कस्तो छ शिला अधिकारीले पनि सुन्दै हुनुहुन्छ भन्नुहुन्छ धनु गजमजीले पनि सुन्दैछु भन्नुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यो बेला म गीततर्फ लाग्न चाहन्छु तपाईँको माझमा मुटु चलाइ चलाइ यो समयमा राख्न चाहन्छु त्यसपछि म आउँछु आफ्नो मिल्न चाहे पुष्कल शर्मा र विष्णु माझीको आवाज रहेको छ भने त्यस्तै गरेर शब्द सङ्गीत होइन पुष्कल शर्माको रहेको छ यति बेलाको समयमा तपाईँको माझमा राख्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई मेसेजहरू पठाउँदै गर्नलाई त

मुटु सलाई सलाई के तपाईको माझमा राखे कार्यक्रम एसएमएस दोहोरियाउनेहरू भइराखेको छ। आवाजमा म श्रुतराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ अनि हेर्दै हुनुहुन्छ भन्ने आशा छ। मेसेजहरू पनि ननस्टप रूपमा प्राप्त भइरहेका छन्। भाषण गर्ने कोसिस म गरिरहेको छु पनि हुन चाहे मेसेजहरू लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ पनि हुन चाहन्छु। मनमा लागेका त्यस्ता केही कुराहरू छन्, लेख रचनाहरू छन् भने पनि सुनाउन सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने प्रयास गर्छु। यति बेला एउटा लेख प्राप्त भएको छ, एम इज्रेलजीले पठाउनु भएको छ। ठिक छु भने मनको पीड़ा लुकाउनु पर्छ, ठिक छु भने मनको पीड़ा लुकाउनु पर्छ, बनावटी हाँसोसँग आँसु लुकाउनु पर्छ। ठिक छु भने मनको पीड़ा लुकाउनु पर्छ, बनावटी हाँसोसँगै आँसु सुकाउनु पर्छ। निस्वार्थ सहयोग गर्ने कोही भेटिन यहाँ, निस्वार्थ सहयोग गर्ने कोही भेटिन यहाँ, सबैको मूल्य किस्ता किस्तामा चुकाउनु पर्छ, सबैको मूल्य किस्ता किस्तामा चुकाउनु पर्छ। ठिक छु भनी मनको पीड़ा लुकाउनु पर्छ, बनावटी हाँसोसँगै आँसु सुकाउनु पर्छ भन्नुहुन्छ। एम जिरेलजीले पठाउनु भएको यो लेख थियो, वाचन गर्ने प्रयास गरे। मैले भन्ने गरेको छु कहिलेकाहीँ जो जुन भावमा गहिरिएर लेखकले लेख्नुहुन्छ त्यो भावमा गहिरिएर वाचनले होइन वाचन गर्ने मान्छेले वाचन गर्न नसक्ला, तर प्रयास गरेको छ है, राम्रो भयो कि कस्तो भयो भन्नुहोस् पनि हुन चाहे। ठिक छु भने मनको पीड़ा लुकाउनु पर्छ, बनावटी हाँसोसँग आँसु सुकाउनु पर्छ। निस्वार्थ सहयोग गर्ने कोही भेटिन यहाँ, सबैको मूल्य किस्ता किस्तामा चुकाउनु पर्छ भन्नुहुन्छ जिरीबाट हुनुहुन्छ। विष्णु अनिसा सुनार, सोना कन्दुङ्गा दिदी, भूमिका राई, सरिता हायु, सरिता राई, त्यस्तै सुनिता कार्की, रायनी राजकला, कपिला चामिङ राई, त्यस्तै बेलिया छामी, रिता राई, रुदन, मनिषा मनु, सन्ध्या थामी, सोनिया सोनिया, अञ्जिता मल्ल, ठकुरी, जया थापा, मगर, मुना भण्डारी, राई घाला, बिरमान सुनार लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै धनुगजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, चर्को अनुमान किन वाचन गरिदिनुहोस् ल भन्नुहुन्छ। घर परिवारमा मम्मी बाबा दाई भाइ बहिनी त्यस्तै गरेर दाईहरूमा दबिन तामाङ, नरघिसिंह, रिनराज मगर, शङ्ख लामा, त्यस्तै गरेर दिदी कविता बबिता मगर, साथीहरूमा शिला अधिकारी, युनिसा तामाङ, जेनिसा श्रेष्ठ, अनु मगर, कुमार श्रेष्ठ, कृष्ण सुनवार, विरेन्द्र विष्ट, ईश्वर बस्नेत, राज खले मगर, विनिता छेत्री, अमिना, त्यस्तै गरेर राम बराल, बेली अछामी, अविनाश मगर, मौसम अछामी, त्यस्तै गरेर छेत्री कल्पु, निशा श्रेष्ठ, सम्पाली शेर्पा, हिमाली क्षेत्र होइन हिमाली छेत्री सरी हम्बल्ब, अनि त्यस्तै गरेर गहतराज, कृष्णा, सुमित सुनवार, सुना कन्दुङ्गा, रूपसना योगी, सबिना पोखरेल, राज कालीकोटे, राजु भुजेल, रमिला तामाङ, अनि नानु मगर्नी होइन, अभिषेक कुमार, धनुकी, भुवन बराल, राम बराल लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सोना कन्दुङ्गा हुनुहुन्छ, सेवा र नमस्कार, शुभरात्र चार्ज, श्रुराज महासर, हजुर सोझ मान्छे, हजुरलाई मुटुको कुनादेखि मिठो हात माया अटुट सम्झना छ, रातको बेला सुत्न मन नलागेर एक झलक हेर्नु बसेको बसेको बसैछु, यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म, रातको बेला तपाईँको आवाज सुन्दैछु, सुनेर रमाउँदैछु श्री सर्वानन्द विश्वमा धन्यवाद। सबिना कन्दुङ्गा, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, अप्सरा खड्का, सुनिता भण्डारी, श्रीराज महत, अमुद्रेल देवमान, देवान टिक्राम, घिमिरे प्रेम खड्का, टिक्राम सुनवार, काला बिरमान, हिम्मत खड्की, समीर सहयोगी, अन्जान थुलुङ, विश्वजी चिमे, कल्पना सामथाङ, कमल पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सन्सुरी, विनिता गिरी, अलिसा फुची लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ भोजपुरबाट भन्नुहुन्छ, राई अनिसा हो भन्नुहुन्छ। अनि सम्झनु पर्दाखेरि चामलिङ नकुल, डियर मुटु, स्मी राई, अर्जुन पोखरेल, अर्जुन याखा, रामकुमार लिम्बू, पूर्ण तामाङ, मिना चामलिङ, अस्मिता बान्तवा राई, किराती अर्पण कुलुङ, तीर्थ राई, बसन्त श्रेष्ठ, दुर्गा कटवाल, सुरज राई तुम्सा, डमरू ढुङ्गाना, त्यस्तै राजेश राई, सुरज राई तुम्सा, सुभाष कटवाल, सानुमाया शेर्पा राई, सफल आयुष, पूर्वेली खुसी, ममता पया, बान्तवा सोफिया राई, रिमा राई, रिमा थामी, सतकला इसारा, अटपल रोशनी, गगन तेरथुमी, माया बान्तुवा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। नि राज कालीकोटे हुनुहुन्छ, झापाली हिरो राज कालीकोटे, बिर्ता मोड झापा घरमै अहिले सिबिआईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। गानुका होइन ज्ञानुका चामलिङ राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है धेरै दिनपछि भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे।
अर्जुन आखा हुनुहुन्छ कार्यक्रम सुन्दै छ शङ्खा सभा धर्मदेवी दुई तामापोखबाट अर्जुन आखा हो भन्नुहुन्छ शुभरात्रि साथीहरू भन्नुहुन्छ उहाँले अनि नाम लिनुभएको छ साथीहरूको मिडिया प्रेमी राई अनिसा राजबिहारी गुरुङ अगल्टे माइला जगल्टे कान्छा मुसुले साइला लगायत सबैमा सम्झना शुभरात्रि छ भन्नुहुन्छ त्यस्तै दाइ हजुरहरू भदुको दस गतेबाट बजाउनुहुन्छ होला नि मलाई एकचोटि भन्नुहोस् त भन्नुहुन्छ तिसका गीतहरू राखौँला नि प्रकाशजी होइन चञ्चल मन हुनु ठिक हो तर भन्न चाहे राखौँला भनौँला भन्न चाहन्छु त्यस्तै गरेर यति बेला अनिसा केसाई हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला श्रीधर हुनुहुन्छ पौडेल श्रीधर पौडेलले पनि इन्डियाबाट सुन्दैछ नेपालका अरू खासै सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला म म्यासेजतर्फ लाग्छु मलाई म्यासेज पठाउँदै हुनुहुन्छ हेर्दै हुनुहुन्छ यति बेलाको समयमा टिकटक लाइभ मार्फत सबिना पोखरेलजी हुनुहुन्छ सुनिताजी हुनुहुन्छ त्यस्तै गरेर विनिताजी हुनुहुन्छ उहाँहरूले हेर्दै हुनुहुन्छ शिला अधिकारी धन गजनेर उहाँ प्रत्यक्ष जोडिनु भएको छ भने त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ माया खड्का हुनुहुन्छ कपिल वस्तुदेखि हेर्दैछ है सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ सुमनजी तामाङ ब्रान्ड होइन सुनिता भन्नुभएको रहेछ राम्रो छ वाचन गर्ने शैली दाई भन्नुहुन्छ धनगजमेर विशेष रूपमा धन्यवाद दिन चाहेको पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला म्यासेज हुनुहुन्छ म्यासेज पठाउनु भएको छ कसले भन्दाखेरिमा रेसु लामा हुनुहुन्छ सन्चै हुनुहुन्छ दाई सुन्दैछु हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै यति बेला हुनुहुन्छ सबिना पोखरेलजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर यति बेला दोलखाबाट हुनुहुन्छ विनिता छेत्री दिनु सम्झना सबैमा भन्नुहुन्छ उर्मिला थापा मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला म्यासेजहरू वाचन त गर्दैछु म है छोटोगी भन्ने नीता योगी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ कसले भन्दाखेरिमा ओके म्यासेजहरू सबै वाचन गरे जस्तो लाग्छ यति बेला म गीततर्फ लाग्न चाहन्छु गीत राख्न चाहन्छु रातको समयमा गीत पनि राख्नुपर्छ जस्तो लाग्छ एउटा गीत राख्न छ है तपाईँकोमा आज त्यसपछि म आउँछु यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु ल्याउन रुमाल ल्याऊ मतलब गीत राख्छु त्यसपछि म आउँछु रेडियो सुन्नु गर्नलाई म्यासेजहरू पनि पठाउँदै गर्नलाई त

रुमालजो, तिमी मात्र नरौन निर्माया, मलाई पनि पालो दियोस् त्यस्तै भन्नुहुन्थ्यो होइन। यो गीत तपाईँको माझमा राखेँ कार्यक्रम समाज दोहोरी अणिहरू भइराखेको छ आवाजमा, म श्रुताजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि म्यासेजहरू लेख रचनाहरू केही छन् भने पठाउन सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ पनि भन्न चाहन्छु। सम्झिन मन छ कसैलाई पनि, माध्यममा हामी छौँ पनि भन्न चाहन्छु। यति बेला कार्यक्रमतर्फै म लाग्न चाहन्छु, म्यासेजतर्फ वाचन होइन, म्यासेजहरू प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु पनि भन्न चाहे। यति बेला म्यासेज पठाउनु भएको छ दोलाखाली सरोज खड्का हुन्छ, तपाईँलाई नमस्कार। पहिला श्रुताज दाई भन्नुहुन्छ नमस्कार, स्वागत छ, जोरलाई पनि भन्न चाहे होइन, ठिक छ। त्यस्तै रातभर रेडियो नसुनि निन्द्रा पर्दैन है, एसएमएसको पैसा सकियो तर गीत आएन, अब त नाम लिदिनुहोस् है, दया लाग्छ भन्नुहुन्छ। दोलाखाबाट सरोज बोल्दैछु। साथीभाइले गाली गरिरहेका छन् तेरो नाम आउँदैन भनेर, जिस्क्याउँछन्, आज इज्जत राखिदिनुहोस् है दाई भन्नुहुन्छ। दोलाखाली सरोज खड्काजी, साथीहरूलाई किन, साथी तपाईँलाई किन झुस्काएको भन्नुहोस् त, साथीहरूमा पनि म भन्छु नि धैर्यता हुनुपर्छ, म्यासेजहरू वाचन हुन्छ। मैले भने तपाईँ मलाई ननिष्ठप रूपमा ल म्यासेज पठाउनुहोस्, तपाईँहरूका म्यासेजहरू आए साथीहरूले, अनि त्यसपछि भनौँ न म्यासेज ननिष्ठप आइराखेका छन्, कार्यक्रमको समावधि सकियो, ओके कार्यक्रम बन्द गर्नुपर्छ, रेडियो बन्द गर्नुपर्छ, यी विविध कुराहरू जस्तो त्यो भनौँ न त्यो भयो भने पनि म एघार त बजिहाल्छ अभियसली, तर बाह्र बजीसम्म कार्यक्रम चलाउँछु रातको समयमा। तपाईँ चिन्ता नलिनुहोस्, तपाईँका साथीहरूलाई भनिदिनुहोस् होइन, तपाईँ यति धेरै माया गर्नुहुन्छ, हजुरको रेडियो सुन्ने गर्नुहुन्छ, म्यासेजहरू पठाउनुहुन्छ, सो तपाईँको नाम म अवश्य लिन्छु होइन। साथीहरू के अझै विजय राखेका छन् होइन, ठिक छ सरोजी, विशेष रूपमा धन्यवाद। एसएमएसको पैसा सकियो भन्नुहुन्छ, यो मायाको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। एसएमएस गरेको पैसा कसरी सकिन्छ, तपाईँ नेट चलाउँदै हुनुहुन्छ, फेसबुकबाट चलाउँदै हुनुहुन्छ है, यसबाट पनि सकिन्छ, ठिक छ। साथीभाइले गाली गरिरहेका छन् भन्नुहुन्छ, नगर्नुहोस् पनि भन्न चाहे। गीत जेसुकै बजाइदिनुहोस् तर नाम चाहिँ ठुलो स्वरले भन्नुहोस्, हजुरको रेडियो र हाम्रो माया दुवै लामो समयसम्म बाँचिरहोस् भन्नुहुन्छ। ओके, ठुलो स्वरले भने कतिको ठुलो स्वरले, यति बेला हामीलाई सुन्दै हुनुहुन्छ दोलाखाली, एकदम ह्यान्डसम मान्छे होइन दोलाखाली ठिटो, सरोज खड्का, सरोज खड्का, सरोज खड्का है, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सबिना पोखरेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। हेलो, नमस्ते, नमस्कार दाई, रात्रिकालीन विवादन भन्नुहुन्छ, खाना खानुभयो भन्नुहुन्छ, हेर्दै पनि हुनुहुन्छ, सुन्दै पनि हुनुहुन्छ, विशेष रूपमा धन्यवाद। दोलखा मालु हाल चाहिँ भक्तपुरबाट कार्यक्रम सुन्दैछु हेर्दैछु भन्नुहुन्छ। बज्ने गीत चाहिँ एफएम होल युनिट, अनि त्यस्तै आफन्तजन अनि सबैलाई र साथीहरू, शिलाधिकारी रूपसनायुगी सुनिता, मनोज सुन्दास, धनगजमा विनिता छेत्री, अनि बिरानो इतिहास पाखरिन र सबिना पोखरेल भनेर चिन्ने नचिन्ने सबैमा सुनाउन चाहन्छु भन्नुहुन्छ। दाई मलाई एफएममा बजेको त खुसी लाग्छ, दाई तिजको गीतहरू बजाउनु भने त खुसी लाग्छ भन्नुहुन्छ। पक्कै पनि ठिक छ, हामी राखिरहेका छौँ पनि भन्न चाहन्छु होइन। त्यस्तै गरेर भन्दै हुनुहुन्छ दाई, ठिकै छ दाई, ठिकै छ त नि, म अब हजुरको कार्यक्रम आज सुन्न पाउँदिनँ मैले भन्नुहुन्छ। हेर्नुहोस् न के भन्दाखेरिमा प्रकाशजी, तपाईँले आफ्नो काम छोडेर सुन्नुपर्छ भन्दैनौँ हामी होइन, कामलाई निरन्तरता दिनुहोस्। हामी अडियो लाइभमा छौँ, काम गर्दा गर्दै हामीलाई सुन्न मिल्छ, भिडियो लाइभमा छैनौँ, तर कहिलेकाहीँ विदेशको होइन अर्काको देशमा हुनुहुन्छ, त्यहाँनिर मोबाइल चलाउन पाइँदैन होला, कार्यक्रम सुन्न पाइँदैन होला, विविध कारण हुनसक्छ होइन, त्यही भएर त्यहाँको रुल्स एन्ड रेगुलेसन फलो गर्नुहोस् होइन, आफ्नो स्वास्थ्य ख्याल गर्नुहोस्, समयले साथ दिएसम्म सुन्नुहोस्, माया त छँदै छ नि, माया गर्नुहुन्छ मलाई थाहा छ होइन। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अन्जान मिना सेन हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, पाटनबाट भन्नुहुन्छ मिना सेन्चुरी, मन्थली नौमा रहनु भएको
मम्मीलाई धेरै सम्झिनु होइन सम्झेको छु भन्नुहुन्छ, सम्झन चाहन्छु भन्नुहुन्छ। त्यस्तै माया फेरि हुनुहुन्छ मन्त्री नौ पुरानो गाउँ सिम्ने घर भइहाल चाहिँ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। मामु बाबाको लागि बुनु आयुषा पुरी, अञ्जिता पुरी, छोरी दृश्य पुरी लगायत सबैमा सम्झिन चाहन्छु होइन, अभिनय समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। मुनामु खिया हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। रोमन मुक्तान तामाङ हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। टिकराम सुनार हुनुहुन्छ, कार्यक्रम सुन्दै छ यही भन्नुहुन्छ। उहाँ रामेछाप घर भइहाल्छ काठमाडौँबाट। साथीहरू सम्झिनु पर्दा सोना कन्दुङमा मिडिया प्रेम निर्मला उनी जीवन सुब्बा सनुटी मगर, त्यस्तै गरेर विमला मगर, भीमसेन सार मगर, लक्ष्मण मगर, भागिनी राई उनिसा, कमला मुखिया, देवास कोटा, लक्ष्मण किराती, सम्झना टी सुनार, त्यस्तै तारा सुनार, भूमिका राई, गायल बिरमान सुनार, कमला लुङ्गेली मगर, टिकाइदो रामलाल सुमन, पर्पल अपेक्षा सेन, त्यस्तै रमला साम्पाङ राई, रुबिना थामी, स्वीटलभ चौधरी, प्रेम कलाचार्य, बुधवीर तामाङ, मिडिया प्रेमी मगर्नी आयुषा, दिन्दु खिरिया, प्रतिमा भुजेल, प्रतिमा सजना माझी, सजना कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कोपिला भुजेलले सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। निर्दोष छ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। पाँच थर घर हो, हाल चाहिँ बिरानी देश कतारबाट कार्यक्रम सुन्दैछु छ निर्दोष भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना भन्नुहुन्छ भने समीक्षा जोशी, अङ्किता सुनार, जुनिता चामलिङ राई, माया राई, त्यस्तै गरेर काली कमला लिम्बुनी, मेरो प्यारो मान्छे तिमी, त्यस्तै गरेर दिलबिखिरिया, फुच्ची संस्कृति लामा, रुबिना थामी, काली अञ्जना शेर्पा, माया आयुष, कविता घतानी, लिम्बुनी पविना, मनिषा मनु, काली शर्मिला चौला, गाई राई अनिता, त्यस्तै पूर्वली खुसी ममता, पोया, त्यस्तै कल्पना छेत्री, कनुषा सुनवार, सरिता लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। देवमान देवान हुनुहुन्छ, वृत्तमण झापा घर भइहाल्छ रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सम्झिनु भएको छ सुना कन्दुङ्गा, त्यस्तै सञ्जु शेर्पा, सञ्जु सबिना लिम्बु कन्दुङ्गा, प्रतीक्षा चामलिङ राई, बान्तुवा जेनु, रेडियो कर्मी छ्या लिम्बु, काली कमला उनियम, त्यस्तै गरेर सुमिता लिम्बुखिम, याखा सोनिसा, अनि सञ्चमाया केरुङ, सबिना याखा, सिम्पल सरिना, त्यस्तै गरेर होइन मिडिया प्रेमी अस्मिता मगर, पूर्वली खुसी ममता पोया, मिडिया प्रेमी किराती अञ्जना, खुची प्रतीक्षा, रचना चौहान विष्ट लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने जुनिता चामलिङ राईले पनि सम्झना सबैमा भन्नुहुन्छ। सन्ध्या राय हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। खोटाङ घर भइहाल चाहिँ धरान भानुचोकबाट सुन्दैछु भन्नुहुन्छ सन्ध्या राईले। सम्झाउनु पर्दाखेरि चाहिँ होइन खोटाङमा रहनुहुने प्यारी मामु अनि बाबा, उहाँहरूलाई धेरै सम्झिन चाहन्छु होइन, मिस गरिराखेको छु, साथमा शुभरात्री मिठो सपनीको कामना भन्न चाहन्छ है भन्नुहुन्छ। सन्ध्याजीलाई विशेष रूपमा धन्यवाद। सुरेश भण्डारी हुनुहुन्छ, सल्यानबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। टिकरामजी पनि सुन्दै हुनुहुन्छ, अनि त्यस्तै गरेर सुजन ढुङ्गेल हुनुहुन्छ, हेलो हेलो हेलो ब्रो, के छ खाना भयो, म चाहिँ सुजन ढुङ्गेल, यता दोलखा घर हाल चाहिँ काठमाडौँबाट हो भन्नुहुन्छ। अब बज्ने गीत स्पेसल त हजुरको लागि, त्यसै गरी टेक्निसियनमा को हुनुहुन्छ उहाँको लागि, घर परिवार अनि बाबा, एकमात्र छोरा सक्षम ढुङ्गेल, जीवनसाथी शर्मिला ढुङ्गेल र सुजन ढुङ्गेल भनेर चिने नचिने सबैमा सम्झिन चाहन्छु भन्नुहुन्छ। दाइ मैले रोजे गीत बजाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्नुहुन्छ। प्रकाशजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि

त्यस्तै गरेर सुनिताजी हुनुहुन्छ, सुनिता कार्की हेलो भन्नुहुन्छ, हजुर स्वागत छ हजुरलाई पनि कार्यक्रममा, पनि भन्न चाहे सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, कहिले काहीँ सञ्जित दिनुहुन्छ खुसी लाग्छ, पनि भन्न चाहे भन्दै अब चाहिँ छुट्टिनु पर्छ जस्तो पनि लाग्यो, धेरै कुराकानी नगरौँ, 11:03 गइसकेको छ, आज पनि हामी समयसँग चल्नुपर्छ जस्तो पनि लाग्छ है, म भनौँ हामी त नभनौँ म होइन, समयसँग चल्न सकिराखेको छैन जस्तो लाग्छ, 11 बजेसम्मको कार्यक्रम रहेको छ, 11:03 गइसकेको छ, यस्तो पनि हुन्छ कहीँ कतै देख्नु भएको छ ठिक छ। साथमा अब यो रातको समय छ, यति बेला रामेछापमा निरन्तर रूपमा पानी परिरहेको छ होइन, निरन्तर रूपमा पानी परिरहेको छ यति बेला, अनि विशेष ख्याल गर्नुपर्ने के कुरा रहेको छ, ध्यान दिनुपर्ने के कुरा रहेको छ भन्दाखेरिमा, यो रातको समयमा प्रायःजसो तपाईँ बस्ने बस्ती स्थिति भनौँ न ठाउँ कस्तो छ त्यो कुरामा पनि ध्यान दिनुहोला पनि म चाहन्छु होइन, तपाईँ कस्तो ठाउँमा बसिराख्नु भएको छ त्यसमा ध्यान दिनुहोला, बाढी पहिरो बिरालो होइन जमिन कस्तो छ त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु, निरन्तर रूपमा पानी परिरहेको छ। अनि अर्को भनेको तपाईँ भोलि कतै यात्रामा निस्कँदै हुनुहुन्छ, निस्कने सोच बनाइराख्नु भएको छ भने निस्कनु अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र घरबाट निस्कनुहोला पनि भन्न चाहन्छु, अनि अहिले चाहिँ हालसालै चाहिँ के भन्दाखेरिमा ध्यान दिनुपर्ने भनेको झ्यालुका बन्द गर्न बिर्सिनु भयो कि आफ्नो मुटुको डुकडुकी होइन मायालुलाई सम्झिन बिर्सिनु भयो कि सम्झिनुहोस् है, फेरि भोलि बिहान फायर भएर के अरे मलाई हिजो नसम्झेको होइन त्यत्तिकै सुतेको निधाएको भन्ने हुनसक्छ, त्यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु, 11:05 गइसकेको छ, औषध लिन बिर्सनु भयो कि ध्यान दिनुहोला है पनि भन्न चाहन्छु, त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टोकाईबाट बस्नुहोला पनि भन्न चाहन्छु, त्यस्तै गरेर पानी उमालेर भनौँ न पिउने बानी बसाल्नुहोला, मुहान अहिले यो बर्खाको कारणले मुहान भेलबाडीले गर्दाखेरि होइन पानी धमिलो आउन सक्छ, त्यस कारणले पनि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु होइन, जस्तो छ त्यस्तै सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु, हामी अगाडि बढ्नलाई सहयोग हुन्छ कि तपाईँले सरसल्लाह सुझाव दिनुभयो भने भन्दै अन्तिममा तपाईँको माझमा मिठो एउटा गीत राख्छु, झमझम पानी परेको रात त्यसै रात भुल भयो मबाट, यो गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत छुटिन चाहन्छु, श्रोताजमा चाहिँ ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु कि त्यसमा पनि ध्यान दिनुहोला, अर्को कुरा भनेको चाहिँ विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङमा राखेर नछोड्नु होला, यो कुरामा पनि विशेष ख्याल होइन ध्यान दिनुहोला भन्दै सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्दै म अब भर्खर 14/15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत चाहिँ छुट्टिन चाहन्छु, अन्तिममा मैले भनिहालेँ झमझम पानी परेको रात त्यसै रात भुल भयो मबाट, यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्यो, पूर्ण कला ऋषी हरि सुनारका आवाजलाई गीत छ, छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु, हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: वर्ल्ड कप, रवि सोडिन एकान्तवासले राष्ट्रपतिमा संशय, चोइटिने उत्तर कांग्रेसको असन्तुष्ट पक्ष, संयुक्त सरकार गठन गर्ने प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, एक वर्षमा विदेशी 8 लाख नेपाली, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले फिफा विश्वकपमा स्पेनले जित्यो अर्जेन्टिनालाई सम्बन्धी शुभ समाचार।
4: अतिरिक्त समयमा फेरान टेरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई 1-0 पराजित गर्दै स्पेनले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। न्यू जर्सीमा सम्पन्न फाइनलको निर्धारित 90 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको 106 मिनटमा बार्सिलोनाका विंगर टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। लुइस डेला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनले खेलको शुरूआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो। स्पेनले अर्जेन्टिनालाई 120 मिनटको खेलमा दुईवटा मात्र प्रहार गर्न दिँदै लगातार दबावमा राखेको थियो। निर्धारित समय सकिनु अघि चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा दबाव बढ़ाएको थियो। खेल सकिएपछि पनि मैदानको अवस्था तनावपूर्ण बन्यो। लियान्द्रो पेरेडेसले गावी र एरिक गार्सियालाई धकेलेपछि दुवै टोलीका खेलाड़ीबीच विवाद भएको थियो। उक्त घटनापछि पेरेडेसले रातो कार्ड पाएका थिए। उपाधि वितरण समारोहमा स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गरिएको छ। रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाड़ी समेत घोषित भएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसी उपविजेताको पदक लिन जाँदा भावुक देखिएका थिए। उनको सम्मानमा रंगशालामा उपस्थित समर्थकहरूले ताली बजाएका थिए। तर लगातार दोस्रो पटक विश्वकप जित्ने मेसी र अर्जेन्टिनाको सपना भने पूरा हुन सकेन। यस जितसँगै स्पेनले सन् 2010 पछि पहिलो पटक समग्रमा दोस्रो पटक पुरूष विश्वकपको उपाधि जितेको हो।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: खरिदिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर शनिबार दिउँसो काभ्रेको धुली खेल स्टेट दूषित थानी रिसोर्टमा विदा मनाउन भन्दै गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डाक्टर सोडी मुवागले आइतबार दिउँसै काठमाडौँ फर्के दुई नेता बीचको 24 घण्टा लामो एकन्तवासले राष्ट्रपा पार्टीदेखि सरकारसम्म नयाँ तरंग ल्याएको छ वाग्लेको समेत लगानी रहेको रिसोर्टमा लामो समय बिताएका रवि सोडिमबीच के विषयमा संवाद भयो भन्ने आधिकारिक धारणा नेताहरूले सार्वजनिक गर्न चाहेका छैनन् यद्यपि उनीहरूको लामो छलफलले प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उनको टीमलाई छस्काएको छ पछिल्लो समय प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्ले बीचको सम्बन्धमा देखिएको चिसोपनलाई रवि सोडिम एकान्तवासले शक्ति संघर्षको अवस्था आएको संकेत गरेको छ सरकारको कार्यशैलीलाई लिएर राष्ट्रपाभित्र असन्तुष्टि चुलिएका बेला भएको यो रिट्रिटले राजनीतिमा नयाँ संशय जन्माएको छ यसलाई पार्टी र सरकार संचालन संयन्त्रभित्र अर्थपूर्ण ढंगले हेरिएको छ लामो छलफलमा अर्थमन्त्री वाग्लेले पार्टी सभापति समक्ष तीनवटा विकल्प अघि सारेको स्रोतको दावी छ प्रधानमन्त्रीले कार्यशैली सुधार्नुपर्ने सरकारलाई पार्टीले लगाम लगाउनुपर्ने प्रधानमन्त्री अहिलेकै ढंगले चल्ने र पार्टीले केही गर्न नसक्ने हो भने आफूले राजीनामा दिने लगायतका विषयमा छलफल भएको जनाइएको छ त्यस्तै सरकारका कारण पार्टीलाई अप्ठ्यारो पर्नु हुँदैन कमजोरी भए सच्याएर जानुपर्छ यो सरकारलाई असफल हुने र नागरिकलाई अप्ठ्यारो पर्ने गरी काम गर्ने कुनै छूट छैन भन्दै राष्ट्रपाका नेता मनिष शाहले बताएका छन् उक्त भेटमा अन्य कोही नेता भने सहभागी थिएनन् अर्थमन्त्रीको कार्य सम्पादनप्रति प्रधानमन्त्री बालेनले सभापति लामिछानेसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन् लामिछानेले भने प्रधानमन्त्रीको सचिवालयका कतिपय सदस्यलाई हटाउनुपर्ने सुझाव दिएका छन् असार 28 गते सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच भएको 4 घण्टा लामो छलफलमा सरकार संचालनको कार्यशैली र सार्वजनिक रूपमा सरकारप्रति देखिएको असन्तुष्टिका सन्दर्भमा कुराकानी भएको थियो उक्त एजेण्डामा प्रधानमन्त्री बालेनले अर्थमन्त्रीको कार्य सम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै फिर्ता बोलाउनुपर्ने बताएका थिए यद्यपि सभापति लामिछानेले भने 3 महिनामै हतार गरेर मन्त्रीहरू फिर्ता बोलाउँदा सरकारबारे नकारात्मक सन्देश जाने भन्दै रोकेका थिए सोही भेटवार्तामा बालेनले सोडिमसँगै कानून मन्त्री सविता गौतम र महान्यायाधिवक्ता नारायण दत्त कडेललाई समेत हटाउन रविसँग आग्रह गरेका थिए लामिछानेले पनि प्रधानमन्त्री बालेनको सचिवालयका केही सदस्य फेर्नुपर्ने बताएका थिए यसअघि पार्टी नेतृत्व र सरकारको नेतृत्वबीच टसल बढ़ने देखिएको छ त्यसैलाई व्यवस्थापन गर्न पनि सभापति लामिछाने अर्थमन्त्री वाग्लेसँगै काठमाण्डु बाहिर निस्केको हुन सक्ने आकलन गरिएको छ अर्थमन्त्री वाग्ले प्रधानमन्त्रीबाट आवश्यक समन्वय हुन नसकेको गुनासो पार्टी नेतृत्वमा गर्दै आएका थिए प्रधानमन्त्री शाहले गत असार 25 गतेदेखि श्रृंखलाबद्ध रूपमा उद्योगी व्यवसाय र निजी क्षेत्रका अगुवासँग छलफल गरिरहेका छन् तर ती कुनै पनि भेटमा अर्थमन्त्री वाग्लेलाई राखिएको छैन यसले उनीहरूको तिक्तता सतहमा देखिएको छ रवि सोडिम एकान्तवासले तरंग शीर्षकमा आजको मध्याह दैनिकमा यो खबर छ
3: चैती नै उद्धत कंग्रेस शीर्ष नेता शीर्षकमा नागरिक दैनिक खबर लेख्छ नेपाली कंग्रेसका नेताहरू आन्तरिक विवाद व्यवस्थापन गर्नभन्दा अलग अलग बाटो समाउन उद्धत देखिएका छन् विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर दुई कित्तामा बाँडिएका नेताहरू पार्टीका संस्थापक मध्येका एक बीपी कोइरालाको स्मृति दिवसकै दिन पारेर अलग अलग बाटो समाउने तयारीमा छन् विशेष महाधिवेशनसँगै पार्टी विभाजित भइसकेको दुवै पक्षका नेताहरूको बुझाइ छ तर विभाजनको आरोप आफूमाथि नलागोस् भन्नेमा दुवै पक्षका नेता सजग छन् एकताका लागि एकले अर्कोलाई बाधक देखाउँदै आएका छन् संस्थापन पक्षका नेताहरू 15 महाधिवेशन तयारीमा जुटेपछि इतर पक्षले छुट्टै कार्यालय स्थापना गरेको छ 6 गते बीपी स्मृति दिवसका दिन छुट्टै कार्यक्रमको तयारी गरेको इतर पक्ष सोही दिन राष्ट्रिय भेला घोषणा गर्ने तयारीमा छ इतर पक्षले प्रज्ञा भवन कमला आदिमा कार्यक्रम आयोजना गरेको छ पार्टी एकताका लागि निरन्तर प्रयास हदैसम्मको लचकता संवाद र धैर्य राख्दा राख्दै पनि संस्थापन पक्षबाट सार्थक पहल नभएको इतर पक्षको आरोप छ। इतर पक्षले राष्ट्रिय राजनीति अनपेक्षित र अप्रत्याशित बाटोमा गइरहेको जनाउँदै संस्थापन पक्ष पार्टी एकता गर्नको साटो सहकर्मी र अन्य दललाई समेत सार्वजनिक मंच मार्फत चिढ्याउन अग्रसर भएको आरोप लगाएको छ। इतर पक्षले पार्टी एकताका लागि 14 महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति समायोजन गर्नुपर्ने माग राखेको छ। उसले दुवै कार्यसमितिलाई समायोजन गरी गगन कुमार थापाको नेतृत्वमा पूर्णता दिनुपर्ने शर्त राखेको छ। संस्थापन पक्ष भने यो शर्त मान्न तयार देखिएको छैन।
2: नेपाली कांग्रेसले प्रदेशमा प्रमुख तीन दल मिलेर संयुक्त सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेको छ। कांग्रेसले प्रदेश सभामा रहेको प्रमुख दलहरू नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँग मिलेर संयुक्त सरकार नबनाउने स्पष्ट अडान राखेको हो। प्रमुख दल मिलेर सरकार बनाउँदा प्रदेश सभा प्रतिपक्ष विहीन हुने भन्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असहमति जनाएका छन्। सभापति थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधि मध्ये 30 वर्ष मुनिका युवाको कार्य सहभागिता सुनिश्चित गरेको बताउनु भएको छ भने सबै निर्वाचन क्षेत्रबाट 35 वर्ष मुनिका कम्तीमा तीनजना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको उल्लेख गर्दै यसपटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरि 30 वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौं। गगन थापाको भनाई छ त्यस्तै 35 वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने गरी अहिले थपेर 31 बनाएको र त्यहाँ तीनजना साथीहरू 35 वर्षभन्दा मुनिको रहेको पनि जानकारी दिएका छन्। सभापति थापाले नेपाली जनताले पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई दिएको सन्त नेताको उपाधि कहिले ननासिने समेत बताएका छन्। संयुक्त सरकार गठन गर्ने प्रस्तावमा कांग्रेसको अस्वीकार शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
3: सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कार्यवाही सिफारिशबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अलपत्र परेको छ। समितिका पदाधिकारीले 25 असारमै गृहमन्त्री सुधन गुरूङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेका थिए तर उनले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन खोज्दा समितिले समय नै पाएको छैन। गृह मन्त्रालयका एक अधिकारीका अनुसार समिति संयोजक प्रेमराज कार्की सहितको टोली प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह सचिव राजकुमार श्रेष्ठ सहित मन्त्रालयका उच्च अधिकारीहरू बसेर छलफल भएको थियो। त्यसक्रममा गृहमन्त्री गुरूङले तत्काल आफूले प्रतिवेदन नबुझ्ने बरू प्रधानमन्त्रीसँग थप कुरा गर्ने बताएका थिए। उहाँले प्रधानमन्त्रीसँग समय लिएर प्रतिवेदन बुझाउने समय मिलाउने भन्नुभएको थियो तर त्यसपछि कुनै खबर आएन। ती अधिकारीले भने समितिले अध्ययन गरी प्रतिवेदन बुझाउने म्याद भने 22 असारमै सकिएको छ। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले समितिले प्रतिवेदन बुझाएको सन्दर्भमा आफूसँग कुनै जानकारी नभएको बताइन्। प्रतिवेदनबारे मलाई कुनै जानकारी छैन। प्रधानमन्त्री कार्यालयतिरै वा समितिमा बुझ्नु पर्ला उनले भनिन्। समितिका एक सदस्यका अनुसार जेएनजी आन्दोलनमा खटिएका प्रहरी कर्मचारीलाई फौजदारी कसुरमा कार्यवाही गर्ने आधार नदेखिएको निष्कर्ष निकाल्दै कम्तीमा 75 पृष्ठको प्रतिवेदन तयार पारिएको छ। समितिले विभिन्न आधार देखाउँदै सम्बन्धित प्रहरी कर्मचारीलाई विभागीय कार्यवाही गर्न भने सिफारिश गरेको छ। प्रतिवेदनबारे गृह नेतृत्वलाई ब्रिफिङ समेत भइसकेको उनले जानकारी दिए। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले 23 भदौमा कर्फ्यू जारी हुनु अगावै 4 घण्टासम्म पनि प्रदर्शनकारी र सुरक्षा निकायबीच भिडन्त भए पनि रोक्न पहल नगरेको निष्कर्ष निकालेको थियो। सुरक्षाकर्मीमाथि कार्यवाही सिफारिश प्रतिवेदन अलपत्र शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: प्र प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय संसदमा पार्टी र आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी रचनात्मक तथा जनमुखी बनाउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय मुख्यालयमा आइतबार आयोजना गरिएको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, संसदमा खेल्नुपर्ने भूमिका र आगामी रणनीतिका बारेमा विस्तृत रूपमा स्पष्ट पारेका छन्। एमाले संसदीय विभागले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा विशेष गरी संसदमा सांसदहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी, संसदीय अभ्यासका नियमहरू तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनका विषयमा छलफल भएको थियो। मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा सांसदहरूलाई स्पष्ट मार्गनिर्देशन गर्न यो कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन